0: विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्री विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-1099।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
8: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
9: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
10: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
11: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
12: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
13: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
14: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
5: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
14: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
5: 198-198।
6: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
2: सूचना
0: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
0: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
2: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
16: एनएमबी रारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
17: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
18: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
17: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
19: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
17: डेंगु रोगको रोकथामका उपायहरू:
19: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
17: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
19: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
17: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
19: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
20: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
21: यही भदौ 20 गते शनिबारका दिन
20: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक
22: रेडियो भेरी एफएम
23: एक्सट्रीम इनर्जी ड्रिंक
24: टाइम चेक अहिले ठीक 6 बजेको छ।
25: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 18 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 3 तारीख भदौ कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको चितवनको रेडियो माडी 107.6 मेगाहर्ज र दाङको रेडियो नयाँ युग 107.3 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
0: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
1: रसुवा र तातोपानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त, तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
0: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम, विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान।
1: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसी उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना पनि
1: भर्ना खुल्यो
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्ष देखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तह में बीई सिविल बीई कंप्यूटर बी आर्किटेक्चर र बीआईटी विषय में भर्ना खुल्यो
3: संपर्क एक्मे इंजीनियरिंग कलेज वसुंधरा काठमाडौं
2: फोन नंबर 01-5670-924
4: काया कैरनमा अब खबरको सिलसिला देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरि भराउ भएका छन् तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौँबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ संकलित राहत सामग्री काठमाडौँका जिल्ला प्रशासन कार्यालय वसुन्धराको राधास्वामी सत्संग व्यास भवन र सामाखुसीको नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्रमा राखिएको छ काठमाडौँ प्रशासनले नवयुवा आन्दोलनमा ध्वस्त पुरानो भवनको भुइँतलाको प्यासेज भरि दाल चामल चाउचाउ तेल नुन मिनरल वाटरदेखि सिरक दसना र लत्ता कपडा समेत चाङ लगाएर राखिएका छन् यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अरू ठाउँमा राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताउनुभयो यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री टेकुको स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ हाल बाढ़ी प्रभावितलाई रसुवा नुवाकोट धादिङ र काठमाडौँका 32 ठाउँमा होल्डिङ सेन्टरमा राखिएको छ तर धेरै होल्डिङ सेन्टरमा केन्द्रबाट राहत सामग्री नै नगएको गुनासो बढ़ेको छ त्यहाँ विभिन्न संघ संस्थाको सहयोगमा पालिकाको समन्वयमा खानेर बस्ने प्रबन्ध गरिएको छ यद्यपि सरकारले आवश्यकता अनुसार पालिकाहरूमा पठाइरहेको बताएको छ अहिले काठमाडौँ उपत्यका 3 ठाउँमा राहत सामग्री हस्तान्तरण गर्नेहरूको भीड़ बढ़ेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ यस्तै भोटेकोशीमा आएको भीषण बाढ़ीले मुख्य सड़क पुल र संचार संरचना बगाएपछि सिंगो रसुवाको भूगोल पूर्ण रूपमा सम्पर्क विच्छेद छ 2000 भन्दा धेरै नागरिक बेपत्ता बनाएको यो महाविपत्तिमा स्थल मार्ग ठप्प भएपछि रसुवाको उद्धार र राहत कष्टपूर्ण बन्दै गएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ
5: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितका लागि देशैभरबाट सहयोग जुट्ने क्रम चलिरहेको छ पालिका राजनीति दल निजी क्षेत्रका साथै सातै प्रदेश सरकारले पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् गण्डकी प्रदेश सरकारले 4 करोड़ बागमती लुम्बिनी र कोशी प्रदेशले 3-3 मधेस कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन् यस्तै भारतबाट बाढ़ी पीड़ितका लागि राहत सामग्रीको 5 खेप पनि हिजो आइपुगेको छ भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरण सहित 11 सदस्यीय उद्धार टोली र 5.5 अत्यावश्यक औषधि आइपुगेको छ भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव गेहेन्द्र राज भण्डारीलाई 5 खेपको राहत हस्तान्तरण गर्नुभएको छ चीनले बेली ब्रिज सहित राहतको 3 खेप पठाउने तयारी गरेको छ बेली ब्रिज मेडिकल उपकरण तथा विज्ञ सहितको टोली आउन लागेको चीनिया दूतावासले जनाएको खबर नयाँ पत्रिकामा छ
4: सरकारले परियोजनाका संचालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ पेनिस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पुवाल बनाइएकामा आज उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली एकमा उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ अरू परियोजनाको तुलनामा माथिल्लो त्रिशुली 3A उद्धारको मेहनत बढ़ी भएको देखिन्छ तर विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B पनि प्रगति देखिएको छैन आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकोमा हिजो त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ चिलिमी जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ अनि रसुवागढ़ीमा सोमबार सुरुङको 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ।
5: भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण देशले भोग्नु परेको त्रासदीपूर्ण विपद बारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने बेला आएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीको घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा खेप्नुपर्ने जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको पनि प्रधानमन्त्री शाहले जनाउनु भएको छ। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको विज्ञहरूको भनाई पनि प्रधानमन्त्रीले हिजोको संसद बैठकमा उद्धृत गर्नुभयो। उहाँले जलवायु परिवर्तनको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका शून्य प्राय रहेको तर त्यसको असरमा ठूलो रूपमा परिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक छ उहाँले भन्नुभयो। त्यसैले जलवायु परिवर्तनबाट सिर्जित क्षतिर नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्छ। भोटेकोशी बाढ़ीले नेपाल जनधनमा ठूलो क्षति गरेपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेको छ। राष्ट्रसंघको 81औं महासभाको 17-23 भदौबाट अमेरिकाको न्यूयोर्कमा हुँदैछ। मन्त्री परिषदले भदौ 3 परराष्ट्र मन्त्री शिशिर खनाल महासभामा भाग लिन जाने निर्णय गरेको थियो तर भोटेकोशी बाढ़ीपछि महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने सुझाव मन्त्रीहरू प्रधानमन्त्रीका सल्लाहकार परराष्ट्रविदहरूले दिइरहेका खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीले अर्थतन्त्रमा पारेको असर र चुनौतीबारे अर्थविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार राहत कष्टपूर्ण, अहिलेसम्म झण्डै 12,000 उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन, 1200 भन्दा धेरैको सब फेला, विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको क्षतिसँगै देशको अर्थतन्त्रमा ठूलो असर गरेको छ। बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र चुनौतीबारे साथी कृष्ण शर्माले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्नुभएको छ।
3: जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 6-7 खर्ब भन्दा माथिको, किन भन्दा झण्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला। तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए, अहिले त केही पनि छैन। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ।
4: त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
3: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देखियो भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि गएर अहिले राजमार्गलाई नै असर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है, र कुल व्यापारको चाहिँ नि 32% यही नै हुन्छ, र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै मै असर पारे, एक महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार उत्पादनमा ठूलो असर पार्छ, त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ।
4: ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ, त्यो दबाव मुलुकले थ्याक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
3: यसो छ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, चुनौतीमै छौं हामी। तर मूल कुरा के हो भन्दाखेरि हामी थप दिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो हाम्रो ढाड कुचिसकेका छ। त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलि फरक पार्नुपर्छ।
4: त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
3: कहिले कहीँ हामी राजनीति धेरै गर्न खोज्छौ, हुन त राजनीति चाहिँ मूल कुरो हो, तर गैर राजनीति बनाइदिन्छौ, त्यसलाई राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौ। गत साल नै त्यो चीनबाट आउने लेनदेन नदी र भोटेकोसीमा मिसिएर आउँदाखेरि नै हिम नदी आएर त्यसले आएको बाढ़ीले प्रभाव पारिसकेको थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो, तर त्यसको न्यून मूल्याङ्कन गरिएछ, 84 अर्ब भनिएको छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ त्यो, यस्तो कुरा चाहिँ यहाँ नहोस्।
1: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, रसुवा र तातोपानी नाका अवरूद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका कोरोरा व्यस्त हुने भएको छ। ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एकमात्र विकल्प कोरोरा नाकामा कन्टेनरहरू डाइभर्ट हुन थालेका छन्। दशैं र जाड़ोका लागि नेपाल ल्याउँदै गरेका केरूङ तथा अरू चिनिया भूभागमा रहेका करिब 250 कन्टेनरहरू कोरोला नाकातर्फ पठाउने तयारी भइरहेको व्यवसायीहरूले बताएका छन्। रसुवाको टिमुरे नाकामा भोटेकोशीको विनाशकारी बाढ़ीपछि नेपाल चीन व्यापारका लागि वैकल्पिक मार्गमा रहेको तातपानी नाका पनि बन्द छ, जसले गर्दा दशैं तिहार र जाड़ो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरूङ लासा र चिनिया सड़कमा अलपत्र छन्। यस्तै पृथ्वी राजमार्ग सञ्चालनमा नाउन्जेल तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याइने भएको छ। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य वाणिज्य संघ ग्यास उद्योगी नारायण यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाडौँमा ग्यास ढुवानी गर्ने भाडा दर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। मोतिहारी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले देशभर खपत हुने इन्धनको 70% आयात भइरहेकोले पेट्रोलियम पदार्थमा कुनै समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ।
2: यस्तै भोटेकोसीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजना बन्द हुँदा वर्षायाममा निर्यात घटेको छ। औसत 1000 मेगावाट निर्यात गर्दै आएको नेपालको बिजुली अहिले झण्डै 650 मेगावाटमा सीमित बनेको छ। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात रोकिएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावाटको चिलिमे र 24 मेगावाटको त्रिशुली जलविद्युत आयोजनामा भोटेकोसीमा आएको बाढ़ीले क्षति पुर्याएको छ। एक हप्ता यता भारतमा समेत निर्यात स्वीकृति पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको छ। चिल्लीमे र त्रिशुली जलविद्युत आयोजनाले 21.4 र 18.6 मेगावाट बिजुली भारतलाई बिक्री गर्ने गरी स्वीकृत पाएका छन्। यिनै आयोजनामा उत्पादित बिजुली बंगलादेशमा समेत बिक्री गर्ने गरी भारतले अनुमति दिएको थियो। बंगलादेशमा बिजुली डलरमा बिक्री गर्दै आएको छ। रसुवातर्फ भोटेकोसी बाढ़ी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थल मार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोरला भएको छ। तर कोरला नाकामा प्लान्ट क्वारेन्टीनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरुङ रसुवातर्फ र निलाम तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड़ रूपियाँ बराबरको फलफूल तथा मसलाजन्य मालवस्तु कुहिन थालेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपातपोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।

0: me a
1: extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको पढेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: गएको छ, उहाँहरूको शब फेला परिसकेको छ। त्यही टोलीका प्रहरी सहायक हवलदार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ। त्यो दिनको घटना बताउँदै रिजाल भन्नुहुन्छ, अचानक बाढ़ीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान माइकिङ गर्दै दौड़िरहेका थियौं। त्यही बेला हामीलाई नै बाढ़ीले चपेटामा पार्यो। रिजालले आफ्नो मोटरसाइकल त्यही छाडेर माथि जंगलतर्फ दौड़िएको र 10 सेकेण्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो। उहाँलाई यति बेला आफ्नो ज्यान जोगिएको खुशी भन्दा सहकर्मी गुमाएको पीड़ा ठूलो छ। आँखा अगाडि मानिस, घर र सहकर्मी बाढ़ीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपी को नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थानमा पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुका साथै समुद्री नुनिलो पानी जमीनभित्र पस्दा खानेपानीका स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूको भनाई छ।
5: अब खेल खबर। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगवीमा रहेको वाईएससी यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानीलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसीको अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल नेपालले भदौ 21 गते साउदी अरबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा 10 वटा टोली सहभागी छन् र 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भेगमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर पानी परेको छ। रसुवा पर्वत, स्याङ्जा, कास्की, दोलखा, शंखुवासभा र सोलुखुम्बुमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, मध्येश र कोशी प्रदेशका तराई भेगमा तुलनात्मक रूपमा कम पानी परेको महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका यी दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, गेग्रान, बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
5: गएको भदौ 10 गते बिहान भोटे कोशीको पानी अस्वाभाविक रूपमा उड्लिन थालेपछि रसुवा नुवाकोट चितौं र धादिङका नदी किनारका बासिन्दाहरूले सामान्य बाढ़ी ठानेका थिए तर केही घण्टामै त्यो पानीले घर गोठ खेतबारी सड़क पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवार मध्ये धेरैका लागि सबैभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएको पशु चौपाया पनि गुमाउनु थियो। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु गुमाउनु परेको बताएका खबर गोर्खा पत्रमा छ।
6: एक हप्ता अघि रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले घर बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा धादिङ र नुवाकोटका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरी 267 जना बाढ़ीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहनस शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 18 जनालाई बाढ़ीले बगाएको छ, जसमा 1 शिक्षक र 17 विद्यार्थी छन्। त्यस्तै बाढ़ीपछि 249 जना बेपत्ता छन्, जसमा 15 शिक्षक र 233 विद्यार्थी छन्। बाढ़ीले 10,000 पढ़ाई प्रभावित भएको छ। बाढ़ीका कारण अभिभावक गुमाएका, विद्यालय भवन भत्किएर पढ़ाई छुट्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ। शिक्षा मन्त्रालयले प्रदेश पालिका र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावक संघको समन्वयमा विद्यार्थीलाई पठन पाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो।
5: भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ।
6: गएको बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण विशेष गरी रसुवा नुवाकोट र धादिङका दूरसंचार पूर्वाधारमा गम्भीर क्षति पुगेको थियो। अहिले यस क्षेत्रमा संचालित नेपाल टेलिकमका 83 र एनसेलका 27 मोबाइल टावरमा प्रभाव परेकोमा धेरैजसो ठाउँमा सेवा फेरि शुरू गरिएको टेलिकम सेवा प्रदायकले बताए पनि फोन लाग्ने तर बोलेको नबुझिने समस्या रहेको स्थानीय बासिन्दाको गुनासो छ।
5: नेपाल आयल निगमले एलपी ग्यास घरायसी प्रयोजनका लागि मात्र उपलब्ध गराउने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गई मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा ग्यासको आपूर्तिमा समस्या भएपछि घरायसी प्रयोजनका लागि मात्र वितरण गर्न लागेको हो।
6: काठमाडौँ उपत्यकामा खपत हुने तरकारीमा छिमेकी जिल्लाले भर्थे गरिरहेका छन्। गएको आइतबार नागडुङ्गा मुगलिन सड़क अन्तर्गत कृष्णभीरमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौँ उपत्यकामा छिमेकका जिल्ला धादिङ, नुवाकोट, काभ्रे र काठमाडौँ उपत्यकामै उत्पादित तरकारीले माग धानिरहेको यस क्षेत्रका व्यापारीहरूले बताएका छन्।
5: नेपालमा हिमपहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्। हिमश्रृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाहीँ फुट्ने गर्छ, तर विगत 3 दशक यता जलवायु परिवर्तनका कारण यस्ता घटनाको फ्रिक्वेन्सी र क्षतिको आकार दुवै बढ़ेको विज्ञहरूको विश्लेषण छ।
6: काया कैरनमा अब पालो उखानको
5: पर्खे भेटिन्छ सहे देखिन्छ।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़्दो। बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो। स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
6: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
5: रसुवा र तातोपानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
6: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम। विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान।
5: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ी पीड़ितको वास्तविक अवस्था र फेसबुकमा मात्रै धेरै भेटिने सरकारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घर बस्ती डुबाएको एउटा ठाउँमा एकजना मान्छे कम्मर कम्मर आउने पानीमा उभिरहेका छन्। सबै थोक डुबाए पनि हातको मोबाइल चाहिँ बाँकी छ अनि मोबाइलमा फेसबुक खोल्न खोज्दै उनी भन्दैछन् सरकार भेटिने यसमै हो, यही चल्दैन, के गर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
7: फिजिसियन डाक्टर सम्यक नापिक द्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउ द्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोका द्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083 522 148 र 520 702।

0: कर्णालीमा कुपोषणको दर घट्न सकेन। 36% बाल बालिकामा पुटकोपनाको समस्या।
1: भुटेकोशी बाढ़ीका कारण कर्णालीका 194 जना अझै सम्पर्कविहीन, एकजनाको मृत्यु, 75 सम्पर्कमा।
0: बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन, 11,993 जनाको उद्धार, 3,916 जना भने अझै सम्पर्कविहीन।
1: र एसियन प्रिमियर लीगमा नेपालले आज आयोजक मलेसियासँग खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलो रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यताका सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रदेशमा 36% बाल बालिकामा पुटकोपनाको समस्या समेत देखिएको छ। 18% कम तौल तथा 4% ख्याउटेपना र 48% बाल बालिकामा रक्त अल्पताबाट पीड़ित भएका पाइएको छ। सरकारी तथा गैर सरकारी संस्थाको तथ्याङ्क र सर्वेक्षणले अधिकांश बालबालिका कुपोषणको शिकार भएको पुष्टि भएको छ। सन् 2030 सम्ममा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्य भए पनि कर्णालीको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन कठिन देखिएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले पोषणका कार्यक्रमलाई निरन्तरता दिने भन्दै यस वर्ष 6,59,00,000 बजेट विनियोजन गरेको छ। सामाजिक विकास मन्त्रालयले बालबालिका, किशोर किशोरी तथा सुत्केरीको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोशेली कार्यक्रम र पूरक पोसिलो खाना कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वृष बहादुर साईले यूएसएआईडीको सहयोग रहेको स्वास्थ्यका कार्यक्रम रोकिँदा बजेट घटेको बताउनु भएको छ। यस्तै स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट नपुगेका बेला दात्री निकायबाट प्राप्त हुने बजेट समेत रोकिँदा स्वास्थ्यका कार्यक्रम प्रभावित भएको उहाँको भनाइ छ। आवश्यकताका आधारमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर प्रोत्साहनका कार्यक्रम ल्याएको सरकारले जनाएको छ। आर्थिक रूपले विपन्न, सीमान्तकृत, भूमिहीन, लक्षित वर्गका लागि खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जन विशेष प्रोत्साहन कार्यक्रममा समेटिएका छन्। पोषण कार्यक्रम सञ्चालन गरेको भए पनि कर्णालीमा कुपोषणको दरमा भने खासै सुधार भएको छैन।
1: भुटेकोशी नदीमा आएको बाढ़ीका कारण कर्णालीका एकजनाको मृत्यु भएको छ भने 194 जना अझै सम्पर्कविहीन भएका छन्। प्रदेश प्रहरी कार्यालयको अनुसार बाढ़ीमा परि 270 जना सम्पर्कविहीन भएकोमा 75 जना सम्पर्कमा आएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी जयराम सापकोटाले हराइरहेका मध्ये धेरै रोजगारीका लागि त्यहाँ गएको बताउनुभयो। धेरैजना विभिन्न हाइड्रो पावरमा काम गर्न गएका छन् भने केही सरकारी जागिरे भएको पाइएको र खोजीको कार्य जारी रहेको बताइएको छ। डीआईजी सापकोटाले सबैभन्दा बढ़ी जुम्लाका 81 जना सम्पर्कविहीन रहेका बताउनुभयो। यसै गरी सल्यानका 55, सुर्खेतका 16, मुगुका 11, रूकुम पश्चिमका 9, कालीकोटका 6 जना सम्पर्कविहीन भएका छन्। हुम्लाका 7, दैलेखका 5, जाजरकोटका 3, डोल्पाका 2 जना सम्पर्कमा आउन नसकेको पनि उहाँले जानकारी दिनुभयो। सम्पर्कविहीन भएका 159 पुरूष, 28 महिला र 7 बालबालिका भएको कार्यालयको तथ्याङ्क छ। यस्तै नदीको बाढ़ीमा परेर सल्यानका एकजनाको मृत्यु भइसकेको छ।
0: भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परे अहिलेसम्म 1,222 जनाको ज्यान गएको छ। रसोमा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितले राहत पाउन नसकेको बताएका छन्।
1: बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै 7,88,57,000 रूपियाँ जम्मा भएको बताउनुभयो। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। सहयोग आउने क्रम बढ़दै गएको भन्दै प्रधानमन्त्री शाहले कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1,00,00,000 निकासा भइसकेको समेत बताउनुभयो। 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावितका लागि 15 पालिकामा निकासा भइसकेको छ। कोषमा हाल 6,88,57,000 बचत रहेको छ भने 61,41,742 अमेरिकी डलर पनि जम्मा भएको उहाँको भनाइ छ। बाढ़ीमा परेका 11,993 जनाको उद्धार भइसकेको भन्दै प्रधानमन्त्रीले अझै 3,916 जना सम्पर्कविहीन रहेको बताउनु भएको छ। सम्पर्कविहीन नागरिकको खोजीमा सरकारका सबै संयन्त्र परिचालन भइसकेको समेत जनाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
4: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक विराटना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली

0: वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
3: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383590693।
7: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा कुपोषणको दर घट्न सकेन, 36% बाल बालिकामा पुडकोपनको समस्या, भोटेकोशी बाढ़ीका कारण कर्णालीका 194 जना अझै सम्पर्कविहीन, एकजनाको मृत्यु, 75 जना सम्पर्कमा, बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अल्मोडा गएका कालीकोटका 2 जनाको घर भत्किँदा पुरेर मृत्यु भएको छ। कालीकोटको नरेन्द्रनाथ गाउँपालिका 9 का 35 वर्षीय चक्र दर्जी र 34 वर्षीय दिल्ली दर्जीको मृत्यु भएको हो। वडा अध्यक्ष प्रदीप बोहराले अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरेर मृत्यु भएको बताउनु भएको छ। उनीहरूको शव नेपालमै ल्याएर अन्त्येष्टि गर्ने चाहना परिवारको भएकाले वडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको उहाँको भनाइ रहेको छ। जुम्लाको गुटीचर गाउँपालिकाले भोटेकोशी बाढी यसैबीच जुम्लाको भोटेकोशी गुटीचर गाउँपालिकाले भोटेकोशी बाढी पीड़ितका लागि उद्धार तथा राहतका लागि 12,67,000 आर्थिक सहयोग गर्ने जनाएको छ। गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट रकम

0: अर्पण गर्ने उहाँ गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्लले बताउनु भएको छ। मल्लले विपदको यस कठिन घड़ीमा बाढ़ी पीड़ितका लागि राहत तथा पुनस्थापनाका काममा एकीबद्धता जनाउँदै सबैलाई सहयोगको अपील पनि गर्नु भएको छ।
1: निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एकजना महिलाको ज्यान गएको छ। बनगाडको पिण्डे नगरपालिका एक गैरी बजारका 36 वर्षका ललिता सुनारको घरको छतबाट खसेर मृत्यु भएको हो। केही दिन अघि ढलान गरिएको घरको छतमा पानी लगाउने क्रममा उहाँ तीन तला माथिबाट चिप्लिएर खस्नु भएको हो। गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि नेपालगंज लगे पनि बचाउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
0: हुम्लामा स्थानीय उत्पादन रहेको हिल्दुम विद्युत वितरण केन्द्रले सिमकोटमा विद्युत आपूर्ति बन्द गरेको छ। मेसिनको गवर्नरमा खराबी आएपछि सिमकोटको विद्युत सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो। मुख्य उत्पादन मेसिनको महत्वपूर्ण उपकरण बिग्रिएपछि विद्युत उत्पादन नै रोकिएर विद्युत वितरण कार्य बन्द गरिएको केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो। प्राविधिक टोली आएर मरम्मत गरेपछि मात्रै विद्युत सेवा नियमित हुने भएको छ। विद्युत आपूर्ति बन्द भएपछि खारपुनाथ र सिमकोट गाउँपालिकामा विद्युत उपभोग गरिरहेका सरकारी तथा गैर सरकारी कार्यालय बैंक तथा वित्तीय संस्था संचार माध्यम विद्यालय व्यवसाय र सर्वसाधारण प्रभावित भएका छन्। मोबाइल चार्ज गर्नेदेखि इन्टरनेट बैंकिङ कारोबार र कार्यालय संचालनमा दैनिक काम विद्युत अभावका कारण प्रभावित भएको उपभोक्ता ओभराज शाहीले बताउनु भएको छ। केन्द्रको कुल क्षमता 500 किलोवाट रहेकोमा 250 किलोवाट क्षमताको एउटा मेसिन भने लामो समयदेखि बिग्रिएर थन्किएको छ।
1: अहिले कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर वर्षा भएको छ। गैराती, रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा, सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले बताएको छ। सुदूरपश्चिम मधेस र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पैह्रो, गेग्रान, बहाव तथा भूचेको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ।
0: बाँकेमा 6,000 किशोरीलाई लक्षित गरी एचपीभी विरूद्धको खोप अभियान शुरू गरिने भएको छ। अभियान अन्तर्गत यही भदौ 30 गतेदेखि खोप लगाउन शुरू गरिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो। खोप अभियानको शुरूआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ। विशेष गरी कक्षा 6 अध्ययनरत किशोरी र समुदाय स्तरका 10 वर्षीय किशोरीलाई खोप लगाइने भएको छ। बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा पनि छलफल भएको छ। बाँकेमा 8 स्थानीय तहमा खोप अभियान सञ्चालन हुने भएको हो। पाठकहरूको मुखको क्यान्सरबाट बचाउन दिइने यो खोप एक पटक मात्रै लगाउने गरिन्छ। जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
1: भेरी खबरमा खबरका क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
3: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै ेन्टहरूको शल्यक्रिया सेवा,
2: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
3: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
2: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
7: नवरत्न कुल ऑयल को 2 मिनट को मालिश ले रख्छ तपाईलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ऑयल, चिसो चिसो कुल कुल।
8: सूचना,
9: यही भदौ 20 गते शनिबार का दिन
10: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
11: नशा रोग विशेषज्ञ डाक्टर
10: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
13: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सल्यानमा नसर्ने रोगका बिरामीले नियमित सेवन गर्ने औषधि समयमै नपाउँदा बिरामी मर्कामा परेका छन्। दार्मा गाउँपालिकाका सयौं बिरामी निजी औषधि पसल दाउन र औषधिका लागि टाढासम्म पुग्न बाध्य भएका छन्। स्वास्थ्य संस्थाबाट निशुल्क वितरण हुँदाएका औषधि नहुँदा बिरामीले शास्ति बेहोर्दै आएका हुन्। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले संघीय सरकारले उपलब्ध गराउनु पर्ने केही औषधि प्राप्त भए पनि प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने औषधि उपलब्ध नहुँदा समस्याले खेप्नु परेको बताउनु भएको छ।
0: त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुर्खेत बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कल एसक्यूसीले भोटेकोसी बाढ़ी पीड़ितका लागि राहत रकम सहयोग गरेको छ। एसक्यूसीले क्याम्पसका विद्यार्थीबाट आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 15,660 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोसीमा आएको भीषण बाढ़ीबाट प्रभावित तथा पीड़ित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख महन्त प्रसाद खनाल, पूर्व क्याम्पस प्रमुख तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र कुमार मल्ल लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा क्याम्पस प्रमुख खनालले विद्यार्थीले देखाएको मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनु भएको छ। विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु प्रेरणादायी कार्य रहेको पनि उहाँले बताउनु भएको छ।
1: यस्तै साउथ एसियन स्कलर्स एकाडेमीले पीड़ित परिवारको राहत तथा पुनस्थापनाका लागि 355,555 रूपियाँ सहयोग गरेको छ। एकाडेमीले आफ्नो तर्फबाट उपलब्ध गराएको रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। एकाडेमीका फाउण्डर तथा प्रिन्सिपल छत्र बडुवालले भुटेकोशीबाट विपत्तिबाट प्रभावित परिवारको पीड़ा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयको तर्फबाट सहयोग गर्ने निर्णय भएको बताउनुभयो। वहाँले विपत्तिको समयमा पीड़ित परिवारको दुःखमा साथ दिन मानवीय दायित्व भएको भन्दै विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको बताउनुभयो।
0: बैतडीको झुलाघाटमा लगातारको वर्षासँगै पहिरो खस्दा नेपाल भारत सीमानाका अवरूद्ध भएको छ। झुलाघाट जाने सड़कमा लेदो सहितको ठूलो पहिरो खसेकाले बाटो अवरूद्ध भएको छ। स्थानीय जयसिंह भाटले पहिरोले बाटो बन्द भएपछि नेपाल र भारतबीचको आवागमन रोकिएको बताउनु भएको छ।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेलमा मलेसियाको बाडानीमा रहेको वाईएसडी यूके क्रिकेटमा नेपाली समयअनुसार खेल अहिले 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि बहरानलाई 7 विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसीको अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रन रेटको आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेलेछ। प्रतियोगितामा 10 टोली सहभागी छन्। 4 टोली सेमी फाइनलमा पुगेका छन्। एसीसी प्रिमियर कप समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसैगरी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष 2 टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसियन कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल भदौ 27 गते शनिबार हुने भएको छ।
0: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मिनियासँग 2 विकेटले पराजित भएको छ। 193 रनको सामान्य चुनौती तास्मिनियाले 49 ओभर 2 बलमा 8 विकेट गुमाएर भेटाएको हो। तास्मिनियाका टी डायरले 78 बलमा 6 चौका र 6 छक्का सहित 60 रनको अर्धशतकीय पारी खेल्नुभयो। नेपालका साहब आलम र दीपक डुमरेले 2-2 विकेट लिनुभयो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 192 रन बनाएको थियो। मयान यादव र तीर्थराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि अरूको ब्याट चल्न सकेन। अब नेपाल एले भोलि साउथ अस्ट्रेलियासँग दोस्रो र आइतबार न्यूजील्याण्ड एसँग अभ्यास श्रृंखलाको अन्तिम खेल खेल्नेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन टी20 सिरिज खेलिसकेको छ।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णालीमा कुपोषणको दर घट्न सकेन। 36% बालबालिकामा फुटकोपनाको समस्या।
1: भोटेकोशी बाढ़ीका कारण कर्णालीका 194 जना अझै सम्पर्कविहीन। एकजनाको मृत्यु, 75 जना सम्पर्कमा।
0: बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7,88,00,000 रूपियाँ सहयोग संकलन। 11,993 जनाको उद्धार। 3,916 जना अझै सम्पर्कविहीन।
1: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलो रावत र मधुवन विष्ट बिदा हुन्छौ। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: खुशीको खबर,
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: एनएमबी रारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
5: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
6: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
7: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
8: झाडा पखाला,
7: दाउरा,
8: पोलियो,
7: कुपोषण,
8: एनिमिया,
7: मम्स,
8: दम,
7: टाइफाइड
8: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
8: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: me a
1: extreme energy drink.
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो भेरी एफएम।

0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेश मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584719 र 98584715।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो बेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो बेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौं। अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। जाजरकोटको भेरी नगरपालिका सात दोकाना स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन्। हिजो बिहान 8:25 को समयमा खलंगादेखि दोकाना तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-0508 नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सड़कमा रहेको डिभाइडरमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक जाजरकोट भेरी नगरपालिका सात बस्ने वर्ष 33 का नरसिंह बुढा घाइते भएका हुन्। घाइतेको मिशन अस्पताल चौरजहारी रूकुम पश्चिममा उपचार भइरहेको छ। अब लागौ सड़क अवरूद्ध सम्बन्धी जानकारी तर्फ। मुगुको छायानाथ रारा नगरपालिका सात नाङ्म गमगढ़ी सड़क खण्ड अन्तर्गत टोब्ला स्थित अविरल वर्षातका कारणले गर्दा पहिरो आई सड़क पूर्ण रूपमा बन्द रहेको जानकारी गराउँदछौ। सड़क खुल्न अझै केही दिन लाग्ने बताइएको छ। ट्राफिक कार्यवाहीमा परे 64 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 64 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। अड़तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2412 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 38 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2412 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौं। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ। आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सड़क पार समेत नगरौं। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं। ट्राफिक नियमको पालना गरौं। सुरक्षित यात्रा गरौं। स
सवारी दुर्घटना सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
6: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
7: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
8: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
9: लोक सेवा आयोगका किताबहरू,
8: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
10: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
11: सूचना
12: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
11: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
13: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
11: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
12: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
11: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
12: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको पडकास्टमा हरि शर्मा हाम्रो गोलार्धको पूर्व पश्चिम विभाजनलाई जोड्ने दुई प्रख्यात बौद्धिक व्यक्तित्वहरू इभान क्रास्टेभ र स्टेफेन होम्सद्वारा संयुक्त रूपमा लेखिएको किताब द लाइट द्याट फेल्ड वाइ द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसीको चर्चा लिएर आउनुभएको छ। यो उदारवादको संकटप्रति हाम्रो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गर्ने एउटा महत्वपूर्ण पुस्तक हो। यो पुस्तकले पश्चिमा मुलुकहरूले शीत युद्ध जितेपछि आफ्नो राजनीतिक सन्तुलन किन गुमाए भन्ने बताउँछ। किताबका बारेमा थप चर्चा हरि शर्माबाट।
1: यसपटक मैले 2020 पेंगुइन इन्टरनेशनलबाट प्रकाशित द लाइट द्याट फेल्ड वाइ द वेस्ट इज लुजिङ द ब्याटल फर डेमोक्रेसी, किन पश्चिमा लोकतन्त्रको लडाई हार्दैछ भन्ने पुस्तक लिएर आएको छु। यसको लेखक इभान क्रास्टेभ, जो बल्गेरियन पोलिटिकल साइन्टिस्ट हुनुहुन्छ, उहाँ र अमेरिकन पोलिटिकल साइन्टिस्ट स्टेफन होम्सले संयुक्त रूपमा लेखेको किताब हो यो। र मैले यो किताब किन रोजे यहाँहरूको बीचमा चर्चा गर्नको निम्ति भने कि हामी सबैको अनुभव छ कि ठूलो ठूलो राजनीतिक परिवर्तनहरू हुन्छ, त्यो परिवर्तनको पछाडि निश्चित उद्देश्य हुन्छ, तर केही समयपछि तिनीहरू फेरि बिस्तारै विभिन्न समस्याहरूबाट ग्रस्त हुन्छन् र अपेक्षित लक्ष्य प्राप्ति हुन सक्दैन भन्ने विभिन्न अनुभवले देखाएको छ। र त्यो सैद्धान्तिक पहलुलाई बुझ्ने मेरो एउटा इन्टेलेक्चुअल क्वेस्ट अथवा बौद्धिक खोजी छ, त्यसका आधारमा मैले यो किताब रोजेको र तपाईँहरूसँग साझा गर्न खोजेको के हो भने यस किताबले उठान गरेका कुराहरू हाम्रो नेपालका सन्दर्भमा, लोकतन्त्रका सन्दर्भमा पनि महत्वपूर्ण प्रकाश पार्छ। यो पुस्तक विशेषतः सेन्ट्रल इस्टर्न युरोपियन को जुन लोकतान्त्रिक परिवर्तन थियो 1990s दशकमा, त्यो किन विस्तारै जुन किसिमको इच्छा आकांक्षा जुन किसिमको उत्साहका साथ त्यो अगाडि आएको थियो र त्यहाँ अधिकांश मुलुकहरूमा अहिले फेरि गैर उदारवादी विचार र राज्यको उदय हुँदैछ। 90 दशकमा अब यो फेरि अलिकता पुरानो एउटा राइटिङ छ फ्रान्सिस फुकियामाको एन्ड अफ द हिस्ट्री, जसले 1989 बर्लिन वाल भर्किँदाखेरि अब संसारभरि कुनै पनि दुईटा पोलिटिकल ध्रुवहरू, एउटा दक्षिणपन्थ र वामपन्थ मार्क्सिजमको बीचको लडाईमा लोकतन्त्र उदारवादको विजय भएको छ र एक प्रकारले जुन मार्क्सले अथवा हेगलले भरे जस्तो सैद्धान्तिक विवेचनाबाट, सैद्धान्तिक डायलेक्टिक्सबाट जुन द्वन्द्वबाट विचारको निर्माण हुन्थ्यो त अब छैन र पश्चिमको उदारवाद चाहिँ अब स्थापित भएको छ र त्यसको कुनै विकल्प छैन भन्ने किसिमको कुराहरू गरेको थिए। र त्यसै सन्दर्भमा बजारको उदय अथवा मार्केट फन्डालिजम अथवा मार्केट नै बजार नै सर्वे सर्वा हो भन्ने विचार पनि युरोपमा 89 दशकमा भएको थियो र त्यही समयमा हामी नेपालमा जब 90 परिवर्तन भयो, हामी सबैलाई लाग्यो कि बजारको स्वतन्त्रता लोकतन्त्रको एउटा महत्वपूर्ण आधार हो भन्ने भयो। यस सन्दर्भमा पनि मैले किन विशेषत पश्चिमा राष्ट्रहरूमा, त्यसमा पनि युरोपका राष्ट्रहरूमा किन उदारवाद विरोधी विचारहरू आइरहेका छन् जो हामी कहाँ पनि केही सन्दर्भमा देख्न सकिन्छ, त्यो बुझ्नलाई इभान क्रास्टेभ र स्टेफन होम्सको किताब मैले आज चर्चा गर्न थालेको हो। स्टेफन क्रास्टेभलाई मैले व्यक्तिगत रूपमा पनि चिन्छु, त्यसकारण मलाई कुरा गर्न पनि सहज हुन्छ। कुनै समयमा ओपन सोसाइटी फाउन्डेशनको ग्लोबल बोर्डमा उनी थिए र उनको धेरै लेक्चर्सहरू, मिटिङ्सहरूमा इन्टरभेन्सन्सहरू मैले सुनेको छु र बल्गेरियाको भएको हुनाले सेन्ट्रल इस्टर्न युरोपको परिवेशलाई उनले भलिभाँति राम्रोसँग बुझेका छन् र स्टेफन होम्स चाहिँ अमेरिकी राजनीति शास्त्री भएकोले दुईटाले जुन किसिमले यो किताबलाई प्रस्तुत गरेका छन् किन उदारवाद अहिलेको समयमा 20 वर्ष 25 वर्ष नहुँदै किन लडखडाइरहेको छ लिबरलिजम, वाइ लिबरलिजम इज फेलिङ, त्यो भएर लाइट द्याट फेल भन्नु खोज्थ्यो भने जब 90 दशकमा उदारवादको उदय भयो, लोकतन्त्रको उदय भयो, यी सेन्ट्रल युरोपियन कन्ट्रिजहरू, इस्टर्न युरोपियन कन्ट्रिजहरूमा अब हामी अँध्यारोबाट उज्यालोतिर गइरहेका छौं, स्वतन्त्रताको अनुभव गरिरहेका छौं, मार्केट उन्मुख हाम्रो व्यवस्था छ, अब हामीलाई टुथपेस्टको लागि लाइन लाग्नु पर्दैन, हामीलाई अब दिनानुदिनको उपभोग्य वस्तुहरूका निम्ति लाइन लाग्नु पर्दैन, राज्य खुकुलो हुन्छ र राज्यको वरिपरि जुन पर्खालहरू राखेको छ त्यो भत्किन्छ भन्ने उत्साही परिवेश थियो। त्यही भएर अहिले लगभग 30 वर्षपछि फर्केर हेर्दा उज्यालो कता कता हराएको देखिन्छ। किन यसो हुन्छ त भन्दा यो पुस्तक धेरै ठूलो पुस्तक छैन, सामान्य आकारको पुस्तक छ, तर पनि यसले 4-5 कुरालाई हामीसँग राख्ने प्रयास गरेको छ, जसले हामीलाई किन अहिलेको परिस्थितिमा गैर उदारवादी चिन्तन हावी हुँदै गएको छ भन्ने देखिन्छ। समष्टिमा भन्दा उनीहरू कसरी शुरू गर्छन् भने कि 89-90 दशकमा एउटा ठूलो उत्साह र उमङ्ग बोकेर आएको उदार लोकतन्त्र, विशेष त पोल्याण्ड र हंगेरी जहाँ अहिलेका समयमा आएर एन्टी लिबरल, एन्टी डेमोक्रेटिक, गैर लोकतान्त्रिक गभर्मेन्टहरू आइरहेका छन्, किन यसो भइराखेको छ त? हुन त योभन्दा अगाडिका अध्ययनहरूमा पनि लोकतन्त्र र अधिनायकवादको बीचमा अथवा सर्वसत्तावादको बीचमा पेन्डुलम जस्तै हुने गरेको छ। कुनै पनि सोसाइटी कहिले लोकतन्त्र हुन्छ, कहिले चाहिँ शासन व्यवस्थामा समस्या आउँछ, कहिले काहीँ फेरि त्यो स्विङ गरिरहेको हुन्छ। र के देखेर चाहिँ हामीले यसलाई विश्लेषण गर्न सक्छौं भन्दा उनीहरू भन्छन् अहिलेको समय भनेको पपुलिजमको, लोक रिजाईको समय हो, जेनोफोबिक भनेको संकीर्णतावादको समय हो, अधिनायकवादी र गैर उदारवादी शक्तिहरूको उदय भएको समय छ, यसलाई कसरी बुझ्ने त र कुन अप्रोचबाट यसलाई बुझ्न सकिन्छ भन्ने कुरामा यिनीहरूले यो पुस्तकमा चर्चा गरेका छन्। यसकारण पुस्तकको साङ्गो पाङ्गो विवेचना गरेर पुस्तकलाई हरेक किसिमको खेस्रा केलाउनु भन्दा यो पुस्तक किन, कसरी र किन पढ्नुपर्छ भन्ने मेरो हुन्छ कि पाठकहरूले यसलाई आफै खोजेर पढ्न सक्ने जिज्ञासा मैले उठाउन सकेँ भने यो कार्यक्रमको अथवा यो पोडकास्टको उद्देश्य पूरा हुन्छ जस्तो लाग्छ। किनभने भनेर मात्रै पुग्दैन, गर्नुपर्छ, सुनाएर मात्रै पर्दैन, पढ्नुपर्छ भन्ने मलाई लाग्दछ। र यो किताबको स्ट्रक्चर हेर्दाखेरि चाहिँ के भन्छ भने कि अहिलेको गएको 500 वर्षको इतिहासमा दुईटा कुराको ठूलो प्रभाव छ, एउटा चाहिँ आधुनिकताको इतिहास, अर्को चाहिँ ग्लोबल क्यापिटलिजम। दुईटै सँगसँगै जान्छ, ग्लोबल क्यापिटलिजम र आधुनिकता सँगैसँगै जान्छ, र यसको भेहिकलको रूपमा चाहिँ कोलोनियलिजम अथवा उपनिवेशवाद हो, पश्चिमाहरू हाम्रोतिर आए, हामीले त्यसबाट गर्छ। र गान्धीको पनि मैले पढेको छु र उनकोलाई पनि देख्दा के देख्छ भने कुनै पनि स्वतन्त्रता आन्दोलनमा, लोकतन्त्रको आन्दोलनमा, आधुनिकताको निर्माणका सन्दर्भमा इमिटेशन, नक्कल गर्नु, मिमिक्री गर्नु एकदम ठूलो प्रक्रिया हुन्छ। हामी सिक्छौं, नक्कल गर्छौं, हामीभन्दा जान्ने मान्छेको नक्कल गर्छौं, हामीभन्दा सुखी मान्छेको नक्कल गर्छौं। दुईजना लेखकहरूले के भन्छन् भने कि जसरी शीत युद्धको अन्त्यमा 89 जुन उदय भयो, जुन प्रकाशको आगमन भयो कि अब संसारमा उदार लोकतन्त्रको चाहिँ अभ्युदय भएको छ, बजार खुकुलो हुँदै गएको छ, यो सबैको पछाडि के थियो भने जुन देशहरू बर्लिन वालको पछाडि अथवा सोभियत युनियन अथवा अधिनायकवादी व्यवस्थाहरूमा थिए उनीहरूलाई पश्चिमाहरूलाई उज्यालो देखिरहेका थिए, त्यहाँको लाइफस्टाइल होइन, त्यहाँको जीवनचर्या, त्यहाँको बजारको सुगमता, बोल्न पाउने अधिकार, हिन्डुल गर्न पाउने अधिकार। र मलाई सम्झना छ कि मेरो इस्टर्न युरोपियन साथीसँग कुरा गर्दा हाम्रो त बााउन्ड्री, हाम्रो त सिमाना पर्खालमा गएर ठोकिन्छ भन्थ्यो, किनभने उनी इस्टर्न युरोपका थिए। हालाकि सिमानाहरूको आफ्नै आफ्नै परिधि हुन्छ, जापानीसँग कुरा गर्यो भने उसको सिमाना एयरपोर्टमा टुङ्गिन्छ किनभने त्यो आइल्यान्ड कन्ट्री हो। त्यही भएर इस्टर्न युरोपमा फ्रिडम अफ मुभमेन्ट, एक ठाउँबाट अर्को ठाउँमा जाने ठूलो कामना थियो। त्यसले गर्दाखेरि पश्चिमको व्यवस्था राम्रो छ होइन पश्चिमको पुँजीवादी व्यवस्था छ त्यो राम्रो छ, त्यहाँ चयनको अधिकार छ, मान्छे स्वतन्त्रतापूर्वक सास लिन पाउँछन् र हिँड्न पाउँछन् भन्ने थियो। र त्यसैसँग एसोसिएटेड जुन 80 को दशकमा अथवा 70 को दशकमा आएको पप कल्चरहरू, म्युजिकहरू, रक म्युजिकहरू, पेन्टिङ्सहरू, कल्चरल एट्र्याक्सन पनि थियो। जब पूर्वी युरोपका मुलुकहरूले पर्खाल तोड्न सफल भए होइन अथवा अधिनायकवादी शक्तिहरूलाई परास्त गरे, उनीहरूसँग अर्को मोडल थिएन। उनीहरूको बीचमा एउटा कामना थियो किनभने युरोपियन सिभिलाइजेसनको कारणले पश्चिम जर्मनी उनीहरूको मोडल थियो, बेलायत उनीहरूको मोडल थियो, अमेरिका उनीहरूको मोडल थियो किनभने यिनीहरू सबै जुडाइक क्रिश्चियन सिभिलाइजेसन्सहरूबाट थिए, परिवारका सन्दर्भमा, आर्थिक कामनाका सन्दर्भमा। त्यही भएर जब परिवर्तन भयो, परिवर्तन भइसकेपछि ती मुलुकहरूले हुबहु पश्चिमा राष्ट्रहरूले जे किसिमको शासन व्यवस्था, जुन किसिमको शैली, जुन किसिमको आर्थिक व्यवहारहरू अथवा नियमहरू अथवा आर्थिक संरचनाहरू थियो त्यो निर्माण गर्न थाले। र बडा यो किताबले बडा इन्भेसनको कारणले पश्चिम जर्मनी उनीहरूको मोडल थियो, बेलायत उनीहरूको मोडल थियो, अमेरिका उनीहरूको मोडल थियो किनभने यिनीहरू सबै जुडाइक क्रिश्चियन सिभिलाइजेसन्सहरूबाट थिए, परिवारका सन्दर्भमा, आर्थिक कामनाका सन्दर्भमा।

आनन्दको किताब छ र उसले के भन्छ भने जो मान्छे पढा लिखा थिए त्यो चेतना राख्थ्यो पर्खाल भत्किने बित्तिकै सिम्बोलिक रूपमा भन्दैछु इस्टर्न युरोपको पर्खाल भत्किने बित्तिकै सबै मान्छेहरू पश्चिमा राष्ट्रतिर जान थाले त्यहाँ को बसे भन्दा जो डिफिट भएर बसेका मान्छेहरू थिए होइन जो जो चाहिँ तपाईँको पार्टी एपारेटस चलाएर बसेका थिए डिस्क्रेडिट थिए तर उनीहरूको जाने ठाउँ तपाईँ पनि थिएन होइन त्यसपछि के भन्यो भने अब यो मुलुकलाई सुधार गर्नको निम्ति पश्चिमा राष्ट्रहरूले जुन किसिमको चाहिँ वर्ल्ड ब्याङ्क आइएमएफ अमेरिका युएसएडहरूले प्रिस्क्राइब गरेको पोलिसी र तपाईँको चाहिँ तपाईँको इकोनोमिक पोलिसी पोलिटिकल पोलिसी पब्लिक पोलिसी त्यही किसिमको आउनुपर्छ भन्ने थियो यस कारण यो इमिटेसन नक्कल गर्न थालियो तर के थियो भने जो मान्छे जान्ने बुझ्ने थिए ती छोडिसकेका थिए र खुल्नुको अर्थ स्वतन्त्र हुनुको अर्थ त्यही बसेर त्यही नै रुटेड रूपमा जमिनी स्तरमा काम गरेर पोलिटिक्सलाई सोसाइटीलाई बिल्ड गर्नको साटो चाहिँ लार्ज प्रोफेसनल क्लास चाहिँ अपर्च्युनिटीको खोजीमा बाहिर गयो जुन हारेको मनस्थितिमा बसेको राजनीतिक वर्ग थियो अथवा सामाजिक वर्ग थियो त्यो त्यहीँ बस्यो तर पनि उसले नक्कल गर्न पर्यो पश्चिमा लोकतन्त्रको पश्चिमी आर्थिक व्यवस्थाको त्यसको राम्रो उदाहरण पुस्तकले सोभियत युनियनलाई दिन्छ त्यो के हो भने मार्केटमा विश्वास गर्यो तर राजनीतिक शक्तिलाई कन्ट्रोल गर्दै लग्यो सानो वर्गले राजनीति र अर्थव्यवस्थालाई पक्रयो जसले गर्दा इलेक्सन गर्दा पछिमा खुशी भए ल रसियामा पनि चुनाव भएछ पोल्यान्डमा पनि चुनाव भएछ भनेर भने तर त्यहाँभित्रको जुन रहेको थिग्रिएको मान्छेहरू थिए बसेका मानिसहरू थिए उनीहरूले देखाउनको लागि मात्रै पछिमाको नक्कल गरे र एउटा समय लिइरहेको जस्तो अनुभव हुन्थ्यो त्यही भएर पछिमालाई तिमीहरूको लोकतन्त्र यस्तो हो भनेर अहिले पुटिन बताइरहेका हुन्छन् तिमीहरूको इलेक्सन हो भने मैले पनि इलेक्सन गरेको छु 90% भोट मैले पनि पाउँछु भनेर भन्छ सो इमिडिएटली जुन शक्ति हारेको थियो त्यो शक्ति नै डोमिनेन्ट रूपमा युरोपमा इस्टाब्लिस भएर वेस्टसँग कुराकानी गर्ने स्थितिमा त्यो पुग्छ यसकारण राइटरहरू के भन्छ भने त्यो लाइट द्याट फेल जुन उज्यालो त्यो फेल किन भयो भने कि एउटा स्ट्रक्चरल चेन्ज संरचनात्मक परिवर्तन जुन आउनुपर्ने थियो सामाजिक रूपमा आउनुपर्ने थियो त्यसमा एउटा रुटेडनेस त्यो भित्र आन्तरिक राजनीति परिवेश सांस्कृतिक कुराहरूमा परिवर्तन आएन भनेर भन्छन् त्यही भएर अहिले जब पुटिनले चाहिँ चुनाव पनि गराउँछ मार्केट पनि फ्री छ तर राजनीतिक चाहिँ तपाईँको दबदबा यति बलियो छ कि मान्छेलाई फेरि उकुस मुकुस हुन थालेको छ पुटिन अहिलेको संसारको इलिबरल डेमोक्रेसीको अनुधारवादी लोकतन्त्रको बडा अक्सिमोरन जस्तो छ यो अक्सिमोरन भनेको दुखद खुसियाली भने जस्तो खालको किसिमको छ पुटिन त्यो लेभलमा देखिन्छ त्यस्तै गरेर त्यसले के गर्यो भन्दाखेरि हामी पश्चिमाहरूभन्दा फरक छौं भन्नको निम्ति फेरि राष्ट्रवादको उदय हुन्छ अनि तर के छ भने आर्थिक उन्नतिको कुराहरू हुन त भनिन्छ कि इकोनोमीले लय पक्र्यो भने धेरै समय लाग्दैन तर त्यो इकोनोमीलाई लय पक्रिने विषयमा युरोपमा अहिले जुन किसिमको क्राइसिस देखेको छ बेसिकली सेन्ट्रल इस्टर्न युरोपहरूमा त्यो देखिएको छ र समयले पर्खिँदैन रहेछ बिस्तारै जुन किसिमको रिफ्युजी क्राइसिसहरू आयो त्यसले गर्दाखेरि पनि त्यसलाई लिबरल डेमोक्रेसीलाई रिइन्फोर्स गर्यो एक त टेक्निकल ह्युमन रिसोर्सेसहरू बाहिर जानु राजनीतिक संस्थाहरूले इमिटेसनको नाउँमा नक्कली इमिटेसन गर्नु नक्कली किसिमको अथवा बुझेर अन्तस्करणबाट नगरेर बाहिरबाट देखाउनको लागि गर्नु आइएमएफको लोन क्वालिफाई गर्नको लागि गर्ने युएसएड क्वालिफाई गर्नको निम्ति गर्ने तर व्यथार्थको परिवर्तन त्यहाँ भएन छ भन्ने कुरा लेखकहरूले बडो कटु मर्मका साथमा यो किताबमा प्रस्तुत गर्दछन् यसको अर्को पाटो यसले हामीलाई कसरी पुटिन त्यत्रो एल्सिनदेखि लिएर त्यत्रो सोभियत युनियन एकदम लोकतान्त्रिक हुन्छ भन्ने जुन अपेक्षा गरेका थियो किन लोकतान्त्रिक भएन भन्ने किसिमको कुरामा पनि किनभने सिभिलाइजेसनली रसियाले जहिले पनि आफूलाई पश्चिमाको अल्टरनेटिभको रूपमा देखेको थियो केही समय उसले नक्कल गर्यो तर त्यो नक्कल अनुसार गएन अब यो किताबमा बडा अर्को पाटो छ कि किन ट्रम्प आए भन्ने कुरामा पनि देखिन्छ ट्रम्पले के भन्छ भने मेक अमेरिका ग्रेट अगेन अमेरिका इज लुज इज साइनिङ लाइट यसले लुज किन गर्यो भन्दाखेरि हामीले बाहिर धेरै दिएछौं भन्छ यत्रो इस्टर्न युरोपमा परिवर्तन भयो हामीले त्यहाँ व्यापार गरेको भए बेटर हुन्थ्यो होइन इराक इरानमा हामी तेलका लागि गयौं भनेको भए बेटर हुन्थ्यो हामी डेमोक्रेसीको लागि गयौं भन्दा यो कुरो मिलेन
ट्रम्प केही हदसम्म इमान्दार देखिन्छ, तर उसको हेर्ने एंगल के छ भने हामीबाट

0: इमिटेट गरेका राष्ट्रहरू चाहिँ अगाडि बढ्दै गए, पावरफुल भए, तिनीहरूलाई जोगाउनको निम्ति हामीले किन नेटो राख्नु पर्यो, हामीले किन उनीहरूसँग चाहिँ गर्नु पर्यो भन्ने कुरा चाहिँ उसले भन्छ। जस्तो जापानसँग पनि उसको अलिकति ग्रजेस थियो, जापानले जुन किसिमको डेभलपमेन्ट उसको सिस्टमलाई लिएर, भ्यालुजहरूलाई लिएर, इकोनोमिक मोडलहरूलाई लिएर गर्यो, अब जापानको कुरा हामीले सुन्नुपर्ने? त्यसले त हाम्रै नक्कल गरेको हो। बाहिरले हामीलाई नक्कल गर्दा गर्दा हामी खोक्रो भइसकेछौ, यसकारण अमेरिकालाई फेरि ग्रेट बनाउनु पर्छ। अरू बडा इन्ट्रेस्टिङ डाइनामिक्सहरूको ग्लोबलाइजेसनसँग पनि जोडिन्छ। धेरै मान्छेले चाइनाको खुल्लापन लाई एप्रिसिएट गर्छन्। चाइना खुला भएको कारणले विश्व अर्थतन्त्रमा अहिले चाइना एउटा अग्रणी ठाउँमा बसेको। यो पुस्तकले चाइनाको बारेमा पनि कुरा गर्छ। त्यही भएर हाम्रा निम्ति इम्पोर्टेन्ट छ। अमेरिका, चाइना, युरोप र सम्बन्ध राजनीतिक परिवर्तनहरूलाई, जुन संरचनात्मक परिवर्तनहरूलाई कसरी बुझ्ने भन्दाखेरि यो इमिटेसनको एंगल मलाई खुब मन पर्यो र त्यसमा कुरा गर्छ। उनले के भन्छ भने चाइनाको हेर्यो भने जब चाइना डेङ स्यापिङ आइसकेपछि जब चाइना खुल्छ, चाइना संसारमा गएको होइन, चाइनाभित्र मानिसहरू आएको। शुरूको फर्स्ट फेजको ओपनिङ एण्ड लिबरलाइजेसनमा हजारौं मल्टिनेशनल कम्पनीहरू चाइनामा गए, किनभने त्यहाँ ह्युमन रिसोर्सेस सस्तो थियो। जब त्यसका कारण उसले नक्कल गरेन, उसले के नक्कल गर्यो भने इकोनोमिक प्रोडक्सनका कुराहरू, टेक्नोलोजीमा चाहिँ मान्छेहरूलाई लिएर आएर आफ्ना मान्छेहरूलाई ट्रेन गरायो, हालाकि बाहिरकै मान्छे आएर त्यहाँ ट्रेन गरेको। त्यसपछि ऊ आफू आर्थिक रूपमा बलियो भएपछि बाहिर गयो, तर राजनीतिक परिवर्तनलाई नियन्त्रित राख्यो। त्यसकारण चाइनाले इकोनोमिक इस्युजहरूमा इमिटेट गर्यो, तर पोलिटिकल भ्यालुजहरूमा इमिटेट गरेर। यसकारण हरेक मुलुकले नक्कल गर्ने पनि क्षमता हुन्छ भनेर भन्छन् के। त्यही भएर चाइनाको मोडललाई मलाई अलिकति प्रब्लम लाग्यो कि भने चाइनाको मोडल आफैमा त्यति लोकतान्त्रिक उदारवादी छैन, तर चाइनाको जुन वर्चस्व चाहिँ आर्थिक व्यवस्थामा, राजनीतिक परिवेशमा उदय भएर आएको छ, र युरोप यति पावरफुल थियो होइन, युरोप आइडियाको लेभलमा, सिभिलाइजेसनल लेभलमा यति पावरफुल थियो, जसरी चाइनाले युरोपमा अहिले इनरोड्सहरू, ट्रेनदेखि सारा कुरा लगिराखेको छ, उसले इकोनोमीका सन्दर्भमा, टेक्नोलोजीको सन्दर्भमा, साइन्सको सन्दर्भमा चाइनाले नक्कलै गरेको हो। चाइनाको केही ओरिजिनल आइडियाजहरू, गभर्नेन्स उसको ओरिजिनल हो होइन, त्यो चाहिँ कन्फ्युसियसको टाइमदेखि अहिलेसम्म एलिट सिस्टम जुन उसको छ, जतिसुकै कम्युनिस्ट व्यवस्था भए पनि त्यो एलिटमा आधारित सिस्टम छ, त्यसमा उसले पश्चिमाको नक्कल गरेन, उसले इकोनोमीमा नक्कल गरेर ग्लोबलाइजेसनमा उसले कम्पिट गरिरहेको छ। र प्रश्न यो किताबको किन शुरूको शुरूआती दिनहरू, 90 दशकको शुरूआती दिनहरू किन स्लोली एउटा स्याडो अथवा एउटा छायामा एउटा कुण्ठामा परिवर्तन हुँदैछ र समाजहरू अब अड्किरहेका छन् प्रगतिको पथमा भन्ने कुरा किताबले एकदम राम्रो एक्सप्लेन गर्छ। तर यसले जब चाइनाको मोडल लिएर आउँछ, त्यो चाहिँ एउटा के भन्छन् सोसियल साइन्सको लिटरेचरमा के भन्छ भने रेगुलर केसमा एउटा डेभियन्ट केस देखाउनुपर्छ, ताकि त्यसलाई हामी एक्सप्लेन गर्न सकिन्छ। डेभियन्ट भनेको भिन्न केस देखाउनुपर्छ। चाइना ग्लोबलाइजेसन, जो 90 ग्लोबलाइजेसन त पोलिटिकल ग्लोबलाइजेसन पनि थियो नि आइडियाजहरूको लेभलमा, इकोनोमिक ग्लोबलाइजेसन पनि थियो, तर इकोनोमिक ग्लोबलाइजेसन चाहिँ अझ बढी टटकारो रूपमा, स्पष्ट रूपमा थियो, तर यसलाई चाहिँ तपाईँको लोकतान्त्रिक आकांक्षाहरू, इच्छाहरूले, पोलिटिकल फ्रिडमले पुस नगरेको भए सायद मार्केट ग्लोबलाइजेसन पनि बढ्न सक्ने थिएन। तर चाइनाले के गर्यो भने सेलेक्टिभ रूपमा, आफ्नो रूपमा ग्लोबलाइजेसनलाई ग्रहण गर्यो। पोलिटिकल ग्लोबलाइजेसन जुन चाहिँ लिबरलिजमसँग थियो त्यसलाई रोक्यो, र इकोनोमिक ग्लोबलाइजेसनलाई लिएर गयो। भन्न त सोसल साइन्टिस्टहरू भन्छन् कि यो दुईटालाई सेपरेट गरेर हेर्दाखेरि एउटा खण्डित विचार आउँछ। त्यही भएर हामीले पनि जब संविधान बनायौं, विभिन्न कुराहरू गर्यौं, यसलाई मैले यो किताब पढिसकेपछि कुनै पनि पोलिटिकल संगठनलाई, डिस्कोर्सेसलाई, कुनै पनि राजनीतिक संस्थाहरूको निर्माणमा प्युरिटी अथवा प्योर अथवा एकदम कसैबाट आयातित नभएको, कसैबाट चाहिँ तपाईँको प्रभावमा नपरेको हुन्छ कि हुँदैन, हामी बडा हाइब्रिड वर्ल्डमा बस्छौं, त्यो हाइब्रिड वर्ल्डमा चाहिँ बस्छौं भनेको मतलब हामी मिश्रित संसारमा बस्छौं, इन्स्टिट्युसन्सहरू होइन, जस्तो फर इक्जाम्पल नेपाली राज्य भनेर गर्दाखेरि नेपाली राज्यको युनिभर्सल क्यारेक्टर पनि छ, जो चाहिँ पश्चिमका राष्ट्रहरूसँग, पूर्वका राष्ट्रहरूसँग मिल्छ, तर यसको आफ्नै एउटा प्रभाव क्षेत्र अथवा यसको उत्थान र उत्पत्तिको आफ्नै छ। यसकारण अहिलेको जमानामा कम्युनिकेशनका कारणले, मार्केटका कारणले, विभिन्न कारणले हामीहरूले सिक्छौं, तर त्यसलाई, त्यो सिकाइलाई वर्नाकुलराइज गर्ने, आफ्नो सन्दर्भमा ढालेर कसरी आफ्नो बेनिफिट हुन्छ भन्ने किसिमको चाहिँ चेत यसले दिन्छ। हामीले अन्धाधुन्ध संस्थाहरूलाई आयात गर्यौं भने, विचारहरूलाई आयात गर्यौं भने त्यसलाई परख्ने शक्ति चाहिँ हामीसँग हुनुपर्छ भन्ने छ। आधुनिकताको महत्वपूर्ण पक्ष छ, यसले संसार एउटै किसिमको छ, विचार छ त्यसमा, विविधता छ, त्यही भएर इमिटेशनले प्लुरलिजमलाई, डाइभर्सिटीलाई प्रोटेक्ट गर्न सकेन भने, यस कारण यो डेमोक्रेटिक कुरासँग पनि जोडिएको छ, लोकतान्त्रिक कुरासँग पनि जोडिएको छ। त्यो के हो भने इमिटेशनको नाउँमा हामीले होमोजेनाइजेसन सबै एकै किसिमको होइन, जस्तो फर इक्जाम्पल म्याकडोनल्डमा हामी खान गयौँ भने त्यो एकै किसिमको छ संसारभरि, टेस्टदेखि लिएर त्यसको पस्किने तौर तरिका एकै छ। त्यही भएर जुन आयातित कुराहरू छन् त्यसमा हामी एउटा सजग हुनुपर्नेछ, कति अनुकूल छ, कति हामीलाई सहयोग गर्छ र हाम्रो मौलिकता के हो भन्ने कुरामा चाहिँ विचार गर्नुपर्छ। त्यति हुँदाहुँदै पनि मलाई के लाग्छ भने लोकतन्त्र, मानवाधिकार, विचारको स्वतन्त्रता जो विश्वव्यापी मान्यता हुन्, त्यसमा एकरूपताको कामना गर्दा गर्दै पनि विविधताको सम्भावनाहरू छ। त्यसले यो किताब यस मानेमा हामीले पढ्दाखेरि किन संसारमा 90 दशकमा बलियो रूपमा उदाएको राजनीतिक विचारधारा, आर्थिक विचारधारा अहिले हाम्रो समयमा आएर विवादित बनेको छ भन्ने बुझ्नलाई त्यसले महत्वपूर्ण हामीलाई सहयोग गर्छ भन्ने लागेर मैले यो पुस्तकको बारेमा यहाँहरूसँग संक्षिप्तमा कुराकानी गरे।
1: पडकास्ट किताब चर्चा तपाईँलाई कस्तो लागिरहेको छ? उकालो.com को युट्युब च्यानल र हाम्रो पात्रो लगायत तपाईलाई सजिलो लाग्ने पडकास्ट प्लेटफर्ममा यो सब्स्क्राइब गर्नुहोला र अरूलाई पनि भन्नुहोला। पडकास्टका बारेमा थप जान्न चाहनुहुन्छ भने इन्स्टाग्राममा @किताबचर्चा वा हामीलाई केही भन्न चाहनुहुन्छ भने किताबचर्चा@gmail.com लेख्न सक्नुहुन्छ। यो पडकास्टको संयोजन तथा उत्पादन मधु आचार्यले गर्नुहुन्छ। यो पडकास्ट उत्पादनमा हरि शर्मासँग आमोद प्याकुरेल, मनिष पौडेल र प्रतीक श्रेष्ठ संलग्न हुनुहुन्छ। म जया लुइटेललाई आजको अंकबाट विदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।

0: परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
5: Radio Veri FM, Radio Veri FM,
6: Radio Veri FM, 98.6, 102.7 MHz.
7: Extreme energy drink, time check. अहिले ठीक 8 बजेको छ।
8: Extreme energy drink, taste the difference, feel the energy.

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जुरु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा कुपोषणको दर घट्न सकेन, 36% बाल बालिकामा पोर्कोपनाको समस्या, बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ सहयोग संकलन, 11993 जनाको उद्धार, 3916 जना अझै सम्पर्कविहीन र एसएससी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै। कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यताका सरकारी तथ्याङ्कहरू हेर्दा कर्णालीमा कुपोषणको दर निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रदेशमा 36% बाल बालिकामा पुड्कोपनाको समस्या देखिएको छ। यस्तै 18% कम तौल तथा 4% ख्याउटेपना र 48% बाल बालिका रक्त अल्पताबाट पीड़ित रहेका छन्। सरकारी तथा गैर सरकारी संस्थाको तथ्याङ्क र सर्वेक्षणले अधिकांश बाल बालिकामा कुपोषणको शिकार भएको पुष्टि भयो। सन् 2030 सम्ममा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्य भए पनि कर्णालीको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन कठिन देखिन्छ। यसैबीच कर्णाली प्रदेश सरकारले पोषणका कार्यक्रमलाई निरन्तरता दिने भन्दै यस वर्ष 6 करोड़ 59 लाख बजेट विनियोजन गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। यस्तै 4216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 81,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन रहेका छन्। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचनामा क्षतिग्रस्त गरेकाले उद्धार कार्यमा कठिनाई भएको छ। बाढ़ीमा परे अहिलेसम्म 1,222 जनाको ज्यान गएको छ। रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ सहयोग संकलन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह

0: प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै 7,88,57,000 रूपियाँ जम्मा भएको बताउनु भएको छ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। सहयोग आउने क्रम बढ़दै गरेको भन्दै प्रधानमन्त्री शाहले कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा भइसकेको बताउनुभयो। यस्तै 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइरहेको उहाँको भनाइरहेको छ। र एसएससी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह यी अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडीक्यूयूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान अहिले चलिरहेको छ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानलाई 7 विकेटले पराजित गर्दै विजय भएको थियो। यस्तै मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोडिसकेको छ। एसएससीको अंक तालिका अनुसार समयमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रन रेटका आधारमा अगाडि रहेको छ। यस्तै दोस्रो खेलमा भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेलमा भदौ 23 गते हङकङसँग खेल्नेछ। हवस् त, बिहान 8 बजेको फेरि हाइलाइट्स सकियो। बिहान 11 बजेको फेरि हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो राउत विदा हुन्छु। नमस्कार।
1: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: रेडियो भेरी एफएम
4: खालको यो चाहिँ नि पीड़ा भयो, अनि तीनटा तहको सरकारको बीचमा समन्वय हुनुपर्ने जति पनि वीर काण्डले हुन सकिया रहन्छ भन्ने देखिएको छ। अब बाँकी छ पुनस्थापना गराउनु पर्यो, पुनर्निर्माण गराउनु पर्यो, त्यसलाई सुदृढीकरण गर्नु पर्यो, साबिकको हिसाबमा ल्याउनु पर्यो। यी सबै कुरालाई जनजीवनलाई साथसाथै मान्छेमा ठूलो त्रास पैदा भएर मानसिक हिसाबले पीड़ा भएर मान्छे विक्षिप्त भएको छ, त्यो मान्छेहरूलाई विक्षिप्तताबाट बाहिर निकाल्नु पर्ने अवस्था पनि छ।
5: हजुर, पक्कै पनि। अब यहाँले बहुआयामिक क्षतिको प्रसंग जोडिसक्नु भएको छ, यसले समग्र मुलुकको अर्थतन्त्रमा पार्ने खालको हिसाब गर्दाखेरि त एउटा आँकडामा नै भन्नुभयो त्यो कुल बजेटको 0.5% भन्नुभयो। अझै पनि त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
4: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देख्छौ भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि माथि गएर अहिले राजमार्गलाई नै असर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है। र कुल व्यापारको चाहिँ नि करिब करिब 32-35% यही नै हुन्छ। र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै मै असर पारे, 1 महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार्स उत्पादनमा ठूलो असर पार्छ। त्यसले पनि मलाई लाग्छ अरबमा होइन खर्बमा असर पार्न सक्छ, किनभने त्यो यातायात चाहिँ समयमा अवरोध पुगिसकेपछि समय बढी लाग्छ, लागत बढी लाग्छ, मूल्य बढ्छ, अनि त्यसले गर्दा हामीलाई चाहिँ त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ। अब यहाँनिर एउटा कुरा के छ भन्दा हाम्रो विकासको मोडेल, हाम्रो संरचना निर्माणको मोडेल उपयुक्त भएन कि, हाम्रो भूगोल सुहाउँदो भएन कि भन्ने कुरा चाहिँ सोच्नु पर्ने आयो।
5: ठिक छ, यो विषयमा हामी पछि क्रमशः जानेछौँ, विषयमा आउने नै छ। त्योभन्दा पहिला जस्तो हामीले अहिलेसम्म जे जति क्षतिका प्रसंगमा कुराकानी गर्यौं, त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नुपर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
4: तत्कालको लागि चाहिँ गर्नुपर्ने कुरा के हो भन्दा, हामी कहाँ कहिले काहीँ हामी राजनीति धेरै गर्न खोज्छौँ, हुन त राजनीति चाहिँ मूल कुरो हो तर गैर राजनीतिक बनाइदिन्छौँ, त्यसलाई राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौँ। हामी कहाँ के भयो भन्दा 2052 सालमा बाट माओवादी द्वन्द जुन बेला शुरू भयो त्यसपछि हाम्रो अर्थतन्त्रमा झट्काहरू लाग्दै गए, त्यसै 72 सालको भूकम्प आयो, त्यसपछि आएर कोभिडले प्रभाव पार्यो, विश्वव्यापी रूपमा हामीलाई पनि प्रभाव पार्यो, त्यसपछि आएर बाढी पहिरो आउने क्रम बढेर गयो। तपाईँलाई हेर्नुहुन्छ भने केही वर्ष अगाडि सोलुखुम्बुमा पनि यस्तै यो चाहिँ हिम नदीबाटै बाढी आयो, थामेमा गाउँ डुब्यो है, अहिलेको स्केल भन्दा कम थियो मात्रै कुरा हो, त्यहाँ त नोक्सान त भयो। तपाईँ यसमा देख्नुहुन्छ तपाईँको पुरानो संरचना नै कागबेनीमा, पुरानो संरचना नै छैन त्यहाँ, अहिले हुम्लामा त्यसरी गएको थियो। अब अगाडि चाहिँ यो गत साल नै त्यो चीनबाट आउने लेन्दे नदी र भोटे कोसीमा मिसेर आउँदाखेरि नै तेल हिम नदी आएर तेलले आएको बाढीले प्रभाव पारिसकेका थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो। तर त्यहाँ कहाँनेरि राजनीति भयो भने म एउटा कुरा स्पष्ट भनिदिन्छु, अहिलेको सरकार त्यही विद्रोहको जगमा आएको हो। ठिक छ, त्यो एउटा पुस्ताले सुशासनको लागि गरेका थियो तर त्यहाँ अलिकति फरक ढंगले गयो दोस्रो दिन, तर ठूलो नोक्सानी भएको थियो त्यो बेला, त्यो नोक्सानीलाई अलिकति राजनीतिकरण गरियो र नोक्सानीलाई के गरियो भने त्यसको न्यून मूल्याङ्कन गरिएछ। 84 अर्ब भनिया छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ, त्यो कम्तीमा पनि टेम्पर छ,
5: निकै सानो अड्कल हो त्यो,
4: त्यो निकै सानो अड्कल हो त्यो, त्यस्तो गर्नु हुँदैन राज्यले। मसित बसेर उहाँहरूले छलफल गर्नुभयो भने म देखाइदिन सक्छु कुन गार्हस्थ उत्पादनमा कहाँनिर असर पर्यो, कति दिन बन्द भयो, कति संरचनाहरू गए भनेर, यस्तो कुरा चाहिँ यहाँ नहोस्। एउटा कुरा चाहिँ त्यो हुनु भएन,
5: नेपालले तंग्रिने अवस्थामै त्यो अवसर नै पाएन।
4: अब यस्ता कुराहरूलाई हामी तथ्याङ्क लुकाउँछौँ, मिथ्या सूचनाहरू दिन्छौँ, मिथ्या खालका प्रतिवेदनहरू बनाउँछौँ भने के हुन्छ भने हामी गलत बाटोमा जान्छौँ।
5: भनेको त्यो पुनर्स्थापनाका लागि भएको क्षतिको सही मूल्याङ्कन पनि आवश्यक छ,
4: सही सबभन्दा पहिलो त त्यही हो, तथ्याङ्क पूर्ण रूपले सही आउनु पर्यो, सही मूल्याङ्कन हुनु पर्यो, दुईटा कुराको मूल्याङ्कन हुनु पर्यो। यसै एउटा चाहिँ लस एन्ड ड्यामेज कति भयो, त क्षति कति भयो भन्ने पहिला आउने भयो, अहिलेसम्म त्यो क्षति मध्ये हामीले परिपूरण गर्नुपर्ने कति हो र त्यसको लागि आवश्यक कति हो, त अब हामीलाई कस्तो खालको सहयोग अब चाहिन्छ, हामीलाई प्राविधिक सहयोग कति चाहिन्छ र वित्तीय सहयोग कति चाहिन्छ, कति स्रोत साधन चाहिन्छ भन्ने कुरा त यथार्थ परक ढंगले आउनु पर्यो नि।
5: यसको मतलब त यति बेला पनि गलत समीक्षा हुन सक्छ, गलत आँकडाहरू आउन सक्छ भन्ने यहाँको चाहिँ आशय होइन,
4: नियत बस नआउला तर हामीले होस पुर्याएनौ भने, हामीले ढंग पुर्याएनौ भने त अहिले त त्यो प्रतिवेदन र तथ्याङ्क राम्रै आउन सक्दैन। अर्को समस्या अघि पनि मैले भनेको थिएँ, अहिले तथ्याङ्क लिनलाई तथ्याङ्क दिनुपर्ने मान्छे नै छैन, त्यो संस्था नै छैन, त्यो परिवार नै छैन। हिजो त भूकम्प आउँदाखेरि के भन्थ्यो, अर्कोले भनिदिन्थ्यो होइन, अनि गत सालको आक्रोश आन्दोलनमा पनि आक्रोश भएको विद्रोह भनौँ, त्यो विद्रोहमा पनि सूचना लिने ठाउँहरू छन्,
5: धेरै साथीहरू थिए,
4: साथीहरू धेरै थिए, त्यो साथीहरू नै छैनन्। त्यस कारणले बडा मेन ढंगले थरी थरीका उपायहरू अप्नाएर तथ्याङ्क लिनुपर्ने हुन्छ, एउटा राज्यसित भएका ती दोस्रो स्रोतका तथ्याङ्कहरूलाई प्रयोग गर्नुपर्ने हुन्छ। अब त्यति भइसकेपछि चाहिँ के हुन्छ भन्दा, अब हामीले एकछिनलाई भनौँ, हाम्रो 7 खर्बको नोक्सानी भयो भने, तर 7 खर्बको नोक्सानी भयो भने पनि तर हामीले यी सबै कुरा हिजोकै जस्तो त बनाउँदैनौ न, बनाउन पनि सक्दैनौ, तर बनाउनु पर्ने कुराहरू के हो त, अब त्यसलाई सिर्जना गर्नुपर्ने कुरा के हो त, सबै चाहियो, त्यसलाई कुन कुन कुराहरू कुन तरिकाले अब बनाउने, त्यही ठाउँमा बनाउने हो कि होइन, अर्को ठाउँमा बनाउने हो भने कुन ठाउँमा बनाउने, कुन तरिकाले बनाउने, र त्यसको लागि एउटा राम्रो योजना बनाउनु पर्छ,
5: एउटै पक्षलाई विश्लेषण गरेर त्यो सम्भव छ,
4: एउटै कुराले बाटो सम्झेन अहिले। त्यही कारणले मैले अहिले चाहिने अलिकति कुरो उठाउन खोजेको थिएँ, हाम्रो डेभलपमेन्टको मोडेल नै अब फरक पार्नु पर्छ, त्यस कारण यो सुरुवात हो, अब डेभलपमेन्टको मोडेल फरक पार्ने,
5: यति बेला नै चुक्यो भने के हुन्छ,
4: चुक्यो भने फेरि हामीलाई यस्ता विपदहरू फेरि गर्नु पर्ने हुन्छ।
5: अब यहाँले त यहाँको अनुभवले देश विदेशका धेरै ठाउँका यस्ता घटनाहरू होइन आर्थिक सवालका थुप्रै अनुभव र अनुभूति यहाँसँग छ, त्यस दृष्टिकोणबाट त्यो अनुभवका आधारमा नेपालले यो क्षतिलाई परिपूरण गर्नका लागि अपनाउनु पर्ने सजगताहरू के हुन्?
4: सजगता भनेको फेरि नहोस् भन्नुको लागि मैले अघि भने नि होइन, 3-4-5 वर्षको बीचमा ठूलो चाहिँ श्रृंखलाहरू देखिरहेछ। यो चाहिँ सोच्दै नसोचेको श्रृंखला भयो। अब फेरि नागुला भन्न सकिँदैन। अब दुईटा कारणले त्यो, एउटा चाहिँ हाम्रै कारणले, हामीले डेभलपमेन्टको मोडेल हाम्रो अनुकूल नलगेर होइन हाम्रो मौलिक मोडेल बनाउनु पर्यो एक। दोस्रो कुरा विश्वमा के छ भन्दा अब सहायता त्यसको लागि हामीले कति रकम चाहिँदो रहेछ भन्ने एउटा आकलन भइसकेपछि पुनस्थापनादेखि पुनर्निर्माणदेखि सुदृढीकरणका योजनाहरू बनाउँदाखेरि हामीले त के गर्न सक्छौँ यो यो बेलादेखि हामीलाई यति रकम चाहिन्छ भन्ने त हुनुपर्छ। त्यो रकम कहाँबाट जुटाउँछौँ अब भन्ने हुनु पर्यो। त्यो रकम जुटाउँदाखेरि हाम्रो भएको स्रोतबाट 10-15% भन्दा बढी हामी जो गरेर सक्दैनौँ। हामीले अतिरिक्त नै खोज्नु पर्छ। अतिरिक्त खोज्दाखेरि हामीले कहाँ खोज्नु पर्यो भन्दा अब हामी ऋण धेरै बोक्न सक्ने अवस्थामा पनि छैनौँ। फेरि देशको ऋणको भार बढिसकेको छ। कुल गाह्रिस उत्पादनको 46-47% पुगिसकेको छ हामीले वैदेशिक र आन्तरिक ऋण गरेर। त्यो ऋणको भार राज्यले बोक्न सक्ने अवस्था छैन। सकेसम्म हामीले अनुदान खोज्नु पर्यो। अनुदान भनेको चाहिँ फेरि हामीले मागेर खोज्ने होइन, ल्याऊ भनेर अधिकार मार्फत लिने भनेको चाहिँ क्षतिपूर्ति लिने हो। अब यो ग्लोबल विपत्ति हो, यो वैश्विक विपत्ति हो,
5: यसका हिस्सेदार विश्वका सबै राष्ट्रहरू।
4: हामी त एकदम यसमा हाम्रो हामीले यहाँ काठमाडौँमा अथवा उहाँले 10-20 हजार गाडी चलाएर मात्रै त भएको होइन नि। यो त के छ भन्दा विश्वमा जसले चाहिने भन्दा बढी उपभोगमुखी भएर उद्योगहरू चलाए, जसले युद्धहरू चलाए, जसले आणविक हात हतियारहरू तयार गरे, जसले आणविक भट्टीहरू बनाए, जसले रकेटहरू बनाए, अहिले एआई भनेर आइरहेछ नि। हो त्यो एआई बनाउँदाखेरि ठूलो ऊर्जा खर्च हुन्छ त्यहाँ। त्यसले हाम्रो पृथ्वीलाई झनझन तताउँदैछ। त्यो तातेको कारणले पनि त्यहाँको चाहिँ हिम पहिरो गयो नि त। त्यसका साझेदारहरू हिस्सेदारहरू को छन् त त्यसमा गर्ने भने उनीहरूसितबाट हामीले उपयुक्त कूटनैतिक तरिका अन्य विश्वका चाहिँ मञ्चहरूको प्रयोग गरेर क्षेत्रीय मञ्चहरूको प्रयोग गरेर वार्ता गरेर उनीहरूलाई फकाएर देखाएर लजिक राखेर तर्क राखेर उनीहरूबाट क्षति लिनु पर्यो। त्यो क्षतिपूर्तिको हिसाबले आर्थिक सहायताहरू ल्याउनु पर्यो। त्यसको लागि चाहिँ के भने वातावरणलाई खलल पार्नलाई योगदान गर्ने देशहरू को को छन् र दिन सक्ने को छन् तिनीहरूको पहिचान। हामीले नेपालमा मात्रै भए होइन नि, उनीहरूले पनि त स्वीकार गरिसकेका छन् नि त। जस्तो 2019 अस्ट्रेलियामा ठूलो आग लागि भयो, जंगलमा आग लागि भयो, त्यहाँ चाहिँ नि ब्ल्याक समर भनेरै नाम राख्यो त्यसलाई। अफ्रिकामा विश्वको आग लागि मध्ये 55% अफ्रिका अङ्गोला समेतका ठाउँहरूमा भएका छन्। अमेरिकाको क्यालिफोर्नियामा ओरेगनामा देखि लिएर कोलोराडोमा पनि ठूल्ठूला आग लागि भएका छन्। स्पेन र पोर्चुगलमा चाहिँ नि जस ठाउँमा त्यो ठाउँमा पनि हिजो जाडो शीतल भएका ठाउँमा मान्छे मरेका छन्। लन्डनको तापक्रम 40 डिग्री पुग्यो। अब यसले त उनीहरूले पनि त्यो भोगिराखेका छन्। त्यस कारण उनीहरूले पनि त्यो महसुस गर्नु पर्यो। अब बेइमानी कहाँबाट देखिन्छ भने ठूला राष्ट्रको पनि भने अमेरिकाले ट्रम्प आइसकेपछि यो जलवायु परिवर्तन सँगै अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिर निस्के उनी सबभन्दा बढी बिगार्ने उनीहरू अनि त्यहाँबाट निकाल्ने हो। यो कुराहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पनि पर्यो, अहिले सहयोग लिनु पनि पर्यो। यसरी लिने र त्यो सहयोगलाई लिँदाखेरि पनि अब हामीले राहत पुनर् के अरे उद्धार राहत उद्धारलाई राहतलाई कति खर्च लाग्छ त्यो त हामीले जुटाउँदैछौँ लागिरहेछ। मान्छेले सक्नेले दिइ पनि राखेका छन्। क्षमता भएकाले उठ्या पनि छ मानवीय हिसाबले। अब चाहिँ पुनस्थापना र पुनर्संरचनालाई कति चाहिन्छ त भन्ने कुरा चाहिँ आकलन गरेर त्यो अनुसार अब यो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने हो कि त सम्मेलन गर्नुभन्दा पनि एकदम इन्डिभिजुअल हिसाबले बायोलेटरल हिसाबले मल्टिलेटरल हिसाबले पहुँच पुर्याउने कल गर्ने लेख्ने भन्ने वार्ता गर्ने टक गर्ने गर्यो भनेबाटै बढी पैसा लिन सकिन्छ, स्रोत जुटाउन सकिन्छ।
5: जस्तो भूकम्पको बेलामा पनि त्यस्तो खालको सम्मेलनको अभ्यास भएको थियो, त्यो कतिको फलदायी रह्यो त्यसको अनुभवले के भन्छ?
4: होइन अब त्यति बेला फलदायी नै भएको थियो तर जुन किसिमको सम्मेलनमा प्रतिबद्धता भयो त्यही अनुसार रकम त्यही अनुसार आउन त सकेन। त्यसको पछाडि उनीहरू पनि कारण होला, हामी पनि त्यसलाई चाहिँ नि त्यसलाई भनौँ न पछ्याउन सकेनौ होला होइन, त्यसलाई फलोअप गर्न सकेनौ होला, त्यस कारण आएन। तर त्यस्ता मोडेल मध्ये कुन कुन मोडेलहरू प्रयोग गर्ने, कस्ता तरिकाहरू विधि पद्धतिहरू प्रयोग गर्ने भने त हामीले भन्ने हो, हामीले आकलन गरेर भन्ने हो। सरकार त्यसमा त्यसो गर्दाखेरि यी विविध काम गरेर गर्दाखेरि उद्धारको काम पुनस्थापनाको काम पुनर्संरचनाको काम गर्दाखेरि फेटै तीनटा तहका सरकारको मुख मिल्नु पर्यो, उनीहरू मिलेर काम गर्नु पर्यो। अनि तीनटा साझेदार छन्, निजी क्षेत्र छ, सामुदायिक क्षेत्र छ अनि सरकार सरकारी क्षेत्र छ तिनीहरू पनि मिलेर काम गर्नु पर्यो। राज्यका तीनटा अङ्ग छन् कार्यपालिका व्यवस्थापिका न्यायपालिका त्यस कारणले गर्दा तीनटाको बीचमा पनि समन्वय हुनु पर्यो। अब चाँडो काम गर्नु पर्दाखेरि त्यही खालको कानून पनि बनाउनु पर्यो फास्ट ट्र्याकमा गएर काम गर्ने। अब अहिले चाहिँ नि तपाईँको चाहिँ नि यो कृष्णभीरमा सड़क चाँडो बनाउनु छ बनाएर त यहाँ काठमाडौँमा हाहाकार हुन्छ यसले देशलाई नै अप्ठ्यारो पार्छ मूल्य कति बढ्छ थाहा छैन यहाँ त चाँडो काम गर्नुपर्ने होला त्यस कारणले त्यो बेलामा चाहिँ तुरुन्तै कानून बनाएर भए पनि फास्ट ट्र्याकमा गएर काम गर्नुपर्ने होला। तर हाम्रो चाहिँ चरित्र कस्तो छ भन्दा फास्ट ट्र्याकमा काम गर्ने भनेर फास्ट ट्र्याक बनाउने भन्यो रोड द्रुत प्रक्रियाबाट द्रुत मार्ग बनाउने भने हो नि त्यो त फास्ट ट्र्याक भनेको के भने छिटो बनाउने छिटो दूरी पनि छोट्याउने समय पनि छोट्याउने अनि बनाउँदाको समय पनि छोट्याउने र हिँड्दाको समय पनि छोट्याउने हो। तर हाम्रो चाहिँ यत्रो वर्ष भइसक्यो खोइ त बनाउनु त सकिया छैन त्यही तरिकाले हामी अगाडि बढेर त हुँदैन त्यसमा हामीले करेक्सन गर्नु पर्यो है। अब यही गर्ने सन्दर्भमा अलिकति यहाँलाई मैले अब यहाँको के उ छ भने गरौँ अनि मोडेलमा म जाऊँ।
5: अर्थविद चन्द्रमणि अधिकारीज्यू जस्तो अब सरकारले अहिले पनि तत्कालीन अवस्थामा कतिपय प्रयासहरू जारी नै राखेको छ कतिपय कोणबाट सरकारको प्रयासको प्रशंसा भएको छ भने अर्को कोणबाट चाहिँ आलोचना पनि भइरहेको छ यहाँको दृष्टिकोणमा सरकारको यो प्रयास र पहल कदमी कस्तो हो?
4: अब फिल्डमा गएर सुरक्षाकर्मी र प्रशासनले कतिपय काम गरे त प्रशंसनीय नै छ तर समन्वय गर्ने कुरामा चाहिँ त्यो पूरा रूपमा हुनुपर्ने जति भएको छैन कि भन्ने मैले अनुभूति गरेका छौँ। यद्यपि अब चाहिँ हामी मिलेर गर्छौँ वडासम्मको तहको सरकारलाई हामी चाहिँ नि साथ लिन्छौँ भनेर संघले भनेको छ मुखले मात्रै होइन व्यवहारमा त्यो अनुसार भनेर हिँड्नुपर्ने हुन्छ। अब अर्को कुरा चाहिँ के छ भन्दा अहिले अस्ति सुरुमा के हो भने उद्धारमा विदेशीलाई प्रयोग नगर्ने अरूलाई नदिने भने पछि हामीले गर्न खोज्यौँ त्यो त पहिला नै बसेर अलिकति आकलन गर्नु पर्थ्यो अनुभवी व्यक्तिहरूसित गर्नु पर्थ्यो। त्यस कारणले गर्दा यो कच्चा खालको काम चाहिँ गर्नु भएन सरकारले सरकारले अलिक परिपक्व हिसाबले काम गर्नुपर्छ र यो विपदको बेलामा चाहिँ एउटा राष्ट्रिय सुरक्षालाई त ध्यान एक्का राख्नै पर्छ राष्ट्रिय सुरक्षामा एक्का राखेर सबैको साथ र सहयोग चाहिँ लिने कुरामा चाहिँ त त्यो र यो र त्यो तर म तिमी र ऊ भन्न चाहिँ हुँदैन।
5: अब जस्तो कि यहाँ त सांसद र उडाका प्रतिनिधि बीचको विवाद पनि बाहिर आयो होइन यसको मतलब त्यो चाहिँ समन्वय अभाव थियो भन्ने एउटा उदाहरण त्यो पनि हो कि
4: एउटा समन्वयको अभाव हो अर्को चाहिँ हिजो अभियन्ता भएर हिँड्दा अथवा एउटा काम गरेर हिँड्दाको र राज्यको राज्य यन्त्रभित्र बसेर सामूहिक हिसाबले काम गर्दाको व्यवहार पनि फरक हुनु पर्दो रहेछ भन्ने कुरा उहाँहरूले थाहा नपाएको पनि हो। देश प्रशिक्षणको पनि आवश्यक छ र विवेकको पनि आवश्यकता छ मान्छेलाई ज्ञान चाहिन्छ बुद्धि चाहिन्छ विवेक चाहिन्छ यो तिनटै कुरा भएको मान्छे चाहिँ असल हुन्छ कसैतिर कहिले काहीँ ज्ञान हुन्छ बुद्धि र विवेक हुँदैन काम गर्न सक्दैन। हाम्रा शासकहरूमा धेर जसो विवेकको कमी हुन्छ ज्ञान हुन्छ बुद्धि पनि हुन्छ चतुर्याई पनि हुन्छ तर विवेक हुँदैन त्यस कारण यो तिनटा कुरामा काहीँ न काहीँ मिसिङ भएको भन्छ नि अङ्ग्रेजीमा अथवा त्यो काहीँ काहीँ न केही त्यसको चाहिँ नि कमी भएको जस्तो चाहिँ देखिएको छ उहाँहरू आफै करेक्सन भएर आउनुपर्छ।
5: हजुर डाक्टर चन्द्रमणि अधिकारीज्यू जस्तो अहिले देश तथा विदेशबाट जे जति मात्रामा सहयोग आइरहेको छ त्यसको चाहिँ घोषणा पनि भइरहेको छ त्यसको सही सदुपयोग हुने कुरामा यहाँ कतिको विश्वस्त हुनुहुन्छ?
4: सही सहयोग हुन्छ भनेर मैले त विश्वास गर्नै पर्यो म यो देशको नागरिक हो मेरै सरकार हो मेरै राज्य हो तैपनि मेरो खबरदारी त रहि नै रहेछ हरेक व्यक्तिले खबरदारी चाहिँ गरिराख्नुपर्छ। उहाँहरूले एकद्वार प्रमाणितबाट गर्ने चाहिँ भन्नुभएको छ त्यो मनसाय राम्रै हो एकद्वार प्रणाली तर एकद्वार प्रणाली मात्रैबाट गर्दाखेरि भ्याउँछ कि भ्याउँदैन एकद्वार भन्दा फरक द्वारबाट जाँदाखेरि पनि भर पर्दा द्वारहरू छन् कि छैनन् भनेर चाहिँ खोज्नुपर्ने हुन्छ। यद्यपि संसारमै अहिले चाहिँ मान्छे पैसा मुखी भएको छ र अहिले संसारलाई पैसाले संसार चलाउन थालेको छ राज्य चलाउन थालेको छ पार्लियामेन्ट चलाउन थालेको छ न कि पार्लियामेन्टले राज्यले पैसालाई व्यवस्थापन गर्ने पैसाले नियन्त्रणमा राख्ने गर्न सक्नु पर्थ्यो त्यो भएको छैन। त्यस कारणले अलिअलि छिटपुट घटना होलान् तर त्यसैको आधारमा होइन बेइमानी होला भनेर भनिराख्नु उपयुक्त नहोला मलाई लाग्छ राम्रै होला।
5: हजुर डाक्टर चन्द्रमणि अधिकारीज्यू जस्तो हामी आज कार्यक्रम बदलिँदो नेपालमा अहिले परेको देशलाई भएको क्षति आर्थिक क्षतिका विषयमा छलफल गरिरहेका छौँ जुन हामीले विदेशी सहयोग राहतको कुरा गरिरहँदा यो खर्च चाहिँ कस्ता कुरामा हुनुपर्छ जस्तो स्वदेशी खर्च त एउटा छँदैछ होइन विदेशी सहयोग को खर्च दीर्घकालीन पुनर्निर्माणमा लगाउने या तत्कालीन आवश्यकता परिपूर्तिमा लगाउँदा कुन चाहिँ विकल्प सबैभन्दा उत्तम होला?
4: अब यस्तो छ, अब यो चाहिँ हामीलाई राहतको हिसाबले प्राप्त भएको केही जिनिस नै प्राप्त भएको छ होइन, वस्तुमै प्राप्त भएको छ, अब सेवामै प्राप्त भएको छ, त्यो त जेमा प्राप्त हुन्छ त्यहाँ प्रयोग गर्नै पर्यो। अब वित्तीय हिसाबले आएकोलाई चाहिँ हामीले हाम्रो प्राथमिकता के हो? सबभन्दा पहिला त मान्छेको ज्यान जोगाउनै पर्यो, सास बचाउनु पर्यो र दैनिकी चलाउन थाल्नु पर्यो। त्यो चलाउने दैनिकी चलाउने कुरा हाम्रो स्रोतले भ्याउँदैन भने त विदेशी स्रोत पनि प्रयोग गर्नुपर्छ। त्यति बेला चाहिँ हामीले होइन यो चाहिँ हामीले संरचनाको निर्माणमा मात्रै लाउँछौ, भौतिक संरचना निर्माण मात्रै लाउँछौ भनेर बस्ने त कुरा हुँदैन होइन। र अहिले आएका सहायताहरू त्यसरी एकदम प्रतिबन्धित भएर आएका पनि हुँदैनन्। तर एउटा कुरा के हुन्छ भन्दा सहायता आउने कुरालाई हामीले असाध्य राम्रो ढंगले पछ्याउन सकेनौं भने शुरूका दिनमा मान्छेले असाध्य संवेदनशील बन्छ, चुसु गर्छ होइन, चुकचुकाउँछ अनि मान्छे बिर्सिँदै जान्छ के। तर जसलाई भोग्यो उनलाई त लामो समयसम्म प्रभाव पर्या हुन्छ, नेपालले पनि भोगिरहेछ, नेपाललाई त प्रभाव चाँडो हुन्छ, हाम्रो छिमेकी देशले अलि दिनपछि बिर्सिन सक्छन्, हामीलाई सहयोग गर्नुपर्ने संस्थाले बिर्सिन सक्छन्, त्यसकारण उनीहरूलाई घचघच्याउने, उनीहरूलाई चाहिँ नि सूचना दिने, उनीहरूलाई योजना प्रस्तुत गर्ने र सहायता बेलैमा लिने प्रतिबद्धता प्राप्त गर्ने र त्यो सहायता लिने कुरामा चाहिँ हामी निरन्तर लागिराख्नुपर्छ। अहिले विभिन्न ठाउँबाट म दिन्छु भनेको छ नि, त्यो कुरा हामीले त्यसलाई त्यही ढंगले पछ्याउन सकेनौ।
5: विगतमा कस्तो थियो यो चाहिँ परिपाटी, यो कतिको सुझबुझपूर्ण थियो?
4: होइन, विगतमा पनि जहिले पनि के हुन्छ भन्दा शुरूमा यस्तो बेलामा धेरै आउँछन्, गाउँघरमै पनि हो अप्ठ्यारो परेछ तुरन्त सहयोग गर्छु भनेर आउँछन् नि होइन, गाउँघरमै पनि। तर मान्छे क्रमशः स्वाभाविक मानवीय स्वभाव त्यो बिर्सिएर जान्छ, त्यस कारणले गर्दा हिजो पनि त्यस्तै भएको थियो। मैले अघि यहाँलाई भने प्रतिबद्धता जति भएको थियो त्यो सबै पैसा त आएन, किनभने दुइटै कारणले, एउटा हामीले त्यसलाई पछ्याउन सकेनौ होला, प्रतिबद्ध भएको सम्झाउन सकेनौ होला, लिन सकेनौ होला, अर्को उनीहरूले पनि पहिला प्रतिबद्धता त जाहेर गरे, आवेशमा आएर अलिकति उसमा आएर हुन्छ नि मान्छेले प्रतिबद्धता जाहेर गर्छ पछि त ए भनेर गर्ने हुन्छ, त्यो त मानवीय स्वभाव पनि हो। त्यसकारण त्यसलाई अलिकति संस्थागत गराउनु पर्यो। संस्थाले त वर्ल्ड ब्याङ्कले, विश्व ब्याङ्कले अथवा एडिबीले अथवा के अरे संयुक्त राष्ट्रका एजेन्सीहरूले दिन्छु भनेर पत्र लेखेपछि त भोलि त दिनुपर्छ, भनेपछि हामी पछ्याउन पनि त सक्नु पर्यो। तिमीले दिन्छु भनेर भनेको थियौ, यो हामीलाई यो ठाउँमा चाहिसक्यो अब भन्नु पनि सक्नु पर्यो।
5: भनेको तत्कालै प्राप्त नभए पनि पछि प्राप्त हुने खालको सुनिश्चित वातावरण
4: बनाउनु पर्यो। अब तत्काल प्राप्त हुनेलाई तत्कालै चाहिने कुरामा प्रयोग गर्नु पर्यो होइन, अलि ढिलो प्राप्त हुने रहेछ भने त्यसलाई पुनर्निर्माणमा लगाउनु पर्यो, सुदृढीकरणमा लगाउनु पर्यो है।
5: अहिलेको अभ्यास कस्तो देखियो भन्दाखेरि फाइदा खोज्ने, यो विपत्तिमा पनि कतिपय नक्कली क्युआर कोड प्रयोग गरेर अर्कै मान्छेले तेस्रो पक्षले चाहिँ लाभ लिएको देखियो भने सबै राहत घोषणा गरिएका कुराहरू पनि विश्वासिला र भरपर्दा छैनन्। यस्तो अवस्थामा चाहिँ ती आधारलाई विश्वसनीय र भरपर्दो बनाउन के गर्नुपर्छ?
4: अब यसो हुन्छ, अब यो करूणा बेच्ने, मानवता बेच्ने, संवेदनशीलताको फाइदा लिने मान्छेहरू त थोरै र धेरै मात्रैको कुरा हो, डिग्री फरक हो, भइ नै रहेछ। तर त्यो कुरा अहिले पछि पहिला भन्दा अलिक बढेको छ, हामी होस पुर्याउनुपर्छ। अब त्यसको लागि चाहिँ दिनेले पनि के गर्नु पर्यो भने मैले दिँदाखेरि कहाँ दिने त, त्यो आधिकारिक ठाउँ हो कि होइन भनेर दिनु पर्यो। र लिनेलाई पनि त्यो निश्चित उहरू सूचना चाहिँ राम्रै सरकारले सम्प्रेषण गरिदिनु पर्यो। मैले अनौपचारिक हिसाबले होइन पनि यहाँलाई भनेको थिएँ, यति सूचना छन् कि हामीलाई चाहिए भन्दा सूचनाको बाढी छ, त्यो सूचनाको बाढी भित्रबाट हामीलाई चाहिएका सूचना चाहिँ 4-5% छ। त्यो मान्छेले 95% सूचनामा पछि लागेका ठाउँमा पुग्यो भने त्यो सूचना पुग्दैन, त्यो 5% भित्र पार्न सक्नु पर्यो होइन।
5: अहिले यो
4: राज्यले सूचना गर्छ, चाहिँ नि कतिपय कानून बनाउँछ, सूचना गर्छ, तर त्यहाँ सूचना नपाएर किन बस्यो? तर ऊ सामाजिक सञ्जालमा चाहिँ झुन्डिराखेको छ, तर त्यही पाउनुपर्ने सूचना पाएको छैन। भनेपछि यो कुरा चाहिँ अघि भने नि तल्लो तहमा भएका राज्यका तहहरू, सामाजिक संस्थाहरूलाई पनि हात लिएर उनीहरूको माध्यमबाट, जस्तो यही हाम्रो चाहिँ नि उज्यालो एफएम छ, ए कम्युनिटी रेडियो हो नि त होइन, यिनीहरू मार्फत यी कुराहरू हामी सूचना धेरै सम्प्रेषण गर्न सक्छौ नि त। हामीले देशमा यो सामुदायिक रेडियोहरू ल्याउँदा नै शिक्षा स्वास्थ्य आपदा विपदमा यी सुका रेडियोहरू धेरै काम लाग्छन् भनेर लभिङ गरी मात्रै म पनि हो। पहिला सगरमाथा रेडियो आयो त्यसलाई लभिङ गरी म पनि हो। त्यस कारणले यस्ता संस्थाहरूलाई पनि प्रयोग गरेर हामीले के गर्न सक्छौँ भन्दा आम जनतामा त्यो कुराहरू पुर्याउन सक्छौँ। अब त्यसमा जनताको पनि भूमिका हुन्छ, बुद्धिजीवीको भूमिका हुन्छ, संचारकर्मीहरूको भूमिका हुन्छ, राज्यको भूमिका।
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। आज हामी भोटेकोशीमा आएको बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव, यसबाट सृजित चुनौती, राहत वितरणको प्रभावकारिता, सरकारी प्रयास लगायत अपनाउनु पर्ने पुनरुत्थानको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा।

0: Extreme energy drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858546455।
5: यो कार्यक्रम काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। भोटेकोसीमा आएको बाढ़ीका कारण देशले बेहोरेको मानवीय क्षतिसँगै भएको आर्थिक तथा भौतिक क्षति, त्यसको दीर्घकालीन र समकालीन प्रभाव र पुनरुत्थानका उपाय लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीज्यू हामीसँग कुराकानीमा हुनुहुन्छ। अब हामीले धेरै पक्षसँग सम्बन्धित विषयमा कुराकानी गरिसक्यौं। अहिले पनि कतिपय नागरिकहरू 7-8 दिन भन्दा बढ़ी भइसक्यो उहाँहरूले राज्यको तर्फबाट पाउनुपर्ने सुविधाको कुनै एक सुखको बराबरको त्यो सहयोग प्राप्त नगरेका उदाहरणहरू पनि आइरहेका छन्। यस्तो अवस्थामा कहाँ नजिक चाहिँ गलत भयो, कुन अभ्यास नै ठिक भएन, कसरी जानुपर्छ, यहाँको सुझाव के छ?
6: अब यहाँनिर अलिकति के भयो भन्दा राज्यले आफ्नै संरचना भित्रबाट सबै ठाउँमा पुग्नुछु भन्न खोज्यो, त्यो चाहिँ अलिकति थियो। यहाँ त अब गाउँपालिका, नगरपालिका, स्थानीय तहहरू त छन् नि त, हो त्यही ठाउँको ओडाको धेरै सबै ध्वस्त भएको होला, टोलको सबै ध्वस्त भएको होला, तर छेउछाउको त छ नि त, त्यहाँका संघ संस्थाहरू पनि त छन् नि, सामाजिक संस्थाहरू पनि छन् नि, उनीहरूलाई सबैसित सधैँ अविश्वास गर्ने कुरा त भएन, निगरानीमा त राख्नु पर्यो, मापदण्ड त बनाइदिनु पर्यो, तर उनीहरूलाई समयमै यो उद्धारको लागि, राहतको लागि उनीहरूलाई समयमै साथमा लिन सक्या भएदेखि अलिक दुःख पाउने कम, ज्यान जाने कम, भोकै बस्नुपर्ने कम अलिक कम हुन्थ्यो कि जस्तो चाहिँ मलाई पनि लाग्यो हो। र अब चाहिँ त्यस्तो कुरा अहिलेकै पनि त्यो कुरा तुरन्तै गरिहाल्नु पर्यो, उनीहरूलाई साथ लिएर काम गर्न थाल्नु पर्यो, किनभने उनीहरू नजिक छ, सूचना उनीहरूसित हुन्छ, नजिक त उनीहरू छ नि त, उनीहरूसित जति सूचना म काठमाडौँ बसेर उनीहरू जति थाहा पाउन सक्छु र सिंहदरबार बसेर थाहा पाउन सक्छु र सक्दिनँ। र अर्को फेरि आउँ त्यस्ता घटना घटै भने पनि त्यो मेकानिजमलाई त्यो एउटा संस्थागत गरेर लग्ने, परिपाटी बनाएर लग्ने गरे भने यो कुराहरू कम गर्न सकिन्छ।
5: ठिकै छ, प्रभावित नागरिकको व्यक्तिगत जीवनका सवालमा फेरि पनि जोडिउँला। यति बेला अलिकति सरकार लक्षित नै हो, ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ होइन, त्यो दबाव मुलुकले थ्याक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
6: यसो छ, अब यसमा यो हामी त्यसै दबावमा छौं, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, झनझन कमजोर भएर गएको छ। हामी हिजोका दिनमा बिहान उठे कुनै बेलामा बिहान उठ्दाखेरि र राति सुतुन्जेलसम्म 90% सर सामग्री आफ्नो स्थानीय तहका प्रयोग गर्थ्यौं, अहिले उल्टो भएको छ, हामीले 10% हाम्रा कुरा प्रयोग गर्छौं, अरू आयातित 90% आयातित कुरा प्रयोग गर्छौं। अब त्यस कारणले गर्दा हामीलाई चुनौतीमै छौं, हामी अप्ठ्यारोमै छौं, अब अप्ठ्यारोको चाहिँ नि त्यो पर्ने अवस्था अझ आउँछ। तर त्यस कारणले अब हामीले गर्दाखेरि के हो भन्दा हामीले मितव्ययी पनि हुनु पर्यो, अनावश्यक नचाहिने ठाउँमा खर्च गर्नु पनि पनि भएन र हिजो हामीले हिजोको विकासको मोडेलमा जहाँ जहाँ ठाउँमा जुन जुन कुराहरू हिजो बनाउँछौ भनेर शीर्षकहरू बजेट छुट्याएका छौँ तिनीहरू पनि अब नचाहिने पनि हुन सक्छन्, कतिपय नचाहिने हुन सक्छन्, औचित्यहीन भइसकेका पनि हुन सक्छन्, ती कुराहरू कटौती पनि गर्न सक्छौ। हाम्रा संरचनाहरू प्रशासकीय शासकीय संरचनाहरू भित्रलाई पनि कटौती गर्न सक्छौ। त्यसलाई त्यसो गर्दा हामीले केही संविधानै संशोधन गर्नुपर्ने पनि गरेर भने पनि गर्नु पर्यो। ऐन कानून संशोधन गर्नुपर्ने पार्लियामेन्टबाट गर्न सकिन्छ, दुई तिहाई नभए पनि सरकारसित त्यो त्यो त्यो चाहिँ सुविधा सरकारलाई प्राप्त छ, त्यो गर्नु पर्यो। सबैलाई मिलाएर संविधानै परिवर्तन गर्नुपर्छ भने नि परिवर्तन गरेर त्यो कुराहरू चाहिँ बाटो निकास गर्नु पर्यो। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्ने बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो ऋण वहन क्षमता हामीसित त्यति छैन, त्यो भार वहन क्षमता हाम्रो ढाड कुचिसकेका छ ढाड चाहिँ। त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलि फरक पार्नुपर्छ र हामीले अहिलेदेखि नै सुरुवात प्रारम्भ यही बिन्दुबाट गरेर उदाहरण तपाईँलाई म भन्छु के भने हिजोको दिनमा नेपालमा आजभन्दा 60-70 वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा खास गरी पहाड़ी क्षेत्रमा बस्ती चाहिँ त्यो डाँडाको टाकुरामा हुन्थ्यो है, अनि त्यो बीचमा अलिकति समथर पड़ेका ठाउँ छ भने टारहरू हुन्थे, त्योभन्दा तल बेसी हुन्थ्यो। सामान्यत नेपालको पश्चिममा महाकालीदेखि पूर्वमा मेचीसम्म र साँच्चै भने भारतका हिमाचल प्रदेश उत्तराखण्ड समेतमा कस्तो थियो भने एउटा परिपाटी कस्तो थियो भने गाउँ बेसी र टारमाको संयुक्त जनजीवन थियो। त्यो त नदी किनारको खोला किनार छेउमा बाढी आउन सक्थ्यो, बगाउन सक्थ्यो, त्यस गाडी पनि बस्दैनथे। अब पोजिटिभ कुरा चाहिँ के थियो भन्दा त्यो नदी किनारको छेउहरू भनेको अन्नका भण्डार थिए, उत्पादनका केन्द्र थिए, त्यस कारण मान्छेले त्यो ठाउँलाई जोगाएर माथि गाउँमा बस्थे अथवा अलिक टारका क्षेत्रहरूसम्म आउँथे, तर बेसीमा बस्दैन।
5: कुनै सरकारको नीति अनुसार थियो
6: त्यो परम्परा थियो। त्यो मोडेललाई हामीले सरकारले पनि त्यसलाई परिवर्तन गरिदियो चाहिँ, अनि भोटे कोसीको किनारमा, सुन कोसीको किनारमा, चामा कोसीको किनारमा लगेर पिल्लर उही जोडेर घर बनाउन थाल्यौँ हामीले। राज्यले पनि त्यो त्यसलाई रोक्न सक्न छोडे, हामीले पनि पैसा कमाउन भनेपछि जसरी भनेपछि एउटा त्यो मोडेलमा हामीले रिथिङकिङ गर्नु पुनर्विचार गर्नुपर्ने बेला।
5: यहाँको कुराले घुमाउरो भाषामा के भनेको आशय जान सक्छ भन्दा अहिले जुन ठाउँमा खेती भयो ती ठाउँ चाहिँ जनआबादीका लागि उपयुक्त होइनन्, होइन त?
6: सबै ठाउँ एकदमै मैले सबै ठाउँ अहिले अहिलेको अलिक फरक खालको छ, तर हिजो अस्ति चाहिँ हुँदै आएको छ नि त्यो नदी किनारका ठाउँहरू अलि बढी आवास क्षेत्र बनायौं कि, त्यसले गर्दा दुईटा कुरा भयो, यसले हामीले जोखिम बढायौं, अर्को चाहिँ अन्न हामीलाई कम भएर हामीले आयात गर्न थाल्नुपर्ने अवस्था सिर्जना भएको छ है। अनि त्यस कारणले गर्दा हामीले भू उपयोग चाहिँ सही ढंगले गरेनौ, त्यस कारणले हाम्रो भू उपयोग सही ढंगले हाम्रो हाम्रो भू भूमिको हाम्रो भूगोलको चाहिँ चरित्र अनुसार हामीले उपयोग गर्नु पर्छ, त्यो नगरे। अर्को कुरा के छ भन्दा हामीलाई बाटाघाटा बनाउँदाखेरि पनि बस्ती पनि तल गयो, बाटा अनि बाटाघाटा बनाउँदा पनि चीनबाटको सहयोगमा बढेका बाटाहरू चाहिँ नदीको किनार किनारै छन्। तपाईँले हेर्नुभयो भने अब चीनले यो मोडेलै अहिले परिवर्तन गरिसक्यो, उसले आफैले परिवर्तन गरिसक्यो। अब उसले त्यो नदीको किनार बाटो लाँदैन, उसले ओभरहेड ठूला ब्रिजहरू बनाएर माथि माथिबाट सडक लान सक्यो, संरचना ठूला बनाएर। त्यसले गर्दा त्यो त्यसबाट नै हामीले केही पाठ सिक्न सक्छौ र हाम्रा हिजो परम्पराबाट नै सिक्न सक्छौ। त्यस कारणले गर्दा हामीलाई जोखिम कम गर्ने हो भने त हामीलाई यो डेभलपमेन्टको मोडेललाई नै अलि फरक ढंगले वैज्ञानिक ढंगले अध्ययन गरेर अब आउँदा दिनमा जोखिम कम गर्ने गरी कसरी गर्न सकिन्छ भने अहिले सोच्ने र त्यसै अनुसारको स्रोतको व्यवस्थापन गर्दै जाने हो कि मलाई लाग्यो।
5: एउटा कुरा अब यो नेपालको आर्थिक विकासका क्षेत्रमा यहाँको निकै महत्वपूर्ण भूमिका पनि छ, होइन? यहाँको जिम्मेवारी र त्यो भूमिकाका हिसाबले सरकारलाई तत्कालीन सरकारलाई सल्लाह सुझाव दिने कुरा, त्यो योजना चाहिँ आफूले तयार पारिदिने कुरामा यहाँ लगायतका विज्ञहरूको पनि कतै कमजोरी भएको हो कि, यो स्वीकार्नुहुन्छ?
6: यसो होला, अब त्यो अनुपातिक हिसाब म पनि दोषी होला है, अनुपातिक हिसाबले म पनि दोषी होला कहीँ न कहीँ, तर मैले चाहिँ विगत मेरा विचारहरू हेर्न थाल्नुभयो भने तपाईँले विगत एक दशकदेखि चाहिँ मैले हाम्रो विकासको मोडेलमा परिवर्तन गर्नुपर्छ भनेर भनिराखेका छु।
5: किनभने
6: हामी प्रकृति भन्दा फरक जान थाल्यौं, एन्टी क्लक वाइज गयौं, एन्टी क्लक वाइज जाने भनेको चाहिँ प्रकृति भन्दा फरक जायौं र प्रकृतिलाई सँगसँगै समानान्तर हामी हिँडाउन सकेनौं भने विश्व नेपालको मात्रै भने होइन विश्वकै विकास चाहिँ विश्वकै डेभलपमेन्ट मोडेललाई चाहिँ प्रकृति अनुकूल, प्रकृतिको विपरीत होइन, प्रकृति अनुकूल प्रकृति समानान्तर हिँडाउने प्रकृतिलाई जित्ने कोसिस चाहिँ हामीले गर्नु हुँदैन भने हो।
5: यहाँ त आफै पनि एउटा प्राज्ञिक मार्गबाट पनि अब विश्वका धेरै ठाउँमा तपाईँद्वारा सृजित रचनाहरू सुझाव सहितका ठूला ठूला पुस्तकहरू विश्वका युनिभर्सिटीहरूमा पढाइ हुन्छ, अध्ययन हुन्छ होइन यही विषयमा, तर तपाईँको त्यही कुरा आफ्नै देशमा चाहिँ कहीँ कतै प्रयोग नभएको देख्दाखेरि यहाँलाई के लाग्छ?
6: यसो छ, अब जान्ने मान्छे मै मात्रै त होइन होला, अरू पनि हुनुहोला, त्यस कारणले गर्दा देशमा राम्रो भयो भने त जसले गरे पनि भयो। तर कुरा के छ भने हामी कहाँ चाहिँ एउटा चलन चाहिँ क्रमशः कम हुँदै गएको छ। नेतृत्वमा बस्ने मान्छेलाई राज्य सञ्चालनका पाँचवटा गुण हुनुपर्छ, चाहे अर्थमन्त्री हुनुहोस्, प्रधानमन्त्री हुनुहोस् अथवा अर्थमन्त्री। एउटा शास्त्रीय ज्ञान हुनु पर्यो, तपाईँ अर्थमन्त्री हुनुभएको छ भने अर्थशास्त्रको ज्ञान हुनु पर्यो, तर त्यतिले मात्रै पुग्दैन। अर्को दोस्रो कुरा के चाहिन्छ भन्दा, तपाईँ जुन देशको जुन सरकारको जुन नेतृत्व गरिराख्नु भएको छ त्यो सरकारको राजनीतिक दर्शन के हो त्यसमा स्पष्टता चाहिन्छ, त्यसले गन्तव्य निर्धारण गरिदिन्छ। तेस्रो भनेको चाहिँ नेपालको विकास गर्नको लागि चाहिँ नेपालको भूगोल, नेपालको प्रदेश, नेपालको वर्ग, नेपालको समाज, नेपालको समुदाय, नेपालको संस्कृति बुझ्नुपर्छ। त्यसको लागि कमसे कम चाहिँ नि 77 जिल्ला छन् भने 35 जिल्ला त घुम्या हुनु पर्यो, ठाउँ ठाउँमा पुग्या हुनु पर्यो नि, त्यहाँको विकास गर्न भनेको भूगोलको ज्ञान हुनु पर्यो, समाजको ज्ञान हुनु पर्यो। अब तेस्रो कुरा भनेको चाहिँ के भन्दा, तेस्रो कुरा भनेको मान्छे चाहिँ नेतृत्वमा बस्ने मान्छेमा अरूको कुरा सुन्न सक्ने क्षमता, ग्रहण गर्ने क्षमता हुनुपर्छ। त्यसको लागि ऊ कोअर्डिनेटिभ हुनु पर्यो, भनेको समन्वय गर्न सक्ने हुनु पर्यो, र ऊ सहभागी गराउन सक्ने अरूलाई हुनु पर्यो, र सल्लाह लिन सक्ने र ग्रहण गर्ने क्षमता पनि चाहिन्छ।
5: तपाईँको दृष्टिकोणमा अहिलेको सरकारमा ती पाँचवटा गुण छ कि?
6: अब अर्को पाँचौं भनिदिँदैछु म, र अनि यो भू राजनीति, मेरो देश र भू राजनीति कता गइरहेछ विश्व परिवेश भनेर, मेरो देशको चरित्र, मेरो देशको गुण अर्थ सामाजिक गुणसित त्यसको कहाँनिर समायोजन हुन सक्छ भन्ने कुरा पनि बुझेको हुनु पर्यो। पाँचवटा कुरा मैले अब यसमध्ये अहिलेकै नेतृत्वमा, अहिले त अहिले आएको नेतृत्व त भनौँ न धेरैजना त पिएचडी डाक्टरहरू छन्, त्यस कारणले शास्त्रीय ज्ञान उहाँहरूसित छैन भनेर मैले भन्न सक्छु, तर बाँकी चारवटा ज्ञानहरू चाहिँ त्यो चाहिँ पाठकले मूल्याङ्कन गर्नुहुन्छ, तपाईँहरूले मूल्याङ्कन गर्नुहुन्छ, मैले हेर्दाखेरि चाहिँ अलिक पुगेन कि भन्ने चाहिँ मात्रै भन्छु।
5: विपदको यो जुन क्षति छ, यो क्षतिबाट चाहिँ जोगिनका लागि स्वयं नागरिक र राज्यको भूमिका कस्तो रहनुपर्छ?
6: राज्यले चाहिँ एउटा विहङ्गम ढंगले सोच्नु पर्यो, नीतिगत हिसाबले सोच्नु पर्यो, र कार्यक्रमिक हिसाबले सोच्नु पर्यो। जोखिम कहाँनेरि हुन सक्छ, के कारण हुन सक्छ, हिजो किन भयो भन्ने कुराको खोजबिन गर्ने राज्यको काम हो, र त्यसै अनुसार चाहिँ भोलिका योजनाहरू कार्यक्रमहरू त्यसै अगाडि बढाउन सक्नुपर्छ, त्यसै अनुसार नीति कानून बनाउन सक्नुपर्छ, राज्यले त्यहाँनेरि सोच्नुपर्छ। र आम जनताले पनि के गर्नु पर्यो भन्दा, राज्यले भनेका असल कुराहरूलाई ग्रहण पनि गरिदिनु पर्यो। सरकार एउटा कुनै सरकार मन परेन, सरकारमा बस्ने व्यक्ति मन परेन भने नपरोस्, तर उसको नीति ठिक छ भने चाहिँ त्यसलाई ग्रहण गरिदिनु पर्यो, त्यसको पछाडि लाग्नु पर्यो, त्यसको कानून मानिदिनु पर्यो। के कुरामा चाहिँ हामीले ध्यान पुर्यायौँ भने हामी जोखिम कम पर्न सक्छौ भन्ने कुरा चाहिँ आम नागरिकले चाहिँ बस्नु पर्यो, त्यो निरन्तर सोचिराख्नु पर्यो। 72 सालको भूकम्प आइसकेपछि केही

0: त्यो संरचनाहरू जथाभावी जाने ढंगले फेरि बन्न थाल्या छ। त्यस कारण निरन्तर ढंगले अहिलेको चेतनशील प्राणीले त अहिले हामी कहाँ चाहिँ तत्काल मात्रै सोच्ने प्रवृत्ति विकास हुँदै गएको हुनाले अलि लामो ढंगले सोच्ने र एउटा कुरालाई सोच्दाखेरि लामो समयसम्म लिन सक्ने क्षमताको विकास चाहिँ सम्बन्धित व्यक्तिहरूले समुदायले समुदायका समाजका अगुवाहरूले पनि त्यसमा विचार पुर्याउनुपर्छ।
1: यहाँले यसअघि पनि कार्यक्रममा जस्तो वित्तीय कुराहरू गर्नुभयो होइन, मान्छेको नगद पनि त्यसमा चाहिँ नष्ट भएको छ, जिन्सी सामग्री भौतिक क्षतिका कुराहरू सबै छन्, कतिपय नागरिकले त ऋण सहायता लिएको त्यस्तो खालको पनि छ, अब चाहिँ व्यक्ति भौतिक रूपमा पनि छैन, तिनी व्यक्तिहरूलाई लागेको ऋणको हिस्सा के हुन्छ, के हुनुपर्छ, कसरी अगाडि बढ्नुपर्छ?
0: अब यस्तो छ, यसमा चाहिँ सबभन्दा पहिला त तथ्याङ्क प्राप्त गर्नु पर्यो। अब मान्छे कोही छँदै छैन है, त्यसले उसको उत्तराधिकारी पनि छैन, भेटिन सकिएन भने लाग्या ऋण हो भने ब्याङ्कबाट ऋण ल्याएको छ भनेदेखि त्यो ब्याङ्कहरूको सामर्थ्य के छ, उसको ऋण एब्जर्भेसन गर्ने क्षमता, उसको फण्डहरूबाट बेहोरिन्छ, त्यहाँबाट फण्ड बेहोर्ने व्यवस्था नै होइन, त्यो नगरियो भन्दा त्यो संस्था नै डुब्ने अवस्था छ भने राज्यले काहीँ न काहीँ त्यसलाई नै सहयोग पुर्याइदिनु पर्यो। व्यक्तिलाई पनि सबै कुरा सकिएको छ भनेपछि म त्यहाँ खानेपानीको व्यवस्था मात्रै गरिदिन्छु, बिजुलीको व्यवस्था गरिदिन्छु मात्रै भनेर त भएन, उसलाई पनि काहीँ न केही व्यवस्था त गर्नु पर्यो। नागरिक त राज्य त त्यो नागरिकको लागि हो नि त, नागरिक राज्यको लागि त होइन, अन्तर सम्बन्धित विषय हो त्यो त। त्यस कारण नागरिकले खडा गरेको राज्य हो त्यो, नागरिकले खडा गरेको सरकार हो त्यो। त्यस कारणले गर्दा राज्यको तिमी अभिभावक बनेर बस, संरक्षक बन भनेर पठाएको त्यहाँ ठाउँ भनेपछि त्यो व्यक्तिगत कुरा हो, त्यो परिवारको कुरा हो, निजी कुरा हो भनेर त्यसलाई पूर्ण रूपले उपेक्षा गर्नु चाहिँ हुँदैन। राज्यले मापदण्ड बनाएर विवेकपूर्ण तरिकाले मापदण्ड बनाएर त्यहाँनेरि पनि सहयोग पुर्याइदिनुपर्छ।
1: जति मान्छेहरू बाँचे तिनी मान्छेहरू पुरानै जीवन पद्धतिमा फर्किन प्रयासरत छन् होइन, जस्तो उनीहरूको पशु वस्तु चाहिँ नष्ट भएको छ, त्यो त्यसमा रिकभर हुन चाहन्छ, गुमेको धन सम्पत्ति चाहिँ फेरि पनि पुनर्निर्माण गर्न त्यो तत्परतामा नागरिक रहन्छ, यस्तो बेला सरकारले नागरिकसम्म सिधै जोडिने के कस्ता कुराहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ?
0: अब उसको कृषि गरेर बसिया छ भने अब फेरि कृषिमा फर्कन सक्ने स्थिति छ कि छैन, सक्ने स्थिति थोरै सहयोग गरेर कृषिमा फर्किन सक्छ भने त्यो सहयोग होइन, व्यापार व्यवसाय गरेको छ तर उठ्नै नसक्ने स्थिति छ, तर राज्यले केही सहयोग गरिदिँदाखेरि उठ्न सक्ने अवस्था छ भने सहयोग गरिदिनुपर्छ। अब पशुपालन गरेर बसेको छ अथवा पेसा गरेर बसेको छ भने त्यहाँ पनि त्यो नागरिकको अभिभावक हो भनेर चाहिँ अगाडि राज्य चाहिँ सर्नुपर्छ। हो, हिजोको जस्तै उसलाई परिसम्पूर्ण सम्पन्न हिजो जति धन थियो त्यति सबै त राज्यले दिन नसक्ला, सक्दैन पनि, तर चाहिँ उसलाई जीवन जिउने वातावरण चाहिँ बनाइदिनुपर्छ। त्यो राज्यको दायित्व हो, त्यसबाट राज्य पछाडि पर्नु हुँदैन, पछाडि हट्नु हुँदैन। कतिपय हिजोका कार्यक्रमहरू योजनाहरू पछि सार्दा पनि धेरै फरक नपर्ने हो नि, पछि सारिदिँदा पनि भयो। कुनै कार्यक्रमहरू हिजो राखिया थियो, गर्न खोजिया थियो, तर अहिले त्यो औचित्य नभएका आयोजनाहरू पनि, औचित्य भए पनि अत्यन्तै न्यून औचित्यता भएका आयोजनाहरू छन् भने बन्द पनि गरिदिनुपर्ने हुन्छ। पछि सार्ने आयोजनाको म यसरी कुरा गर्छु, जस्तो पूर्व पश्चिम रेलमार्ग, विद्युतीय रेलमार्ग भनेको छु, बनाउने भनेको छ सरकारले, बजेट हाल्या पनि छ। अहिले त्यो विद्युतीय रेलमार्गलाई 5 वर्ष पछाडि सारे पनि केही छैन। हामीले पूर्व पश्चिम राजमार्ग बनाएका छौँ, हुलागी राजमार्ग बनाएका छौँ, मदन भण्डारीको बीचको राजमार्ग बनाएका छौँ, पूर्व पश्चिम राजमार्ग धेरै बनिसकेका छौँ, त्यसलाई राम्रै सञ्चालन योग्य बनाएर राख्यो भने त्यो रेलमार्ग चाहिँमा चाहिने होली बनाउनको लागि, होलीका दिनमा भविष्यमा बनाउनको लागि जग्गा सुरक्षित राख्ने, त्यसको सीमाङ्कन गरेर राख्ने, त्यसमा अतिक्रमण गर्न नदिने, तर त्यसलाई त 5 वर्ष 6 वर्ष 10 धकेल्दा पनि भयो है। त्यस कारण यस्ता उपायहरू विकल्पहरू राज्यले खोज्न सक्छ।
1: धेरै जसो विनाशबाट नै विकास हुन्छ भनेर एउटा वैज्ञानिक मान्यता होइन, भौतिक विकासवादी मान्यता पनि छ, यहाँलाई त्यो कुरा कतिको सत्य लाग्छ?
0: त्यो कुरा चाहिँ कुरा सत्य नै हो होइन, विनाश भएपछि फरक ढंगले विकास हुन्छ, तर सधैँ त्यस्तो हुँदैन। फेरि
1: यसपटक एउटा यसलाई अवसर त नभनौ होइन, किनभने ठूलो क्षतिका बीचमा तैपनि पुनर्निर्माणका दृष्टिकोणबाट यो केही फरक खालको हुन सक्छ?
0: पुनर्निर्माण अघि मैले भने नि, हाम्रो पुनर्निर्माण गर्ने अथवा विकासको मोडेललाई नै परिवर्तन गर्ने सन्दर्भ नयाँ चेतनाको खोजी गर्छ, यसले नयाँ बाटोको खोजी गर्छ, त्यो हिसाबले चाहिँ यसलाई नयाँ ढंगले सोध्छ र भोलिको पुनर्निर्माणले अब आउँदा घटनाहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई सहयोग पुर्याउँछ भनेर आशा गर्न सकिन्छ।
1: विपत्तिको ठूलो सन्देश चाहिँ के छ, जो हामी सकुशल छौं होइन, हामी जो सकुशल रहेर विपत्तिलाई नजिकबाट निहालिरहेका छौं, हाम्रा लागि त्यो के सन्देश हो?
0: हाम्रो लागि मात्रै होइन, विश्वकै लागि के सन्देश हो भने हामी प्रकृतिलाई धेरै गिजोल्यौं, धेरै बिच्यायौं, त्यसले

0: त्यो प्रकृति चाहिँ विपत्तिको हिसाबले आउन थाल्यो. त्यो प्रकृतिलाई धेरै जिस्काउने काम र प्रकृतिलाई चुनौती दिने काम गर्नु हुँदैन भन्ने कुराको एउटा सन्देश हो यो.
1: हाम्रो यो उत्तरी छिमेकीसँगको सिधा व्यापारिक नाका हो, त्यो पूर्ण रूपमा क्षति भयो. त्यसले गर्दा आर्थिक पाटोलाई त यहाँले अघि पनि भनिहाल्नुभयो ठूलै चाहिँ क्षति पुगेको छ, त्यसले ठूलो प्रभाव पार्छ जनजीवनमा, होइन? त्यसको विकल्प केही छ तत्कालको लागि यहाँको विचारमा?
0: विकल्प भनेको त कोराला नाका एउटा छ, होइन? अब त्यसपछि आएर चाहिँ पूर्वको यो के यो तातो पानीको छ, त्यहाँ पनि हाम्रो त्यति सहज खालको त छैन. तर हामीले चाहिँ के हो भन्दा व्यापारलाई हामी हाम्रो निर्भरता एउटा चाहिँ घटाउने, निर्भरता घटाउने, आयात गर्नुपर्ने निर्भरता, हामीले जे पनि आयात गर्नु परेको छ अहिले त हेर्नुहोस् त. त्यस कारणले हाम्रो आन्तरिक उत्पादन बढाउने, हाम्रा कुराहरूलाई चाहिँ हिजो भएका कुराहरूलाई प्रवर्धन गर्ने पट्टि चाहिँ हामी लाग्नुपर्छ. त्यो एउटा विकल्प त्यो हो. अर्को विकल्प भनेको त त्यहाँ भएका संरचनाहरूलाई जहाँ बिग्रेका कम बिग्रेका छन् त्यो ठाउँबाट के गर्दा बढी सहज हुन्छ, लागत कम लाग्छ, समय कम लाग्छ भनेर त्यतापट्टि अहिले पनि त अब कतिपयहरू चाहिँ कोरोलापट्टिबाट तर त्यो बाटो पनि भोलि उस्ता उस्तै भयो भने के गर्ने, त्यहाँ सम्भावनाहरू के छ. अहिले जसरी चाहिँ हिम पहिरो खस्यो भने हामीले सूचना समय पाउन सकेनौँ भने त्यो सूचना पाउने कुरालाई कसरी चाहिँ सुनिश्चित गर्ने त्यता अन्य ठाउँमा र यो ठाउँमा र भइसकेको ठाउँमा भनेर ती कुराको खोजी गर्नु नै पनि विकल्प हो.
1: हामी अन्त्य अन्त्यतिर छौँ, दुईवटा प्रश्न मात्रै छ. नेपालले यो चाहिँ पुनर्निर्माणका लागि आफ्नै आन्तरिक स्रोतहरू परिचालन गर्नुपर्छ भनेर धेरै कोणबाट आवाज उठ्छ. नेपालसँग त्यस्ता स्रोतहरू छ कि छैन? जस्तो धार्मिक रूपमा चाहिँ खड़ा भएका कतिपय कोषहरू, व्यक्तिगत, संस्थागत, होइन, सहकारीगत, ती फण्डहरू परिचालन गर्नुपर्ने बेला हो कि होइन?
0: होइन, आपद विपदमा त व्यक्तिगत सम्पत्ति पनि प्रयोग गर्छ राज्यले, नगर्ने होइन. तर त्यसको लागि कानून बनाउनु पर्यो, होइन, र विधिसम्मत तरिकाले, लोकतान्त्रिक तरिकाले ती कुराहरू प्रयोग गर्न सकिन्छ. तर त्यो प्रयोग गर्दा गर्दै पनि हाम्रो अहिलेको चाहिँ जुन खालको क्षति छ त्यसले हामीलाई होइन, हामी सबै आन्तरिकबाटै बिहोर छौं भनेर चाहिँ सम्भव छैन. केही न केही हामीले रकम चाहिने एउटा प्राविधिक सहयोगको हिसाब पनि लिनुपर्छ र वित्तीय सहयोग पनि लिनुपर्ने हुन्छ, वस्तु मान्य लिनुपर्ने हुन्छ. हामीले चाहिँ नि त्यसरी लिनुपर्छ. तर त्यसरी लिँदाखेरि एउटा हाम्रो राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थमा आघात नपर्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ. र अर्को कुरा हेरि आर्थिक वित्तीय भार कम गर्नुपर्ने गरी सकेसम्म क्षतिपूर्तिको हिसाबले अनुदानै बढी लिने र ऋणै लिनु पर्दा पनि त्यो ऋणले भोलि काहीँ न काहीँ यहाँनिर चाँडो उत्पादनमा सहयोग पुर्याउने किसिमले लिने र त्यसमा ब्याज र सेवा शुल्क कम तिर्नुपर्ने किसिमले लिने. त्यस्ता फण्डहरू पनि छन् जस्तो लस ड्यामेज आए लस रिकभरी फण्ड भनेर चाहिँ नि त्यहाँ क्लाइमेट फाइनान्सिङ अन्तर्गत भन्छ नि, जलवायु वित्त अन्तर्गतका फण्डहरू पनि छन् नि. हामीलाई हाम्रो लागि पो यो ठूलो रकम भयो त, डलरमा लिने आउँदा त कति फरक हो र. धेरै ठूलो विशाल ग्लोबल्ली हेर्दा, ती ठूला संस्थाको दृष्टिकोणबाट हेर्दा, उनीहरूको बजेटबाट हेर्दाखेरि त त्यति विभिन्न ठूलो रकम पनि हुँदैन.
1: हाम्रो सरकारको त्यो क्षमता देख्नुहुन्छ कि देख्नुहुन्न अन्तर्राष्ट्रिय मञ्चमा दावी गर्ने?
0: अब क्षमता हेर्दाखेरि चाहिँ कहिले काहीँ क्षमता नदेखिया देखिया छ. जस्तो विश्व व्यापार संगठनमा सदस्य हुँदाखेरि त्यति बेलाको राजस्वमा जुन क्षति हुन्छ त्यसलाई चाहिँ त्यहाँबाट चाहिँ क्षतिपूर्ति लिने भन्ने चाहिँ प्रावधान थियो. त्यसको लागि हामीले होमवर्कै गर्ने तयारी नै गरेनौँ. अनि हामीले कार्बन बेचेर पैसा लिने भनेको छौँ. हामीले यत्रो कार्बन उत्सर्जन गरेको बापत हाम्रो 49% चाहिँ जंगलै छ, होइन, भने त्यसको नै हामीले उपयोग गर्न सकेका छैनौँ. त्यस कारणले गर्नुपर्ने जति उपयोग चाहिँ गरेका छैनौँ. तर अब त्यो भनेर यो सरकार, यो राज्य यति बेला चाहिँ राज्य उम्किनु हुँदैन. त्यसको उपायहरू खोज्नुपर्छ, तयारी गर्नुपर्छ, रातोरात काम गर्नुपर्छ, सबैको सल्लाह लिनुपर्छ, सबैको विशेषज्ञताको उपयोग गर्नुपर्छ.
1: हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ. जाँदा जाँदै अब यो तपाईँ र मेरो कुराकानी सुनेर बसिरहनु भएका आम नागरिकलाई यहाँको सन्देश के छ? एउटा अर्थविज्ञको दृष्टिकोणबाट के सुझाव दिन चाहनुहुन्छ?
0: अब आम जनतालाई मेरो सुझाव चाहिँ के छ भन्दा, हामी चुनौतीबाट चाँडै एकदम तत्कालै बाहिर निक्लिने सम्भावनाहरू कम छन्। ती चुनौतीहरू थरी थरीका हुन सक्छन्। हाम्रो रोजगारी सम्बन्धी चुनौती, हाम्रा विपद सम्बन्धी चुनौती, मूल्य सम्बन्धी चुनौती हुन्छन्। त्यस कारणले गर्दा राज्यलाई पनि यी कुराहरूमा खबरदारी गरिराख्ने र आफू पनि विवेकी बन्ने, मितव्ययी बन्ने, उत्पादक बन्ने काम गर्नुपर्छ. हाम्रो अहिले चाहिँ हामी अलि अनुत्पादक क्षेत्रहरूमा चाहिँ बढी लाग्छौं, पैसा तत्कालको लागि पैसा पायो भने जस्तो खालको काम गर्न पनि तयार हुने, तर अलिक दीर्घ लामो समयलाई नहेर्ने प्रवृत्ति, उपभोगमुखी प्रवृत्ति, आयातमुखी प्रवृत्ति, सामाजिक सञ्जालमा झुन्डिने प्रवृत्ति बढ्या छ। यो कुराबाट चाहिँ हामी आफैले सचेत भएर अगाडि बढ्यौं भनेदेखि सम्भावित चुनौतीहरूलाई हामीले न्यूनीकरण गर्न सक्छौ। त्यसमा चाहिँ राज्यको पनि सहयोग चाहिन्छ, हामीले आफैले पनि आम नागरिकले पनि त्यसै अनुसार व्यवहार बनाउनु पर्छ।
1: अत्यन्तै व्यस्तताका बावजुद पनि कार्यक्रमका लागि समय दिनुभयो, तपाईँको महत्वपूर्ण समय र विचार र सुझावका लागि धेरै धेरै धन्यवाद।
0: र कृष्णजीलाई र समग्र टिमलाई, परिवारलाई मेरो र सम्पूर्ण श्रोतालाई मेरो हार्दिक नमस्कार छ, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। उहाँसँगको कुराकानीसँगै आजका लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि बिदा हुन्छु। नमस्कार।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 9760-71284 र 9740-60840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: काम को टेंशन छाती समझाने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: Extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको पढेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: सूचना: चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
4: Radio Bheri FM.
5: Extreme energy drink. Time check. Aile thik 9 bajeko cha.
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्कविहीनका आफन्तको डीएनए संकलन शुरू, परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर, स्वतस्फूर्त सिकाइ प्रक्रिया प्रभावित बन्दै। र एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60 जना, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्क दिइन्छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 मा उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। हिजो दिनभर हेडबक्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A मा निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B मा आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसै क्षेत्रमा खोजी भएको सेनाले जनाएको छ। चिलीमे जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। त्यस क्षेत्रमा 8 जना सुरुङमा फँसेको अनुमान गरिएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़िरहेकाले उद्धारमा सोचे अनुसार प्रगति हुन नसकेको चिलीमे जलविद्युत कम्पनीले जनाएको छ। यसअघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालेको हो। 93 जना सम्पर्कविहीन भएको, त्यहाँ नेपाली सेनासँगै चिनिया टोलीले पनि काम गरिरहेको छ। 7 जना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन। रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको 1 हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका छन्। हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परि आफन्त बेपत्ता भएका लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। भटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीपछि फेला पर्न नसकेको व्यक्तिका आफन्तहरूले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। नेपाल प्रहरी अस्पतालका अनुसार हिजो बेलुकी 5 बजेसम्म सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए प्रोफाइलिङका लागि 539 वटा नमूना संकलन भएका छन्। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा 2 प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ। प्रहरी टोलीले बाढ़ी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकाय, राजनैतिक दल, निजी क्षेत्र, पालिका र नागरिकहरूले सहयोग गरिरहेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका, दल, निजी क्षेत्र तथा सातोदय प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै बागमती, लुम्बिनी र कोशी प्रदेश सरकारले 3-3 करोड़ रूपियाँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँगै सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। विपदमा परेका नागरिकलाई खाद्यान्न, लत्ता कपड़ा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। छिमेकी तथा मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपत्तिप्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। यस्तै चीनले बेली ब्रिज सहित राहत सामग्रीको तेस्रो खेप नेपाल पठाउने तयारी थालेको छ। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ़न थालेको छ। यसैबीच बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 8 दिनमा मात्रै 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपद आउनु अघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 7,37,60,73,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा समेत ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनका साथै नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भर्न शुरूआत गरेको छ। गएको आइतबार धादिङको कृष्णभीरमा त्रिशुली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। राजमार्ग अवरोध हुँदा कर्पोरेशनको धादिङ जुगे खोलामा रहेको एलपीजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज ठाउँमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्राउने प्रबन्ध मिलाएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले जानकारी दिनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12-देखि 18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृहकार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको छ। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृहकार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 झरेको छ, तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाइ प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्। अब खेल खबर। भोलिदेखि शुरू हुने पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलमा नेपाली भलिबल इतिहासकै सबैभन्दा धेरै पुरस्कार राशि घोषणा गरिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले लीगको विजेताले 20 लाख रूपियाँ पाउने घोषणा गरेको हो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। कुल पुरस्कार रकम मध्ये बाँकी 12 लाख रूपियाँ दोस्रो हुने टोली तथा विभिन्न विधागत पुरस्कारमा खर्च गरिनेछ। नेपाली भलिबलमा 20 लाख रूपियाँको विजेता पुरस्कार अहिलेसम्मकै ठूलो हो। उद्घाटन खेलका लागि टिकटको मूल्य 500 रूपियाँ तोकिएको छ। त्यसपछिका खेलका लागि प्रति खेल 300 रूपियाँ र सिजनल टिकटको मूल्य 3000 रूपियाँ निर्धारण गरिएको छ। भोलिदेखि भदौ 27 गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सञ्चालन हुने एनबीएलमा 6 टोली सहभागी हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ीबाट झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्कविहीनका आफन्तको डीएनए संकलन शुरू। परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र। प्रधानमन्त्री कोषमा 5 अरब रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर। स्वस्फूर्त सिकाइ प्रक्रिया प्रभावित बन्दै। र एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने।
4: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रूपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
6: सूचना
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
5: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
7: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: सूचना
13: यही भदौ 20 गते शनिबारका दिन
14: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
15: नशा रोग विशेषज्ञ डाक्टर
14: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
16: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
17: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
18: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
17: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
18: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
17: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
18: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
17: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
18: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रगिरी तीनथान नजिकै रहेको छ नि।
17: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
18: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
19: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
2: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98 025 24 200।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता।
2: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
1: प्रदेशको प्रगतिसँग
4: कस्तो गर्मी बढेको। अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
9: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
6: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायल्स जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
5: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715
8: सूचना
9: यही भदौ 20 गते शनिबारका दिन
10: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
11: नसा रोग विशेषज्ञ डाक्टर
10: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
12: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेर बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्र नगर नगरपालिका 2, बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-907-26।
4: सूचना। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकबेसी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकबेसी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल। के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: ए हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता।
5: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
6: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
4: प्रदेशको प्रगति सँग।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भयो।
5: खुलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
6: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो

0: सब एकदम खुशी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका

0: खुट्टी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाउ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने बित्तार भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर
4: सुरजन रोकाईलाई भेट
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लटिपिराग फोन नम्बर 9820293948 9820293948
5: डिप्रेसनलाई बुझौ जीवन रोजौ
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्
5: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस् आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस् तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो सबै मिलेर मौन होइन संवाद गरौं डिप्रेसनको उपचार सम्भव छ आत्महत्या रोक्न सकिन्छ साथ दिउँ आशा जगाऊ जीवन बचाऊ
6: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ छानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस् उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस् स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस् आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा कुपोषणको दर घट्न सकेन, 36% बाल बालिकामा फुटकोपनाको समस्या, बाढ़ी प्रभावितका लागि अहिलेसम्म करिब 8 अर्ब रूपियाँ संकलन, 11,993 जनाको उद्धार, अझै 3,916 जना सम्पर्कविहीन, र एसएससी प्रिमियर कपमा नेपाल आयोजक मलेसिया विरूद्ध जवाफी ब्याटिङ गर्दै 104 रनको सहज लक्ष्य पछ्याउँदै। कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यता सरकारी तथ्याङ्क अनुसार कर्णालीमा कुपोषणको दर निकै उच्च रहेको पाइएको हो। राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रदेशमा 36% बाल बालिकामा पुटकोपनाको समस्या पाइएको छ। 18% कम तौल तथा 4% ख्याउटेपना र 48% बाल बालिका रक्त अल्पताबाट पीड़ित रहेको सरकारी तथ्याङ्क रहेको छ। सन् 2030 सम्ममा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्य भए पनि कर्णाली प्रदेशको अवस्थाले राष्ट्रिय लक्ष्य भेटाउन कठिन हुने विज्ञहरूले बताएका छन्। यसै बीच कर्णाली प्रदेश सरकारले पोषण कार्यक्रमका लागि निरन्तरता दिने भन्दै यस वर्ष 6,59,00,000 बजेट विनियोजन गरेको छ। पोषण सम्बन्धी कार्यक्रम लागू भइरहे पनि उल्लेख्य सुधार भने हुन नसकेको पाइएको छ। सामाजिक विकास मन्त्रालयले बाल बालिका किशोर किशोरी तथा सुत्केरीको पोषण सम्बन्धी अवस्थालाई सुधार गर्न र सुत्केरी पोषण कोशेली कार्यक्रम तथा पूरक पोसिलो खाना कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण कर्णालीमा 2 जनाको ज्यान गएको छ भने 194 जना अझै सम्पर्कविहीन भएका छन्। बाढ़ीका कारण कर्णालीका 2 जनाको ज्यान गएको हो र 194 जना अझै सम्पर्कमा आउन बाँकी रहेको बताइएको छ। कर्णाली प्रदेश प्रमुख डीआईजी जयराज सापकोटाले हराइरहेका मध्ये धेरै जसो रोजगारीका लागि त्यहाँ गएको बताउनु भएको छ। धेरै जना विभिन्न हाइड्रो पावरमा काम गर्न गएकाहरू छन् भने केही सरकारी जागिरे भएकाले खोजीका विभिन्न प्रयास जारी रहेको पनि बताउनु भएको छ। सबैभन्दा बढ़ी जुम्लाका 81 जना सम्पर्कविहीन रहेका छन् भने सल्यानका 55, सुर्खेतका 16, मुगुका 11, रूकुम पश्चिमका 9 र कालीकोटका 7 जना सम्पर्कविहीन रहेका छन्। यस्तै हुम्लाका 7, दैलेखका 5, जाजरकोटका 3 र डोल्पाका 2 जना सम्पर्कमा आउन नसकेको जनाइएको छ। रसुवाको बाढ़ी प्रभावितका लागि अहिलेसम्म करिब 8 अर्ब रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै 7,88,55,000 रूपियाँ संकलन भइसकेको बताउनु भएको छ। यसै गरी प्रधानमन्त्रीले दुवै दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाउने काम भइरहेको बताउनु भएको छ। सहयोग आउने क्रम जारी रहेको भन्दै उहाँले कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा भइसकेको बताउनु भएको छ। यस्तै 6,55,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा पनि निकासा भइसकेको उहाँको भनाइ छ। तीव्र गतिका बलर करण केसी चम्केसँगै नेपालले एसएसए मेन्स प्रिमियर कपमा घरेलु टोली मलेसियालाई 103 रनमै समेटेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया 32.3 ओभरमा 103 रनमै अल आउट भएको हो। मलेसियाका कप्तान सईद अजीजले 49 बलमा सर्वाधिक 30 रन बनाउनुभयो भने अकिल वाहिदले 24 तथा वीरेन्द्रदीप सिंहले 14 रन जोड्नुभयो। 7.3 ओभर बलिङ गरेका करणले मात्र 23 रन खर्चेर सर्वाधिक 4 विकेट लिनुभयो भने ललित नारायण राजवंशीले 2, हेमन्त धामी, दिपेन्द्र सिंह एरी र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिनुभयो। 104 रनको सामान्य लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले अहिले
दश ओभर चलिरहँदा दुई विकेट गुमाएर 56 रन बनाएको छ। अर्जुन कुमार 25 रन बनाएर क्रिजमा रहनु भएको छ भने ईशान पाण्डे पनि 14 रन बनाएर क्रिजमा रहनु भएको छ। यस्तै आसिफ शेख डकआउट हुनुभएको छ भने देव खनाल 2 रन बनाएर आउट हुनुभएको छ। नेपालले शुरूआती 2 रन सस्तैमा गुमाए पनि अहिले भने सम्हालिएर खेलिरहेको छ। पहिलो खेलमा बहरानलाई हराउँदै विजय शुरूआत गरेको नेपाल लगातार दोस्रो जीत दर्ता गर्ने प्रयासमा रहेको छ। यस्तै मलेसियाले पनि पहिलो खेल जितेकाले लगातार दोस्रो जीतको खोजीमा रहेको छ। एसएससी अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा सहभागी 10 टोलीलाई मध्ये 4 टोली सेमी फाइनल पुग्नेछन्। एसएससी प्रिमियर कपको समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको उपाधि विजेता टोलीले आउँदो वर्ष हुने एसिया कपमा स्थान पक्का गर्नेछ। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। अहिले दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
4: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
6: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
7: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
8: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास सुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984। कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचारी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्र नगर नगरपालिका 2, बाङ्गे सिमल, टेम्पू पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
4: एनएमबी रारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
5: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
6: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
4: प्रदेशको प्रगतिसँग।
2: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
7: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही भदौ 20 गते शनिबारका दिन
7: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्र नगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ, सुर्खेत। फोन नम्बर 083-590-693।
3: सूचना
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
8: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
1: सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरू

0: सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
1: तपाईँले छाडसुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारछुत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा? हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या?
3: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
4: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98486 39576।
7: यही भदौ 20 गते शनिबारका दिन
8: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
9: नशा रोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
11: रेडियो भेरी एफएम।

0: निकालिस्ते मिठो निन्द्रा ल्याउने नवरत्न नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई। पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। आज रसुवा र नुवाकोट सहित 50 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको छ। महाशाखाले दिएको जानकारी अनुसार रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशुली नदी तथा ससाना अरू नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवा सभा, धनकुटा, भोजपुर, सोलोखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर लगायत जिल्लामा बाढ़ीको जोखिम छ। यस्तै दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङमा समेत बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङजा, पर्वत, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलानालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक भए सुरक्षित ठाउँतर्फ सर्न महाशाखाले आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवहारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबुआमा, छोरा या छोरी मध्ये एकजनालाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा र दुई प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। बाढ़ीपछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन्। ग्राण्डी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर अमित गौली बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुहुन्छ। बाढ़ीपछि विशेष गरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखाला जस्ता पेट सम्बन्धी रोग र श्वास प्रश्वासको समस्या बढ़ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने डाक्टरको भनाई छ। बाढ़ीका क्रममा लागेका घाउ चोटमा संक्रमणको जोखिम बढ़ी हुने भएकाले समय उपचारको व्यवस्था मिलाउनु पनि डाक्टरको सुझाव छ। विपदको समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सर जस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सकको भनाई छ। बाढ़ी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्याल गरी स्वास्थ्य उपचारमा प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ। घरबार विहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढ़ाउन जरूरी रहेको चिकित्सकले सुझाव दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, काठमाडौँ बाहिरै खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न शुरू लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढ़ी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ़दै गएको भन्दै परम्परागत पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले त्यसको निगरानी र पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका सिनिया संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। हिमाली क्षेत्रमा विपद जोखिम मूल्यांकन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरूको सुझाव छ। पृथ्वी राजमार्गको कृष्ण भेरमा सड़क भाँसिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशनले एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालेको छ। बाबा ग्यासका संचालक विमल कालाखेतीका अनुसार अस्तिदेखि नै चितवनको बाबा ग्यासले 1500 ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसमा रहेको छ। त्यहाँको साई बाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। गैंडाकोटको जानकीमा 900 श्रीराम, हेटुडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको हो। संचालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायत काठमाडौँ बाहिर विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहनुभएका संचालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो पन्छाउने काम अगाडि बढ़ेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रोकथाम गर्न थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणको सड़कको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ। सुनको भाव आज 7,600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8,800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,725 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेका लागू औषध तस्कर सम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालत समक्ष माग गर्नु भएको छ। म्यानहट्टनमा रहेको संघीय अदालतमा हिजो दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाएको समयमा आफ्नो देशले राष्ट्र प्रमुखका रूपमा मान्यता दिएको विदेशी नेता विरूद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन्। उहाँहरूले राष्ट्र प्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कार्यवाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको समेत बताएका छन्। फ्लोरेसका वकिलहरूले पनि सार्वभौम उन्मुक्त प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन्। मदुरोका वकिलहरूले भने राष्ट्र प्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा आफूलाई लागू हुने दावी गर्नुभएको छ। मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ। मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउनु भएको हो। अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागू औषध तस्करलाई सहयोग गर्दै हजारौं टन कोकेन अमेरिका पठाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बाङ्मीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभरमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 45, ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद आजिज आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिएका छन्। यसअघि टस तेह्र ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: यही भदौ 20 गते शनिबारका दिन
5: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।

0: the extreme energy drink.
1: 'Khadya Byawastha Tatha Byapar Company Limited, Pradeshik Karyalay Surkhet Marfat, Ehi Saun 28 Gate Dekhi Prati KG 5 Rupaya Chhut Ma Uplabdha Garai, Bibhinna Kisimka Khadya Tatha Karnani Ko Simi Bikri Bitaran Bhairako Sampurna Upabhokta Vargama Jankari Garaudachau.
2: Arua Moto Chamal Prati Bora 1400, Arua Madhyam Chamal Prati Bora 1450, Arua Sona Mansuli Chamal Prati Bora 1425, Steam Jira Masinu Chamal Prati Bora 2125, Steam Jira Masinu Chamal Fortified Pratibora 2125 Ra Karnali ko simi prati kg 225 Samparka Khadya Byawastha Tatha Byapar Company Limited Karnali Pradeshik Karyalay Birendra Nagar Nagarpalika Wada Number 6 Godam Line Surkhet
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा इसिजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई स्क्यानर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702 मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
2: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि
2: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
4: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
1: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670-71284 र 97498-40
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
5: Radio Veri FM Radio Veri FM
6: Radio Veri FM 98.6 92.7 MHz

0: Mania Extreme Energy Drink.
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
3: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखबेसी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखबेसी 10 सुर्खेत अध्यक्ष खडानन्द ढकाल।
4: मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त या काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
1: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
8: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथ रोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै
4: पर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका

0: फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्ला छ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यही भदौ 20 गते शनिबारका दिन
2: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: रेडियो भेरी एफएम।

0: सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता
6: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिमाट र मेरो सेयर पनि
5: प्रदेशको प्रगतिसँग
8: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
9: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
10: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
11: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385-20-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-89 र 97-6-79-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 9820293948 9820293948।
7: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
10: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: Calm ko tension, hati ko mathakaune. Stress ko dushman, navaratna lagaune. Prakritik gunyukta yo, shitalta lyaune. Cool cool malishle, mitho nindra lyaune.
2: नवरत्न कूल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम. नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल, चिसो चिसो कुल कुल.
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: Media Extreme Energy Drink.
1: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यही भदौ 20 गते शनिबारका दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
8: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त?
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
12: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट डिफरेंट फील द एनर्जी।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही भदौ 20 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: Radio Bheri FM.
6: Come on guys, I want to dedicate everyone.

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न, तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, विरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383 590 6993।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
7: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
7: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
7: हाम्रा विशिष्ट सेवाहरू, विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
8: रेडियो भेरी एफएम

0: Media.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू:
9: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-44-631।
10: रेडियो भेरी एफएम

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा
3: कर्कर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

0: लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्रनगर नगरपालिका 2, बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराख फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी। नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भुटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट दुईजनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुनर्निर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुनर्निर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई। नेपाल खबरमा अब पूरा खबर। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विवरण अनुसार 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। त्यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आज 9 दिन पनि खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटर प्रवेश गरेका छन्। अहिले दुई ठाउँमा पोवाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य संघसँगले पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो। सभापति गजुरेलले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पछ्याउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसाय र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णवीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने प्रारम्भिक अनुमान छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासको सन्दर्भमा सुझावहरू पेश गर्नु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाको विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाको कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्यापुरवेशी लगायत क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक ठाउँमा बेलीब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण कार्यसहित समसामयिक विषयमा कुराकानी भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।

0: चाड पर्व में यूरोपेंट्स प्रस्तुत कर रंगीन घर बरसिन उपहार रु 50,000 को यूरोपेंट्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेंट्स घर मात्र होइन रंगाउनु होस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रतिनिधि सभाको आजको बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का सीटबाट ढल्नु भएको छ बैठक चलिरहेको बेला उहाँ सीटबाट ढल्नु भएको हो प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का सीटबाट लड्नु भएको थियो अहिले सांसद खड्काको प्राथमिक स्वास्थ्य उपचार संसदमा नै चलिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनका विषयमा छलफल सहित सरकारले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन् बैठकमा बाढ़ी पहिरो र विपदको समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुटाउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा रहेको थियो गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन् अब विदेशको खबर संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ जसले अहिलेको एल निनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ एल निनोले विश्वभरको मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्न सक्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था पनि सिर्जना गर्न सक्छ मानवीय गतिविधिका कारण भइरहेका विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धत गरी बीबीसीले जनाएको छ विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ संगठनका महासचिव सेलिक्स्ट्रिस साउलोले एलनिनोले विश्वभरका समुदाय र अर्थतन्त्र ठूलो धक्का पुर्याउन क्षमता राख्ने चेतावनी दिनुभएको छ अब खेल खबर एसियाली खेलकुदमा सहभागी हुने क्रिकेट खेलाड़ीहरूले अन्य धेरै खेलका खेलाड़ीको तुलनामा राम्रो बसोबासको सुविधा पाउने जापानी अधिकारीहरूले बताएका छन् यही सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म जापानको आइची नायोगामा हुने 20 औं संस्करणको प्रतियोगितामा खेलाड़ीहरूका लागि 5 तारे होटलको अभावबारे बढ़दो चिन्ताका बीच जापानी क्रिकेटका प्रमुखले यस्तो बताएका हुन् श्रीलंका एक अधिकारीका अनुसार एसियाका केही शीर्ष टोलीहरूले प्रतियोगिताको लागि उपलब्ध गराइएका सुविधा तथा बसोबासको व्यवस्थाबारे शंका व्यक्त गर्दै आएका छन् जापानमा क्रिकेट एउटा सानो वा कम प्रचलित खेल हो र यसका खेलहरू विशेष रूपमा निर्माण गरिएको नयाँ मैदानमा खेलिनेछन् यद्यपि त्यहाँ ड्रेसिङ रूमका रूपमा टेन्टहरूको प्रयोग गरिने र शौचालयको सुविधा निकै टाढा रहने खबरहरू आएका छन् यी खेलका लागि खेलाड़ीहरू बस्ने छुट्टै विशेष भिलेज छैन यसको सट्टा आयोजकहरूले क्रूज जहाजमा क्याबिन अस्थायी काठका कन्टेनरभित्रका कोठा र होटलको व्यवस्था गरेका छन् सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेको सिबारीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट दुईजनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
5: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता।
6: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो सेयर पनि।
5: प्रदेशको प्रगति सँग।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: यही भदौ 20 गते शनिबारका दिन
10: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
11: नशा रोग विशेषज्ञ डाक्टर
10: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: के तपाईँ आकर्षक फोटो फ्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपत लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेट, रेडियम फिलेट, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: Radio Bheri FM

0: Media.
1: Extreme energy drink.
2: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथ रोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही भदौ 20 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
1: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: रेडियो भेरी एफएम

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चुकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको गभीरता तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840044631।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र राणातालमा पछिल्लो वर्ष पानीको सतह बढ्दै हुम्लाको चुङ्खार लेकबाट पनि अब कैलाशको दर्शन गर्न सकिने, कर्णालीमा कुपोषणको दर घट्न सकेन र एसएससी मेन्स प्रिमियर लीगमा नेपालको लगातार दोस्रो जित, आयोजक मलेसिया 6 विकेटले पराजित। कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ़ेको छ। आर्थिक वर्ष 82-83 साउनदेखि भदौ दोस्रो सातासम्म रारातालमा पानीको सतह 0.91 मिटर बढ़ेको हो। जल तथा मौसम कार्यालय सुर्खेतका कार्यालय प्रमुख जलविज्ञ डाक्टर इन्दिरा कर्णेलले यसअघिको तुलनामा यसपालि रारातालमा पानीको सतह बढ़ने क्रम पनि बढ़ेको बताउनु भएको छ। रारातालमा राखिएको स्वचालित जल मापन उपकरण राडार सेन्सरको अभिलेख अनुसार आर्थिक वर्ष 82-83 पानीको सतह 0.91 मिटर बढ़ेको छ। यसअघि 81-82 साउनदेखि भदौ महिनासम्म पानीको सतह 0.8 मिटर बढ़ेको थियो। उहाँले स्वचालित तथा जलमापन उपकरणको अभिलेख अनुसार आर्थिक वर्ष 81-82 कार्तिकदेखि पुष महिनासम्म रारातालमा पानीको सतह करिब 0.3 मिटर रहेको पनि बताउनु भएको छ। जल तथा मौसम कार्यालय सुर्खेतका अनुसार रारातालको पश्चिम क्षेत्रमा पानी बग्ने निजारा खोलामा पानीको मापन गर्ने स्टेशन समेत राखिएको छ। स्टेशनको तथ्याङ्क अनुसार आर्थिक वर्ष 81-82 साउनदेखि असोजसम्म निजारा खोलामा पानीको बहाव 4.49 मिटर रहेको थियो। कार्यालयका अनुसार चालू वर्षको भदौ 16 गतेसम्मको तथ्याङ्कमा निजारा खोलाको पानीको बहाव 0.55 मिटर पुगेको छ। आर्थिक वर्ष 81-82 पुष महिनामा भने यो खोलामा पानीको बहाव जम्मा 0.3 मिटर मात्र रहेको थियो। कर्णालीको हिमाली जिल्ला हुम्लाको चुङ्गार क्षेत्रबाट पनि अब कैलाशको दर्शन गर्न सकिने भएको छ। स्थानीय पहलमा आन्तरिक पर्यटकहरूको एक टोली हुम्लाको उत्तरी क्षेत्र नामखा गाउँपालिका 6 को चुङ्खार क्षेत्र पुगेर कैलाशको दूरदर्शन गरेको हो। नामखा गाउँपालिका 1 का नामग्याल तामाङले अब चुङ्खार क्षेत्रको लेकबाट कैलाशको दूरदर्शन गर्न पाइने बताउनु भएको छ। उहाँसहित 7 जनाको टोलीले सामूहिक रूपमा चुङ्गार पुगेर कैलाशको दूरदर्शन गरेको हो। 5,200 मिटर उचाएको चुङ्गार पुग्न लिमी प्रवेशद्वार न्यालु लेकबाट 2.5 घण्टा उकालो चढ़नुपर्ने उहाँको भनाइ छ। नजिकैबाट कैलाश दर्शन गर्न सकिने भएका कारण यो स्थानमा पुग्नको लागि बाटो र खानेपानीको व्यवस्था प्रभावकारी गराउनुपर्ने स्थानीयले औल्याएका छन्। कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यता सरकारी तथ्याङ्क अनुसार कर्णालीमा कुपोषणको दर निकै उच्च रहेको पाइएको हो। राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रदेशमा 36% बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ। 18% कमतौल तथा 4% ख्याउटेपना र 48% बालबालिका रक्त अल्पताबाट पीड़ित रहेको पाइएको छ। सरकारी तथा गैर सरकारी संस्थाको तथ्याङ्क र सर्वेक्षणले अधिकांश बालबालिका कुपोषणको शिकार भएको पुष्टि गरेको छ। सन् 2030 सम्ममा कुपोषणको दर 0 मा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्य भए पनि कर्णालीको अवस्था हेर्दा राष्ट्रिय लक्ष्यमा पुग्न भने कठिन हुने सरकारी अधिकारीहरूले नै बताएका छन्। र नेपालले एसएससी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। घरेलु टोली मलेसियामाथि 6 विकेटको सहज जित निकाल्दै नेपालले 2 खेलबाट 4 अंक पुर्याउँदै सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। मलेसियाले दिएको 104 रनको सहज लक्ष्य नेपालले 21.4 ओभरमा मात्र 4 विकेट गुमाएर पूरा गर्यो। नेपालका अर्जुन कुमारले अभिजित 45 रन बनाउनु भयो भने ईशान पाण्डेले 20 तथा दिपेन्द्र सिंह ऐरी 12 रनमा अभिजित रहनुभयो। मलेसियाका सैयद अजीज अरिफ उल्लाह र वीरेन्द्र दीप सिंहले समान एक विकेट लिनुभयो। टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया 32.3 ओभरमा 103 रनमै अल आउट भएको हो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले जम्मा 23 रन दिएर 4 विकेट लिनुभयो भने ललित नारायण राजवंशीले 2 तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो। घरेलु टोलीका कप्तान सैयद अजिजले सर्वाधिक 30 र अकिल वाहिदले 24 रन बनाउनुभयो। नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको थियो। हवस् हरिलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
3: यही भदौ 20 गते शनिबारका दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेसै बाइजना भया
7: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: काम को टेंशन छातीसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
3: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही भदौ 20 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
2: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
6: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
8: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
9: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
8: नाक बन्द हुने समस्या
9: नाकबाट रगत बग्ने
8: नाकभित्र मासुको गिर्खा पलाएको
9: घ्राण शक्ति गुम्ने
8: कान सम्बन्धी समस्याहरू कान दुख्ने
9: कानको संक्रमण
8: कान सुन्न गाह्रो हुने
9: कान बज्ने समस्या
8: चक्कर लाग्ने
9: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
8: घाँटी दुख्ने
9: आवाज बन्द हुने
8: निल्न गाह्रो हुने
9: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस् HERC अस्पताल
8: चार वाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081-538-150 081-535-151
10: सबैको मन सुने
11: रेडियो भेरी FM

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्दैछ, के गर्ने गर्ने।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
8: ल टिपिराग, फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
9: Radio Bheri FM।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
1: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40-519 र 98580-51-715।
9: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
10: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
9: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
10: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
11: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
13: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98849376।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेडी हाइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र दारातालमा पछिल्लो वर्ष पानीको सतह बढ्दै हुम्लाको छंगार लेकबाट अब कैलाशको दर्शन गर्न सकिने, कर्णालीमा कुपोषणको दर घट्न सकेन, 36% बालबालिकामा पुड्कोपनको समस्या र एसएससी मेन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत, आयोजक मलेसिया 6 विकेटले पराजित। कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र दारातालमा पछिल्लो वर्ष पानीको सतह बढ़ेको छ। आर्थिक वर्ष 2082-83 साउनदेखि भदौसम्म सातासम्म दारातालमा पानीको सतह 0.91 मिटर बढ़ेको हो। जल तथा मौसम कार्यालय सुर्खेतका कार्यालय प्रमुख जलविज्ञ डाक्टर इन्दिरा कणेलले दारातालमा प्रत्येक वर्ष पानीको सतह बढ़ेको बताउनु भएको छ। दारातालमा राखिएको स्वचालित जलमापन उपकरण राडार सेन्सरको अभिलेख अनुसार आर्थिक वर्ष 2081-82 साउनदेखि भदौ महिनासम्म पानीको सतह 0.8 मिटर बढ़ेको थियो। आर्थिक वर्ष 2082-83 यही अवधिमा पानीको सतह 0.91 मिटर बढ़ेको कणेलले बताउनु भएको छ। दारातालको पश्चिम क्षेत्रमा तालको पानी बग्ने निजार खोलामा पानीको बहाव पनि बढ़दो क्रममा रहेको छ। पानीको बहाव मापन गर्न राखिएको स्टेशनको तथ्याङ्क अनुसार 2081-82 साउनदेखि असोजसम्म निजारा खोलामा पानीको बहाव 0.49 मिटर रहेको थियो। चालू आर्थिक वर्ष यो भदौ 16 गतेसम्मको तथ्याङ्कमा निजारा खोलाको पानीको बहाव 0.55 मिटर पुगेको छ। दारताल सिरान क्षेत्रमा रहेको बर्खायाममा काडीवाड, डुम, तालचा, तुम र तलितुम लगायतका क्षेत्रमा पानीको मुहानमा बहाव बढ़ेको बताइएको छ। तालचा विमानस्थलको पानी व्यवस्थापन नहुँदा दिन प्रतिदिन पानीको बहावले जमीन कटान गर्दै गएको स्थानीयले बताएका छन्। दारातालको संरक्षणका लागि सम्बन्धित निकायले अहिलेसम्म प्रभावकारी पहल गर्न सकेको छैन। जल विज्ञान कार्यालय कोहलपुरका कार्यालय प्रमुख एवं जलविज्ञ रामप्रसाद अवस्थीले दारातालमा पानीको सतह कति मिटर पुगेपछि खतरा हुन्छ भन्ने विषयमा अहिलेसम्म अध्ययन नभएको बताउनु भएको छ। दारातालको उत्तरी क्षेत्रमा रहेको 4-5 वटा पानीका मुहानको बहावलाई जैविक पूर्वाधारको विधिबाट ढुङ्गा माटो लगायतका सामग्री प्रयोग गरी व्यवस्थापन गर्न सके दारातालको संरक्षणमा सहयोग पुग्ने विज्ञहरूले बताएका छन्। कर्णालीको हिमाली जिल्ला हुम्लाको छंगार लेकबाट अब कैलाशको दर्शन गर्न पाइने भएको छ। स्थानीयको पहलमा आन्तरिक पर्यटकहरूको एक टोली हुम्लाको उत्तरी क्षेत्रको नामखा गाउँपालिका 6 को छुङ्गार क्षेत्र पुगेर कैलाशको दूरदर्शन गरेको छ। नामखा गाउँपालिका 1 मा नामग्याङ तामाङले अब अछुङ्गार लेखबाट कैलाशको दूरदर्शन गर्न पाइएन बताउनु भएको छ। उहाँसहित 7 जनाको टोलीले सामूहिक रूपमा छुङ्गार पुगेर कैलाशको दूरदर्शन गर्नुभएको हो। 5200 मिटर उचाइको छुङ्गार पुग्न लिमी प्रवेशद्वार न्यालु लेखबाट 2.5 घण्टा उकालो चढ्नुपर्ने उहाँले बताउनु भएको छ। न्यालुसम्म गाड़ीमा जान सकिन्छ भने त्यसपछि पैदल हिँड्नुपर्छ। नजिकैबाट कैलाशको दर्शन गर्न सकिने भएका कारण यो स्थान पुग्नका लागि बाटो छुङ्गारबाट कैलाशको दूरदर्शन गर्न जाने पर्यटक लक्षित आवश्यक पूर्वाधारको विकास गर्न सके नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयले बताएका छन्। कर्णालीमा कुपोषणको दर उच्च रहेको पाइएको छ। केही वर्ष यताका सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रदेशमा 36% बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ। 18% कम तल तथा 4% ख्याउटेपना र 48% बालबालिका रक्त अल्पताबाट पीड़ित भएका छन्। सरकारी तथा गैर सरकारी संस्थाको तथ्याङ्क र सर्वेक्षणले अधिकांश बालबालिकामा कुपोषणको शिकार भएको पुष्टि भएको बताइएको छ। सन् 2030 सम्ममा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्य भए पनि कर्णालीको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन कठिन देखिन्छ। यसैबीच कर्णाली प्रदेश सरकारले पोषणका कार्यक्रमलाई निरन्तरता दिने भन्दै यस वर्ष 6.59 करोड़ बजेट विनियोजन गरेको छ। सामाजिक विकास मन्त्रालयले बालबालिका, किशोर किशोरी तथा सुत्केरीको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोशेली कार्यक्रम र पूरक कोशेली खाना कार्यक्रम कार्यान्वयन गरिने जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वीरक बहादुर शाहीले यूएसआईडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम रोकिँदा बजेट घटेको बताउनु भएको छ। स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट नपुगेकाले दात्री निकायबाट प्राप्त हुने बजेट समेत रोकिँदा स्वास्थ्यका कार्यक्रम प्रभावित भएको उहाँको भनाइ छ। आवश्यक आधारमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर प्रोत्साहनका कार्यक्रम ल्याइएको सरकारले
जनाएको छ। आर्थिक रूपले विपन्न सीमान्तकृत भूमिहीन लक्षित वर्गका लागि खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जन विशेष प्रोत्साहन कार्यक्रममा समेटिएका छन्। पोषण कार्यमा संचालन गरिएको भए पनि कर्णालीमा कुपोषणको दर भने खासै सुधार भएको छैन। नेपालले एसीसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जीत निकालेको छ। घरेलु टोली मलेसियामाथि 6 विकेटको सहज जीत निकाल्दै नेपालले 2 खेलबाट 4 अंक पुर्याउँदै सेमी फाइनलको सम्भावना बलियो बनाएको हो। मलेसियाले दिएको 104 रनको सहज लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर 106 रन बनाउँदै पूरा गर्यो। नेपालका अर्जुन कुमारले अभिजित 45 रन बनाउनुभयो भने ईशान पाण्डेले 20 तथा दिपेन्द्र सिंहेरीले 12 रन अभिजित रहनुभयो। मलेसियाका सैयद अजीज अरिफ उल्लाह बीरबन्दी सिंह र प्रशान्त मधुकरले समान 1 विकेट दिनुभयो। टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया 32.3 ओभरमा 103 रनमै अलआउट भएको थियो। मलेसियाका कप्तान सैयद अजीजले सर्वाधिक 30 र अकिल वालिदले 24 रन बनाउनुभयो। घरेलु टोलीलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले जम्मा 23 रन दिए र सर्वाधिक 4 विकेट दिनुभएको छ। यसै गरी ललित नारायण राजवंशीले 2, हेमन्त धामी दिपेन्द्र सिंहरी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिनुभयो। नेपालले यसअघि बहराइनलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको थियो। नेपालले अब 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। 2 विकेट समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हस्तलाई साँझ 5 बजेको भेरी हाइलाइट सक्यो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोरेला विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
7: यही भदौ 20 गते शनिबारका दिन
8: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
9: नशा रोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन दास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385-20-045।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन। पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पञ्जाबमा जा
7: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
9: हौ हो त नि अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
7: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
7: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
9: लकी पिराक फोन नम्बर 9820293948 9820293948
10: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Mania.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर, वीरेन्द्रनगर नगरपालिका 2, बाङ्गे सिमल टेम्पो पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-907-26। सूचना।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 5207-2।
3: जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन गर्ने गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले?
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ।
4: हो त नि अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
4: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल।
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
8: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 9840-50-227।
9: के तपाईँलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
10: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
11: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
9: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385223600।
12: रेडियो भेरी एफएम
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीको तेह्रौ दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
0: सम्पर्क विहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
2: आफ्नो तर्फबाट एक्लै जुट्नु र 3टा सरकार मिलेर जुट्नुमा केही सकारात्मक हुने थियो।
3: तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ। सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूले कहीँबाट पनि पुगिरहेको छैन।
1: खोजी र उद्धारसँगै पूर्वाधारको पुनर्निर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्ण भीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू।
0: संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
5: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। त्यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ। भोलि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, पर्सि 20 गते शनिबार र 21 गते आइतबार नियमित विदा छ। यसैबीच सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार गरेको छ। बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार, व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत, कर तथा महसूल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराइने भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसूलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। उद्धारको क्रममा घाइते भएमा निशुल्क उपचार तथा ज्यान गएमा परिवारलाई प्रति मृतक 10 लाख रूपियाँ राहत उपलब्ध गराउने मन्त्री पोखरेलले बताउनु भएको छ।
1: गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अझै सम्पर्कविहीन रहेका प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्।
0: यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटरसम्म प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
1: प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीमा आएको बाढ़ीमा परिसम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकमा सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढ़ाउन आग्रह गरेका हुन्। रासपाका सांसद केपी खनालले बाढ़ीमा बेपत्ताको खोजी थप तीव्र बनाउन माग गर्नुभयो। अर्का सांसद ओजस्वी शेरचन्दले विपदपछि स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनु अघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद बुद्ध रत्न महर्जनले चाडपर्व नजिकिएकाले नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्य वृद्धि हुन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो। नेकपाकी सांसद बलवती शर्माले सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन विश्वभर नरहेको भन्ने प्रधानमन्त्री शाहको हिजोको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो। बैठकमा बोल्ने सबैजसो सांसदहरूले बाढ़ीपछिको विपद प्रतिकार्यमा सरकारले गति बढ़ाउनु पर्नेमा जोड़ दिएका हुन्। यसैबीच आजको प्रतिनिधि सभा बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का उच्च रक्तचापका कारण सीटबाट लड्नु भएको थियो। प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित भएको छ।
0: रसुवा बाढ़ीपछिको खोज उद्धार तथा राहतका प्रयास गरे काठमाण्डुमा रहेका कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनैतिक ब्रिफिङ तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभयो। चीनको केरूङ क्षेत्रमा रहेका झण्डै 1,400 नेपाली नागरिक सुरक्षित रहेका मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै 100 जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार विपदका कारण घर परिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ ल्याउन चिनिया पक्षसँग समन्वय भइरहेको छ। त्यस क्रममा परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति थियो। उहाँले कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभयो। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। सरकारले विपदको कारण र यसको विकास क्रमबारे अध्ययन गरिरहेको र यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइरहेको मन्त्री खनालले बताउनुभयो। विशेष गरी रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपदको ठूलो प्रभाव परेको भए पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुल्ला रहेका उहाँले बताउनुभयो। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दिया लगायत प्रमुख पर्यटकीय गन्तव्यहरू पर्यटक स्वागतका लागि खुल्ला रहेका बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले भोटेपछि बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भयो को प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी पहिरो र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रको अवस्थाबारे कुराकानी सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
14: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
14: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
13: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
14: इतिहास, गाथा र कथा, गाँठका कुरा,
13: गाँठका कुरा।
14: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय, नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विधा, भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो, सम्पर्कवी नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानकर्षण, केरूङमा रहेका 1400 नेपाली सुरक्षित, परराष्ट्र मन्त्री खनालद्वारा कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको ब्रिफिङ, राष्ट्रपाले राहत वितरणमा एउटै संयन्त्र नबनाउने सरकारलाई सघाउने निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि भइरहेको खोजी उद्धार तथा राहत वितरण प्रभावकारी नहुँदा गुनासो बढ़दो छ। सरकारले स्थानीय तहले तदारूकता नदेखाएको आरोप लगाइरहेको छ भने स्थानीय तहले आफूहरूले सक्दो प्रयास गरेको तर संघ र प्रदेशबाट अपेक्षा अनुसार सहयोग नपाएको बताएका छन्। रसुवाका बाढ़ी पीड़ितलाई राखिएको होल्डिङ सेन्टरमा स्वयं सेवामा खटिनु भएकी उपासना अधिकारी त्यहाँको अवस्थाबारे जानकारी दिँदै
15: पीड़ितहरूसम्म राहत पुग्न सकेको छैन। अब रसुवा कस्तो भयो भन्दा अब यहाँ राहत पुगेको छैन, यहाँ चाहिँ मान्छेले खानै पाएको छैन, यहाँ चाहिँ लुगा छैन, हामीलाई चाहिँ राहत सामग्री चाहिँ आइपुग्यो तर पकाएर खाने भाँडाकुँडा छैन, त्यो अस्थायी बसोबासको लागि पनि केही पनि छैन भन्ने पनि उत्तिकै आइरहेको छ। सरकारले 100% दिएर गरेको छ, प्रभावितहरूले राहत महसुस गरिरहेको छैनन् भने त्यो इफोर्टलाई मात्रै ताली बजाउन चाहिँ सकिन्न।
16: वडाले हामीले आफैले गर्न सक्दैनौँ, हाम्रो जनशक्ति पुग्दैन भन्नुहुन्छ। पालिकाले चाहिँ हामी सँगसँगै चाहिँ समन्वय गर्ने प्रयास गरिरहेको छौँ भन्नुहुन्छ। अब सरकारले त हाम्रो सबै जनशक्ति परिचालन गरेको छ भनेको छ होइन, ठ्याक्कै समस्या चाहिँ तपाईँले कहाँनिर देख्नुभयो?
15: पालिका आफै पीड़ित हुन्छ यो समयमा, पालिकासँग कति प्रोत्साहन हुन्छ र उति बेलै चाहिँ खटाएर गर्नको लागि माननीयहरू हुनुहुन्छ संघीय सरकारको, उहाँहरूले चाहिँ कोअर्डिनेसन गर्ने भन्दा पनि अलिकति तिमीहरूले गर्नुपर्ने हो, यो तिमीहरूले गरेनौ भन्ने खालको कुराहरू मैले देखिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरूले राहत पठाउनु भएको थियो, त्यो राहतलाई चाहिँ विदुरबाट माथि जान पनि दिएन भन्दै कति फोनहरू आइरहेको थियो क्या। प्रधानमन्त्रीले पनि हिजो बोल्नुभयो क्या अरे हामीले रोकेको छैनौँ भनेर, तर रोकेको थियो, जान दिएको थिएन। जो जो प्रभावित हो, पीड़ित हो, उहाँहरूलाई नै बाँड्ने परिस्थिति छैन।
16: प्रभावित बालबालिकाहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो तपाईँहरूले?
15: 5-7 वर्षका जो बुझ्ने उमेरमा पुगेका छैनन्, उनीहरू भोक लाग्यो भने रुन्छन्, खाना देऊ भन्छन्, उनीहरूलाई बाबुआमा बगाउनु भनेको के हो भन्ने थाहा छैन। तर जुन टिनेजमा भएका त्यहाँभन्दा ठुला बालबालिकाहरू छन् उनीहरूलाई चाहिँ सबै कुराको प्रेसर छ के, बाबुआमा नहुनुको पीड़ा उनीहरूले बुझ्छ। अब बाबुआमा नभएपछि हाम्रो के हुन्छ, हामीलाई कसले पढाउँछ, कसले खाना दिन्छ, हामीलाई कसले बस्न दिन्छ, हाम्रो हेरचाह कसले गर्छ भन्नेवाला एउटा मेन्टल प्रेसर जुन छ त्यो भइरहेको छ के। हामी तिमीसँग छौँ, सरकारले तिमीहरूको ध्यान राख्छ, तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ, टेन्सन नगर भन्नेवाला एउटा हुन्छ नि इमोसनल सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन कि। जुन एउटा काउन्सिलिङ जेसुकै होस् सपोर्ट त्यो चाहिँ पुगेको छैन उनीहरू भाषामा।
1: त्यस्तै नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधिबारे अर्का स्वयंसेवक विष्णु प्रसाद सापकोटा जानकारी दिँदै
2: आफ्नो तर्फबाट एक्लै एक्लै जुट्नु र तीनटा सरकार मिलेर जुट्नुमा चाहिँ केही सकारात्मक हुने थियो। जे विपत्ति आइपरेको छ त्यसलाई चाहिँ हामीले सामान्य अवस्थामा जनतालाई ल्याउनु पर्नेछ। र अनि अझ अचम्मको कुरा चाहिँ के छ भने कता कता हामी सामाजिक सञ्जाललाई दुवै पक्षबाट दुरूपयोग गरे जस्तो लाग्छ। एउटाले आरोप मात्रै लाउँछ यो सरकार भएन भन्छ, अनि अर्कोले त्यो आरोपको ढाकछोप गर्न मात्रै लाग्छ जो चाहिँ प्रभावित क्षेत्रमा पुगेकै छैन कि। अनि एउटाले एउटाको विरोधमा लेख्यो भने अर्काले त्यो व्यक्तिको विरोधमा फेरि खनिने।
16: पीड़ितहरूको अवस्था अहिले के छ, उहाँहरूले चाहिँ के गरिरहनु भएको छ, पीड़ितहरूसँग पनि तपाईँहरूले कुराकानी गर्नु भएको छ होला पक्कै पनि?
2: अब नुवाकोट जिल्लाभित्र चाहिँ कोही व्यक्तिहरूलाई तपाईँ बाहिर भेट्नुहुन्छ भने उहाँ पीड़ित एकैजना हुनुहुन्छ होला, उहाँ कम पीड़ित हो। राहत एकदम प्रभावकारी छ अहिलेलाई नुवाकोटको वारीपट्टि विदुर बटार बजार जुन भएको ठाउँ, तर पारीपट्टि गल्छी क्रस भएर जाँदाखेरि छत्रे खोला देवीघाट मूलथला बुहुनी बेसी अनि बेत्रावतीको पारी अलिकति केही दुःख छ। जो हाम्रो घटना घटेको दिनदेखि खटिराख्नु भएको राष्ट्र सेवकहरू हुनुहुन्छ, सुरक्षाकर्मी भन्छौँ हामी, उहाँहरू चाहिँ दालमोट चिउरा चिया बिस्कुटमा गुजारा गर्नु परेको छ। बिहानको खानाको ठेगान छैन, बेलुकाको बासको ठेगान छैन।
16: अबको समयमा चाहिँ के गर्नुपर्ने आवश्यकता देखिन्छ प्रभावित क्षेत्रमा?
2: अस्थायी बसोबासको लागि तयारी हुनुपर्छ र राहत भनेको त्यो चाउचाउ बिस्कुट जङ्क फुड भन्छौँ त्यो चाहिँ प्लिज कृपया अब कसैले पोकाहरू पठाउने कोसिस नगरिदिनु होला। दुर्गन्ध एकदमै व्यापक भएको छ, त्यो अब समुदाय स्तरमा जाने डर छ, त्यता पनि अब चाहिँ सरकारले एकदमै ध्यान दिनेलाई ढिलाइ भइसकेको छ।
0: फेरि पनि खबरकै सिलसिला, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेका पूर्वाधार पुननिर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुननिर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुननिर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण र सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरीले जानकारी दिनुभयो। उहाँले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
1: भटुकुसी बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: यही भदौ 20 गते शनिबारका दिन सुपतपोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
18: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
4: अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सृजित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरूङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त विद्युतीय जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभयो। घिसिङले भेटपछि बताउनुभयो
5: प्रधानमन्त्री बालेन्द्र शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरण लगायत कार्यसहित समसामयिक विषयमा कुराकानी भयो। पूर्व अर्थमन्त्री समेत रहेका पुनले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दात्री सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्रीलाई 18 बुधे सुझाव मार्फत उहाँले जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समुदायलाई अपील गर्न पनि अनुरोध गर्नुभएको छ। नेपाल चीन संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना, संयुक्त वैज्ञानिक टोलीद्वारा नियमित क्षेत्रीय अध्ययन गर्नुपर्ने लगायत उहाँका सुझाव रहेका छन्।
4: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.66 अंकले बढ़ेर 2542.77 बिन्दुमा पुगेको छ। आज फाइनान्स, जलविद्युत, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 145 कम्पनीको शेयर बढ़ेको 123 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.94 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीको 1.21 करोड़ कित्ता शेयर 3.46 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा 15 मिलिमिटरसम्म पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्यो। आज राति हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
4: पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्याउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्।
5: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलनिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भन्ने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँमा तापक्रम अझ बढ़ाउने मौसमविदलाई उद्धृत गरी बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 45, ईशान पाण्डेले 20 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका करण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेटले हराएको थियो। समूह ए र बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
5: र 6 वटा टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो। टी20 फर्म्याटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 14-28 मुम्बई र बडोदराको रंगशालामा संचालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यो प्रतियोगिताको हिस्सा रहनेछ। छनौटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 टी20 वरियताका शीर्ष 6 भित्र रहेर भारत, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिका छनौट भएका हुन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
5: सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
4: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णभीरमा सड़क संचालनका लागि रूख कटान शुरू।
5: संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
4: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ्दै रारातालको संरक्षणका लागि प्रभावकारी काम हुन सकेन।
1: सरकारले भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने देशैभर सार्वजनिक विदा दिने निर्णय।
0: बाढ़ी पहिरोमा परेकाहरूको खोजी जारी। उद्धार टोली चिलेमे जलविद्युत आयोजनाको सुरुङभित्र करिब 300 मिटरको दूरीमा पुर्याउन सफल।
1: र एसएससी मेन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत। आयोजक मलेसिया 6 विकेटले पराजित।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। साँझ 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiodheri.com.np को साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ़ेको छ। आर्थिक वर्ष 2082-83 साउनदेखि भदौ दोस्रो सातासम्म रारातालमा पानीको सतह 0.91 मिटर बढ़ेको छ। जल तथा मौसम कार्यालय सुर्खेतका कार्यालय प्रमुख जल विज्ञ डाक्टर इन्दिरा कणेलले रारातालमा प्रत्येक वर्ष पानीको सतह बढ़ेको बताउनु भएको छ। रारातालमा राखिएको स्वचालित जलमापन उपकरण राडर सेन्सरको अभिलेख अनुसार आर्थिक वर्ष 2081-82 साउनदेखि भदौ महिनासम्म पानीको सतह 0.8 मिटर बढ़ेको थियो। आर्थिक वर्ष 82-83 यही अवधिमा पानीको सतह 0.91 मिटर बढ़ेको कणेलले बताउनु भएको छ। रारातालको पश्चिम क्षेत्रमा तालको पानी बग्ने निजारा खोलामा पानीको बहाव पनि बढ़दो क्रममा रहेको छ। पानीको बहाव मापन गर्न राखिएको स्टेशनको तथ्याङ्क अनुसार 2081-82 साउनदेखि असोजसम्म निजारा खोलामा पानीको बहाव 0.49 मिटर रहेको थियो। चालू आर्थिक वर्ष यो भदौ 16 गतेसम्मको तथ्याङ्कमा निजारा खोलाको पानीको बहाव 0.55 मिटर पुगेको छ। कर्णालीको हिमाली जिल्ला हुम्लाको छुङ्गार लेकबाट अब कैलाशको दर्शन गर्न पाइने कर्णालीको हिमाली जिल्ला हुम्लाको छुङ्गार लेकबाट अब कैलाशको दर्शन गर्न पाइने भएको छ। स्थानीयको पहलमा आन्तरिक पर्यटकहरूको एक टोली हुम्लाको उत्तरी क्षेत्रको नामखा गाउँपालिकामा पुगेको देखिएको छ। नामखा गाउँपालिका एकका नाङम्या तामाङले अब अंगुरा लेकबाट कैलाश दर्शनको दूरदर्शन गर्न पाइने बताउनु भएको छ।
0: जाजरकोटको छेडागाड जुम्ला सड़क खण्ड अन्तर्गत सालमा खोलामा निर्माणाधीन पक्की पुल 4 वर्षदेखि अलपत्र पर्दा यात्रुहरू शास्ति खेप्न बाध्य भएका छन्। सरकारी व्यवस्थाका कारण त्यस क्षेत्रका नागरिकले वर्षौंदेखि शास्ति खेप्न बाध्य भएका हुन्। त्यस क्षेत्रका नागरिकहरूले वर्खाको समयमा बाढ़ी पहिरोको जोखिम झेल्दै समेत आवाजात गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। छेडागार नगरपालिका 1 र 4 जोड्ने सालमा खोलामा पुल निर्माण शुरू भएको लामो समय बितिसक्दा समेत दुईवटा पिल्लर निर्माण गरेर ठेकेदारले छोडेर अलपत्र पारेपछि स्थानीय नागरिक शास्ति खेप्न बाध्य भएका हुन्। जाजरकोट हुँदै जुम्लासम्म पुग्ने यात्रुहरूले वर्खाको समयमा सबैभन्दा धेरै समस्या झेल्नु परेको बताएका छन्। सरकारले विशेष गरेर वर्खायाममा सालमा खोलामा पानीको बहाव बढ़दा दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ। पुल निर्माण सम्पन्न नहुँदा छेडाघाट जुम्ला सड़क खण्डमा दैनिक सञ्चालन हुने यातायातका साधनलाई खोलामै जोखिम मोलेर आवाजात गराउन समेत स्थानीय नागरिकहरू बाध्य भएका छन्। सरकारले यसतर्फ ध्यान नदिएको र पटक पटक आफूहरूको माग सरकारले नसुनेको पीड़ितहरूले बताउने गरेका छन्। वर्खाको समयमा सबैभन्दा धेरै त्यस क्षेत्रका नागरिकले समस्या समेत बोक्नु परेको छ। पूर्वाधार विकास कार्यालय जाजरकोटले सालमामा खोलामा पक्की पुल निर्माणका लागि नेपाल मेगा सिस्ने जेभी नेपालगंजसँग 2078 असोज 29 गते ठेक्का सम्झौता गरेको थियो। 4,88,1,517 रूपियाँ 11 पैसा लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पुल 2080 माघ 28 गते भित्र सम्पन्न गरिसक्नुपर्ने थियो। तर सम्झौता भएको मितिले हालसम्म करिब 4 वर्षमा 11 महिना बितेको छ भने पुल सम्पन्न गर्नुपर्ने म्याद सकिए पनि करिब 2 वर्ष 6 महिनामा 21 दिन भइसकेको छ। यस अवधिमा पुलका दुईवटा पिलर निर्माण भए पनि बाँकी काम अगाडि बढ़न सकेका छैनन्। पूर्वाधार विकास कार्यालयका अनुसार ठेकेदार कम्पनीले 2080 असार मसान्तसम्म म्याद थप गरेको थियो। पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न हुन नसकेको बताएका छन्। सरकारी व्यवस्था र स्थानीय नागरिकहरूले पटक पटक माग गर्दा समेत आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारवाला निकायले विभिन्न निकायमा ध्यानाकर्षण समेत बुझाउने गरेका छन्, जसबाट नागरिकले पीड़ा समेत खेप्नु परेको छ। सरकारले हुम्लाको उत्तरी क्षेत्र नामखा गाउँपालिका छ हिमालपारी लिमिका दुई गाउँ बस्ती बाढ़ीको उच्च जोखिममा रहेको पाइएको बताएको छ। पटक पटक त्यस क्षेत्रका नागरिकले हिउँ पहिरोको समस्या भोग्दै र झेल्दै आएका छन्। उनीहरूले चार वर्ष अगाडि नजिकैको खोलामा हिमताल फुटेर आउँदा घरमा क्षति हुने गरेको बताएका छन्। पानी हिउँमा जुम्न थालेपछि स्थानीय नागरिकहरूले वर्षौंदेखि समस्या झेल्दै आएका छन्। विशेष गरेर सरकारले त्यस क्षेत्रमा समाधानका लागि प्रयास नगरेको स्थानीय नागरिकहरूले बताएका छन्। हिमपात हुने समयमा समेत त्यस क्षेत्रका नागरिकले अधिकांश समय सरकारको व्यवस्थाका कारण आफूले समस्या भोग्नु परेको बताएका छन्। कैलाली जिल्ला अदालतमा चालू आर्थिक वर्षको डेढ़ महिनामा 507 मुद्दा दर्ता भएका छन्। चालू आर्थिक वर्षको साउनदेखि भदौ 16 गतेसम्मको अवधिमा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका हुन्। गत आर्थिक वर्ष 82-83 जिम्मेवारी सरेर आएका 1534 र चालू आर्थिक वर्षको डेढ़ महिनाको अवधिमा दर्ता भएका 507 नयाँ मुद्दा गरी 2041 मुद्दा मध्ये डेढ़ महिनाको अवधिमा 344 मुद्दा फर्चोट भएको अदालतका श्रेष्ठदार चेतराज पन्तले बताउनुभयो। यही अवधिमा फर्चेर भएका मुद्दा मध्ये जिल्ला न्यायाधीश भुवन सिंह थापाले 116, इन्द्रबहादुर कठायतले 104, ठाकुर प्रसाद पौडेलले 52 र तीर्थराज भट्टराईले 72 मुद्दा फर्चेर गरेको बताउनुभयो। चालू आर्थिक वर्षमा जिल्ला न्यायाधीश थापाले 833, कठायतले 824, पौडेलले 824 र भट्टराईले पनि 824 मुद्दा फर्चेर गर्नुपर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको बताउनु भएको छ। श्रेष्ठदार पन्तले चालू आर्थिक वर्षमा अनुमानित दर्ता हुने मुद्दाको संख्या लागत 5016 रहेको र वार्षिक फर्चेर लक्ष्य 3305 रहेको बताउनुभयो। कैलाली जिल्ला अदालतले गत आर्थिक वर्ष 82-83 3105 मुद्दा फर्चेर भएको जनाएको छ। गत वर्ष अदालतमा अघिल्लो आर्थिक वर्ष 81-82 जिम्मेवारी सरेर आएका मुद्दा 1305 र गत आर्थिक वर्षमा दर्ता भएर आएका 3334 गरी 4639 मुद्दा रहेको जनाएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एण्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 60840
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
7: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
8: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र राराताललमा पछिल्लो वर्ष पानीको सतह बढ्दै राराताललको संरक्षणका लागि प्रभावकारी काम हुन सकेन लगायतको खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सरकारले भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता स्वस्मित पोखरेलले भदौ 22 गते राष्ट्रिय शोक मनाउने र सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं घरमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको बताउनु भएको छ। भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकुसी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप घटना भएको 13 दिनमा पुण्यतिथिको दिन राष्ट्रिय शोक मनाउने निर्णय भएको हो। यसैगरी एसियाली विकास बैंकबाट भोटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको छ। बाढ़ी पछिको खोज तथा उद्धार पछिका खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निशुल्क औषधि उपचार गर्ने तथा मृत्यु भएमा उहाँको परिवारलाई प्रति मृतक 10 लाख राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
0: बाँकेको कोहलपुरमा रहेको लामो समयदेखि निष्क्रिय रहेका 13 सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ। सञ्चालनमा नरहेका, नियमित साधारण सभा नगरेका तथा वार्षिक प्रतिवेदन, लेखा परीक्षण लगायतका प्रतिवेदन आवश्यक विवरण नगरी नगरपालिकामा पेश नगरेका सहकारीको दर्ता खारेज प्रक्रिया नगरपालिकाले अगाडि बढ़ाएको छ। नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाले सार्वजनिक गरेको सूचना अनुसार पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका तथा संस्था अध्यावधिक नगरेका सहकारीलाई 35 दिनभित्र आवश्यक कागजात सहित उपस्थित भएर संस्थामा अध्यावधि गर्न अन्तिम मौका दिइएको छ। नगरपालिकाले यही अवधिमा आवश्यक प्रक्रिया पूरा नगर्ने सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढ़ाउने बताएको छ। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार लामो समयदेखि निष्क्रिय रहेका सहकारीहरूले नियमित रूपमा साधारण सभा नगरेको, वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पेश नगरेको र अन्य तोकिएका विवरण समेत कार्यालयमा नबुझाएको पाइएको छ। कतिपय सहकारीको कार्यालय समेत सञ्चालनमा नरहेको तथा पटक पटक सम्पर्क गर्दा सम्बन्धित संचालक वा पदाधिकारी सम्पर्कमा नआएको पाइएको उहाँले बताउनुभयो। उहाँले स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा कोहलपुर नगरपालिकाको सहकारी ऐन 2074 भएको व्यवस्थाको आधारमा दर्ता खारिज प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। नगरपालिकाद्वारा प्रकाशित सूचनामा संघीय सहकारी ऐन 2074 व्यवस्थामा उल्लेख भए अनुसार लगातार दुई वर्षसम्म कारोबार नगरेका वा कानून बमोजिम बुझाउनु पर्ने विवरण नबुझाएका सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने कानूनी व्यवस्था रहेको जनाइएको छ। नगरपालिकाले दर्ता खारेजी प्रक्रियामा राखेका सहकारीमा सफल पशुपंक्षी सहकारी संस्था, हाम्रो गौरव कृषि सहकारी संस्था लिमिटेड लगायत सहकारी संस्थाहरू तथा कोहलपुर नगरपालिकाको सहकारी ऐन 2074 भएको व्यवस्थाको आधारमा दर्ता खारेज प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। नगरपालिकाद्वारा प्रकाशित सूचनामा संघीय सहकारी ऐन 2074 को

0: कोपमिसमा उल्लेखित ठेगाना समेत सार्वजनिक गरेको छ। सूचीमा रहेका संस्थाहरू कोहलपुरका विभिन्न वडामा दर्ता भएका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले भुटुकोशी बाढ़ीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफल सहित सरकारले नै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो। यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मगले ब्रिफिङ समेत गर्नुभएको थियो।
0: बाँटेका स्थानीय तहमा साक्षरता दरमा उल्लेखनीय सुधार भए पनि पालिका बीचको शैक्षिक असमानता, उच्च शिक्षा न्यून पहुँच र विद्यालय छाड्ने समस्या अझै चुनौतीका रूपमा देखिएको छ। जिल्लाका स्थानीय तहको तथ्याङ्क हेर्दा साक्षरता दर 47.9%देखि 96.14% रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको साक्षरता दर जिल्लामै उच्च 96.14% रहेको छ। नगरपालिकाका शिक्षा अधिकृत रविलाल मिजारका अनुसार कक्षा 1-9 विद्यालय छाड्ने दर 0.76%, कक्षा 6-8 1.31% र कक्षा 9-10 0.97% रहेको छ। जानकी गाउँपालिकाको साक्षरता दर 93.7% रहेको शिक्षा अधिकृत कृष्ण कुमारी भण्डारीले बताउनुभयो। नेपालगंज उपमहानगरपालिकामा 76.2% र राप्ती सुनारी गाउँपालिकामा 75% नागरिक साक्षर रहेको सम्बन्धित स्थानीय पालिकाले बताएका छन्। डडुवा गाउँपालिकाले भने हालसम्म आधिकारिक साक्षरता सर्वेक्षण नगरे पनि करिब 75% नागरिक साक्षरता रहेको वरिष्ठ शिक्षा अधिकृत संजय कुमार कर्णले बताउनुभयो। खजुरा गाउँपालिकामा साक्षरता दर 65.43% छ। त्यहाँ 21,736 जना अझै निरीक्षक रहेको जनाइएको छ। उच्च शिक्षा हासिल गर्नेको संख्या 6.06% सीमित छ। विद्यालय शिक्षा बीचमै नछाड्ने संख्या पनि 9,722 रहेको पालिकाले जनाएको छ। सामाजिक र आर्थिक कारण विद्यालय छाड्ने प्रमुख कारण देखिएको छ। विवाहका कारण 23.34% र घरवासी कामका कारण 13.31% पढ़ाई छोड्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
4: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
6: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।

0: भेरी अस्पताल नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर कपिल साई द्वारा
1: यही भदौ 20 गते शनिवार का दिन
0: एस राणा हॉस्पिटल प्रारी सुर्खेत में सशुल्क जांच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौका को फायदा उठाउनुहोस्।
2: कान को समस्या कान पाकी रहने कान बाट पिप बग्ने कान कट्टी नसुनिने वा कम सुनिने कान को जाली में चोट लगे घाटी का समस्या घाटी को टन्सिल बारम्बार बढ़ी रहने बेला बखत में स्वर में समस्या हुने नाक का समस्या नाक बंद हुने नाक बाट सिगान बगी रहने पिनास पर्ने नाक बाट रगत बग्ने नाक में मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनु होला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोक देखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
3: रेडियो भेरी एफएम।
4: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने हिमाली स्वामी कार्तिक खापर जगन्नाथ र बुढी नन्दाका किसान यति बेला स्याउ टिप्ने चटारोमा रहेका छन्। साउनको पहिलो सातादेखि स्याउ पाक्न शुरू भए पनि राम्रोसँग भदौको दोस्रो सातासम्म पाक्ने गर्दछ। यही बेला बारीमा पाकेको स्याउ झरेर खेर जान्छ कि भन्ने डरले चाँडो बिक्री गर्न यहाँका किसानलाई त्यो स्याउ टिप्ने चटारो परेको हो। बाजुरामा गत वर्षको भन्दा यो वर्ष स्याउ राम्रो फलेको छ। यो वर्ष स्याउ राम्रो फलेपछि यति बेला यहाँका स्याउ किसान आमदानी बढ़ने आशामा रहेका छन्। स्याउले देशका विभिन्न बजार पुग्ने गरेको भन्दै अहिले यहाँका स्याउले अन्न बाली लगाउने जमीनमा समेत स्याउ खेती गर्न थालेका छन्। स्याउ अर्ग्यानिक भएकाले शहरबाट पनि व्यापारीहरू स्याउ खरिद गर्न बारीमा आउने गर्दछन्। स्याउ साउनको पहिलो हप्तादेखि पाक्न शुरू भएको छ तर भदौको दोस्रो हप्तापछि मात्रै राम्रो सक्न पाक्ने भएकाले अहिले बजारबाट स्याउ किन्नेहरू गाउँ गएको स्थानीयले बताएका छन्। स्याउ टिप्नमा किसानहरूलाई अहिले चटारो रहेको छ। किसानहरू स्याउ खरिदका लागि बिहानैदेखि बेलुकासम्म आफ्नो बारीमा जाने गरेका छन्।
2: रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट प्रभावित नुवाकोटमा रहेको त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख खोलेर माटो सोर्ने काम भइरहेको छ। नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पुगेपछि त्यहाँ मानिसहरू फँसेको आशंकामा सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्रावधिक गरी 93 जनाको टोली 5 एक्सकाभेटर र ब्रेकर सहित खोजी तथा उद्धारमा जुटिरहेका छन्। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो थुप्रोमा अन्तबाट बगाएर ल्याएका फलाम सहितका संरचना तथा ठूल्ठूला ढुंगाहरू रहेका छन्। दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पन्छाएर सुरुङको माथिल्लो भागतर्फ 10 फिट लम्बाई 4 फिट उचाइ जति मुख खोलिएको सेनाले जनाएको छ। आयोजना स्थलमा रहनुभएका सांसद श्रीराम नेउपानेका अनुसार सेनाको नेतृत्वको टोलीले सुरुङभित्र छिरेर माटो सोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको बताउनु एक्सकाभेटर तथा मेसिन सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनु पर्ने भएकाले त्यहाँ रहेको बाँकी माटो हटाउने काम भइरहेको उहाँको भनाइ छ। थप 7 वटा बोल्डर ब्लास्टिङका लागि तयारी पनि भइरहेको जनाइएको छ।
4: बाढ़ी पीड़ितका लागि इगरबीज विद्यालयले 55 लाख रूपियाँ यसलाई फेरि सुन्नुहोला 9,155,000 सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावितको नागरिकको राहत तथा उद्धारका लागि इगरबीज आवासीय माध्यमिक विद्यालयले 9,155,000 सहयोग गरेको हो। विद्यालयका सम्पूर्ण विद्यार्थी गुरू कर्मचारी विद्यालय अभिभावक लगायतको सहयोगमा प्रधानमन्त्री दैविक प्रकोप तथा उद्धार कोषमा राहत रकम हस्तान्तरण गरिएको हो।
2: भेरी खबरमा अब खेल खबर। नेपालले एसएससी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। घरेलु टोली मलेसियामाथि 6 विकेटको सहज जित निकाल्दै नेपालले 2 खेलबाट 4 अङ्क पुर्याउँदै सेमी फाइनल सम्भावना बलियो बनाएको छ। मलेसियाले दिएको 104 अङ्क सहज रहेछ। नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर 106 रन बनाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमारले अभिजित 45 रन बनाउनु भयो भने ईशान पाण्डेले 20 र दिपेन्द्र सिंह अरीले 12 रन जोड्नुभयो। मलेसियाका सैयद अजिद अरिफ उल्लाह बिरदीप बिरमदीप सिंह र प्रशान्त मधुकरले समान 1-1 विकेट लिनुभयो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 32.3 ओभरमा 103 रनमै अल आउट भएको थियो। मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक 30 तथा अकिल वाहिदले 24 रन बनाउनुभयो। घरेलु टोलीलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले 23 रन दिएर सर्वाधिक 4 विकेट लिनुभयो। यसैगरी ललित नारायण राजवंशीले 2, हेमन्त धामी दिपेन्द्र सिंह अरी र सन्दीप लान्छानेले समान 1-1 विकेट लिनुभयो। नेपालले यसअघि बहराइनलाई 7 विकेटले पराजित गर्दै विजय सुरुवात गरेको थियो।
4: खेल खबरसँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ्दै रारातालको संरक्षणका लागि प्रभावकारी काम हुन सकेन।
4: सरकारले भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने, देशभर सार्वजनिक बिदा दिने निर्णय।
2: बाढ़ीमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी। उद्धार टोली चिमीले जलविद्युत आयोजनाको सुरुङमा गभित्र करिब 100 मिटरको दूरीसम्म पहुँच पुर्याउन सफल।
4: र एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, आयोजक मलेसिया 6 विकेटले पराजित। हवस् त तपाईँ हाम्रो भेट अब भोलि बिहान 6:30 बजेको भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षाका सबै सहकर्मी सहित साँझको भेरी खबरबाट डिलु रावत र मधुबन विष्ट विदा हुन्छौ। नमस्ते।
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: Extreme energy drink, time check. अहिले ठीक 7 बजेको छ।
7: Extreme energy drink, taste the difference, feel the energy.
8: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
9: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
8: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
9: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
8: 198-198।
10: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: Mania
1: Extreme Energy Drink.
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 0883521179, मोबाइल नम्बर 9858054899 र 9769744443।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
4: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: Extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना
4: यही भदौ 20 गते शनिबारका दिन
5: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशारोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696
7: रेडियो भेरी एफएम।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही भदौ 20 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: सूचना: चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकदेशी 10 सुर्खेतको 300 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
5: NMB बचत खाता, प्रदेश को प्रगति संग बचत को नाता।
6: रारा को निर्मल पानी जस्तै सोच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष NMB रारा बचत खाता।
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिमेट र मेरो शेयर पनि।
8: सूचना: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
9: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: रेडियो भेरी FM, रेडियो भेरी FM,
12: रेडियो भेरी FM 98.6 MHz।
13: सार्वजनिक विदा: चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने।
14: हाम्रो सोसियल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो।
13: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
15: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकारले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकारको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
13: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू। दूरत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू। मस्याङदी नदीमा सतर्कता तह पार। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
16: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टै सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
17: सरकारले रसुवाको बटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते जेनजीत शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
18: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
17: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसूल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसूलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ी पछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 वटा मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजीमाया बलमाकी मगरले भन्नुभयो,
19: तल आयो भने चाहिँ भगवान जाने बोर्डर छेउमा आयो भने चाहिँ तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइले
20: अहिलेसम्म केही सम्पर्क भएको
19: छैन उसको ग्रुपमै छैन सम्पर्क छैन
20: सुमामा कतिजना हुनुहुन्छ
19: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 जना छ 21 जना सम्पर्क बिन्छ त्यस्तो मान्छे लिएर आउने हो नि त त्यस्तो आफूलाई ज्यानको दाडी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त उनीहरूको केलाई नाम लिँदैन भने जस्तो लाग्छ क्या
21: संगठनले मृतकका परिवारलाई राहत घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ साथै प्रभावित परिवारलाई खाद्यान्न औषधि कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान संचालन गर्ने जनाइएको छ विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ महाधिवेशन मंगसिर 19 र 20 गते काठमाडौँमा हुने जनाइएको छ रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो शवको पहिचान भने खुन्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन् यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ उहाँले चिली थाइल्याण्ड भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाडौँ स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन् तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन् परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो
14: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो त्यो होइन उहाँहरू पहिले त्यही केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौँ
21: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन् प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन् एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो सांसद प्रमिला कुमारी गोलचालले उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो
15: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
0: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, त्यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
21: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चपली देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गर्डीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायीसँग कर तथा महसुल छूट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिइने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज, आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त कुँवरले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
3: सन्तोषी रावल। बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
22: यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले लडाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौं।
3: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
23: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
23: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
1: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौं।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
1: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढ़ीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
24: हाम्रो यो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा चाहिँ 311 जना बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात रहने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष गरी पनि पहिचान गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक डिसअर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक चाहिँ परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटो मात्र छ, टोखा सहरी सड़क खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सड़क खण्डमा विशेष गरी हामीले माथि छरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिकाले शंका लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
1: रसुवाको उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरूङको भनाइ छ।
25: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होल्डिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेछ। कसैले कस्तो सहयोग गर्नुभएको छ, कसैले कस्तो सहयोग गर्नुभएको छ होइन, त्यो सबैले हामीले प्याकेजिङ गरेछन्। स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेछ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन
1: समेत रहेको उपाध्यक्ष चमेली गुरूङको भनाइ छ।
25: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले

0: दिन भएर ठुलो सेतीपा छ नि, उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न संकट परेकोलाई चाहिँ खाद्यान्न मात्रै। यता त दुईटा वडामा सडक सञ्जाल छ, पानी तिनवटा वडामा धेरै थोरै हिलबाट पनि लगिरहेछ। अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक खादिन हुँदै जाने एउटा बाटो भेटेछ, त्यहाँबाट चाहिँ दुईटा संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
1: बाढी प्रभावित रसुवा, नुवाकोट लगायतका जिल्लामा मरेका पशुपन्छी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशुपन्छीहरूको उद्धार, आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको ओरपर पनि मरेका पशुपन्छी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो, दाल, शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
2: मर्स्याङ्दी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जलमापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू,
3: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोट प्रति आकृष्ट गरेको छु।
2: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
7: धन्यवाद लीलजी।
6: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
7: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको थिएँ।
6: रसुवामै पुगेको?
7: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
6: जाजरकोटका बासिन्दाहरू पनि त्यो,
7: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटन गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
6: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
7: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
6: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
7: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो।

0: जी नगरपालिकाका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगाया गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिरेबाट रेस्क्यू गरेर जाजरकोट पठाइसकेका
1: छन्। उद्धारमा पनि आउनु भएको थियो?
0: होइन, उद्धार
1: कतिजनाको उद्धार भयो? जाजरकोट बासिन्दा
0: 9 जना चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
1: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
0: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ, प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू, नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
1: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
0: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन।
1: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
0: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज 100 नागरिकहरू, 100 परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
1: एउटा चाहिँ तपाईँले उद्घाटन गर्नुभयो, बनाउनु पर्ने कति
0: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ यो नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
1: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
0: एकदम धेरै ढिला नि हजुर? यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अर्थ का बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यो नै स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसामका जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेकोसीको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। भोटेकोसी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा, भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ। आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ। लाङटाङ जलविद्युत सुरुङमा 2 जनाको शव भेटिएको छ। खोजी कार्य अझै जारी छ। सुरुङमा फँसेको व्यक्तिहरूको उद्धार पाण्डेलाई नगर्न सांसदहरूको माग रहेको छ। नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू भएको छ। मर्स्याङ्गी नदीमा जल सतह सतर्कता तह पार गरेको छ। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको मौसमविदहरूले बताएका छन्। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत हासिल भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-5211 र 5207102।

0: the
1: extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
7: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पत्ती। मोबाइल नम्बर 98-480-44-631।
10: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना: चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 300 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल। के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही भदौ 20 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क: राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
8: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726 मोबाइल नम्बर 98520-90726। सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: यही भदौ 20 गते शनिबारका दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-696।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रेडियो भेरी FM।

0: बाँचेको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
0: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरुन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: रेडियो भेरी एफएम

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आजको कार्यक्रममा जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: आज रातिसम्म टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छ।
2: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, आज प्रोग्रेस त्यति इफेक्टिभ छैन।
0: बाढ़ीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
3: सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटे छैन,
4: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि सिकौला, नरहे पनि त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
0: र चीनतर्फ फँसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
6: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
5: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाई छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
7: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सगला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बाल बालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा
7: 59 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ।

0: राखेका छौं। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
1: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जल विद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
2: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यति ही बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट कोल्यास स्टेसन सर्च एन्ड रेस्क्यु टिम लगायत कम्ब्याट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न शुरू गरे। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एक्सकाभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधै अप्सनमा काम गरेका थियौँ, तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ सोच्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
3: अब आज अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
2: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिरहेको छ, जसले गर्दाखेरि भित्र थुनिएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम पाक्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
1: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पूरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
4: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरिएको छ। अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज चौथो दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको
0: छौँ।
4: हाम्रो स्टाफ अनि उहाँ चेस्को एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयो, उहाँ कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुन्छ। दुईटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनलमा मिसिङ हुनुहुन्न, टनलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वक सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन। माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन, टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
1: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्री संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्।

0: तिनी मध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्ञान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
1: तीन दिन पछि हेर्न आएको, अब के अब हेरि नसाधे, सोच्नै नसक्ने केही पनि थिएन। तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के सामानहरू निकाल्नु भयो?
2: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब
1: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नुभयो?
2: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो। मोबाइलहरू अब सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसोतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटेन कहाँ कहाँको मान्छेको।
0: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
3: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अहिले भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्रायः लिएर गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीको देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन, पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसायी सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
4: डेबलबाट तल दुईतला पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक डक्सनहरू त अब त्यो सकुशल छ, तपाईँ देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुईतला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागो सुन र ऊ मात्रै पाकै, अरू त खासै केही छैन।
0: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्णभीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किरा
5: लत्ता कपडामा त्यो नहोला, बजारमा ग्यास बिग्रेता पसल अनिमा बढी गयौँ, त्यसरी खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमी सेनाको आरोप छ।
6: बजार आउनुको मलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिलको दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएकोलाई दण्डको दायरामा ल्याउनु पर्यो। अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिवाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमी सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै हवस्। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: रेडियो भेरी एफएम 98.6 MHz
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
10: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
11: फिजिशियन डॉक्टर सम्यक नापिक द्वारा दिने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थायराइड रोग सम्बन्धी हाड नस तथा बात रोग विशेषज्ञ डॉक्टर तेजेन्द्र साउ द्वारा दिने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डॉक्टर अशोक कुमार रोका द्वारा दिने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
14: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
13: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
14: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
13: ल ल त्यसो भए आज त्यहीँ जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
14: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
13: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
14: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
15: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत, सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
13: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
16: रेडियो भेरी एफएम

0: सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता
7: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो शेयर पनि।
6: प्रदेशको प्रगति सँग
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही भदौ 20 गते शनिबारका दिन
10: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
9: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क वाना हस्पिटल प्राली विरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
11: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने
3: एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
3: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशे यी भाइजना भया
5: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा? हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
8: काम को टेंशन राती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने नवरत्न।
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
10: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रेडियो भेरी FM।

0: Patagonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
6: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
7: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
7: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
7: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
0: रेडियो भेरी एफएम

0: California.
1: Extreme energy drink.
0: Calm ko tension, hati samma thakaune. Stress ko dushman, navaratna lagaune. Prakritik gun yukta yo, shitalta lyaune. Cool cool malishle, mitho nindra lyaune.
2: नवरत्न कूल ओइल को दुई मिनट को मालिस ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वाज नम्बर वन कूल ओइल चिसो चिसो कूल कूल
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083590726, मोबाइल नम्बर 98520907।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के रे, के भन्छ नि दाजु? मैले त पुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दछ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
8: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

नमस्कार, रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
1: यसरी जब अब खगोल सम्बन्धी र भूगोल सम्बन्धीको वर्णन बताउँछु, यो पृथ्वी गोलाकार समुद्रको चार सार समुद्रले भेरिएको बीचमा सुमेरु नाम गरेको पहाड छ। सुमेरु नाम गरिएको पहाड़को जब टाकुरामा चारवटा वृक्ष छन् महाराज, जसमा चुत जम्मुद कोद न्याग्रोद यस्ता प्रकारबाट आप जामुन हो र भर। त्यसमध्येमा भगवान परमात्मा वामनको तेस्रो पाइलो छिटिएर राख्ने ठाउँ नपाउँदा राजा बलिएको दरबारबाट सातकुमी भन्ने शहरमा पुगेको छ। त्यस ठाउँमा ब्रह्माजीले पूजन गर्नुभयो। परमात्माको पाउबाट निक्लिएको जल गएर जब जामुनाको वृक्षमा गएर बज्रियो, त्यहाँ ठूलो हात्ती जत्रा जामुनो फल्ने हुनाको कारणले ती जामुनाको वृक्षको रसले विस्तृत गरिएको दीप हुनाको कारणले यो दीपको नाम हो जम्मुदीप। यसलाई जम्मुदीप भनेको त्यसो भएर यहाँबाट जम्मा चारवटा नदी प्रवाहित हुन्छन् महाराज। सीता चक्षु अलका नन्दा र भद्रा, पूर्व पश्चिम उत्तरमा बग्नेवाला सीता चक्षु र भद्रा, दक्षिणपट्टि बग्नेवाला अलका नन्दा, जसले बद्रीको पहाड़लाई छोडेर बाबा भारत वर्ष प्रवेश गरेकी छन्। यस्तो प्रकारको ठाउँमा स्नान गर्नाले, सन्ध्या गर्नाले, बन्धन हरिहरार्पण गर्नाले जीवन मुक्ति हुन्छ, यसमा शंका हुँदैन। अब राजन यहाँ जम्मुदीप जम्मा 4 लाख कोषको फराकिलो, 1 लाख योजनको फराकिलो विस्तृत भएको, जसमा 9 वटा खण्ड छन्। 9 वटा खण्डमा 88,000 कोषले पूर्ण भएको छ। जसमध्येमा अब जम्मू प्लेक्स भने यस किसिमबाट जब जम्मा 7 वटा दीप मध्येमा माने 9 वटा खण्ड मध्येमा पहिलो खण्ड हो जब इलाव्रत नामग्रीको खण्ड। इलाव्रत नामग्रीको खण्डमा साम्बसदा शिवजीको उपासना गरेर सारा सम्पूर्ण देवताहरू विराजमान हुनुहुन्छ। इलाव्रत खण्डको अम्बिका नामग्रीको वंश एउटा, जुन ठाउँमा पुरूष गयो भने त्रिजाति हुन्छ भन्ने शास्त्रोक्त युक्ति छ। अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित तर अहिलेसम्म त्यो जग्गालाई सारा सम्पूर्ण गर्न भूमिगतमा राखिएको आवश्यकता पर्दा जिग्ने रहन आवश्यकता पर्दाखेरि लुकाउने परमात्माका धेरै सारहरू छन्। अयोध्या मथुरा माया काशी कान्छ्यवन्तिका पूर्वीद्वारा बत्ती पनि यी पनि त्यस्तै हुन आवश्यक पर्दा जिग्ने रहन आवश्यकता पर्दाखेरि जलभित्र राख्ने। त्यस्तै त्यो सहर जो जुन जंगल जो छ त्यो पनि जब आवश्यकता पर्दा जिग्ने र अनावश्यकता पर्दाखेरि राख्ने भएको कारणले अहिले आवश्यकता नपरुन्जेलसम्मको लागि राख्ने। इलावृत नाम गरेको खण्ड अम्बिका वनमा साम्ब सदाशिवजीको उपासना गरेर सम्पूर्ण देवहरू विराजमान हुनुहुन्छ हरे। सम्पूर्णको प्रार्थना गर्दछन् शिवजीको ध्यान हरे। श्रीमद भागवतमा प्राण अन्तर्गत महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ राखिमा साम्ब सदाशिवजीको इलावृत खण्डदेखि पछाडि अन्य प्रकारको जब खण्डको पाठ्यान पनि प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा सज्जाबाट महाराज परीक्षित। अब यो श्रीमद भागवतमा प्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने लेख्ने संकेत मान महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। यसै प्रसंगमा राजन परीक्षित अब अरू अरू खण्डको वर्णन पनि यालै म बताउँछु, सुन्नुहोस् कुन कुन खण्डमा कहाँ कहाँ के भन्ने विषयको लागि राजा परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो। पहिलो खण्डको नाम हो अब यस प्रसंगको बीचमा जब पहिलो खण्ड दोस्रो तेस्रो खण्डको वर्णन विस्तार सारा म बताउँछु सुन्नुहोस् राजा भनेर पहिला नम्बरमा पहिलो खण्ड कुन खण्ड हो भनेर सोधे बक्सेपछि राजा परीक्षित महाराजका प्रतिमा सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ पहिलो खण्डको नाम। यस किसिमबाट जबकि उत्तम खण्ड छ भद्रासु नामको खण्ड, त्यहाँ ओम नमो भगवते धर्मतत्व विशोधनाय भन्ने मन्त्रले प्रार्थना गरिन्छ। त्यहाँ हयग्रीव अवतार प्रमुखको प्रार्थना गरेर धर्मपुत्रहरू विराजमान हुनुहुन्छ। अर्को नरसिंह अवतार भगवानको प्रार्थना गरेर हरि वर्ष नाम गरेको खण्डमा प्रह्लाद आदि विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम नमो भगवते नरसिंहाय। अर्को खण्ड छ सरकार केतुमान नाम गरेको खण्ड, कामदेव स्वरूप भगवानको प्रार्थना गरिकन लक्ष्मी देवी विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम राम ब्रह्म हुम ओम नमो भगवते ऋषिकेशाय। त्यसदेखि पछाडि अर्को खण्ड छ महाराज परीक्षित, जसको नाम हो जब यस किसिमबाट रम्भिक नाम गरेको खण्ड, भगवान जब मत्स्यावतार प्रभुको प्रार्थना गरे वैवस्वत आदि गरिएका मनोहरू विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र हो ओम नमो भगवते मुख्य तमाय। अर्को खण्ड छ सरकार उत्तर कुरु, बराअवतार भगवानको प्रार्थना गरेर लक्ष्मी जब पृथ्वी देवी विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र हो नव भगवते मन्त्र तन्त्र लिङ्गाय यज्ञ कर्तु रूपाय। यस्तै प्रकारले अर्को खण्ड छ, किम प्रश्नामृतको खण्ड श्री रामचन्द्र परमात्माको प्रार्थना गरे, सम्पूर्ण प्रकारका देवताहरू विराजमान हुनुहुन्छ, त्यहाँको मूल मन्त्र हो महाराज जब रामचन्द्र परमात्मा परमेश्वरको ओम नमो भगवते उपस मिलाय निरङ्कराय। किम प्रश्नामृतको खण्डको वर्णन, त्यहाँ श्री रामचन्द्रको प्रार्थना गरिन्छ, राम नाम जपेर पारतरणे हो, राम नाम जपेर।

राम नाम संकीर्तन। अब तपाईलाई म भरत खण्ड को वर्णन विस्तार बताउँछु महाराज परीक्षित भनिकन। उत्तम खण्ड भरत को उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा है। सज्जबाट महाराज परीक्षित श्रीमद भागवत महापुराण को दशम भने पंचम स्कंद मा यसले कति कथा को वर्णन गरिन्छ भने भरत खण्ड को वर्णन विस्तार प्रस्तुत गर्दछु। यसलाई भनिन्छ कर्म खण्ड। यसमा 42 नदी र 28 पहाड छन्। उत्तम 28 पहाड र 42 नदी को नाम सुनेपछि मुक्ति हुन्छ। सरकार सुन्नुस्, पहिलो खण्ड हो भरत खण्ड, जसमध्येमा जम्मा 28 पहाड को नाम मलय मंगल प्रस्थ मैनाक त्रिकुट ऋषभ कुटक कोलक शय देवगिरी ऋषमुख त्रिशैल वैकंठ महेन्द्रचल बरिधार बृंदाचल शुक्तिमान रक्षगिरी परियात्र द्रोणाचल चित्रकूट गोवर्तन रैवतक कपुबर्णील मुख गोका मुख इन्द्रकील कामगिरी। यो 28 पहाडहरू भए। 42 नदी कुन कुन हुन्? चन्द्रवशा, ताम्रपर्णी, अवटोधा, कृतमाला, बयासी, कावेरी, बेणी, पयसबेणी, सर्कर, वर्ता, तुङ्गभद्रा, कृष्णबेणी, भीमरती, गोदावरी, निर्विद्य, पयस्नी, तापी, रेवा, सुरस, नर्मदा, सर्मवती, सिन्धु, अन्धसुडो, महानदी, वेद स्मृति, ऋषिकुल्या, त्रिसामा, कौशिकी, मन्नाकिनी, जमुना, सरस्वती, ऋषिपती, गोमती, सरयू, रोदस्वती, सप्तपती, सुषुमा, शतद्रु, चन्द्रभागा, मरुद्रदा, वितस्का, अश्विनी र विश्वा। 42 नदीहरू छन्। ती नदी ओभन्दा उठुलो भएर यस किसिमबाट प्रमाणित गरेको छ महाराज परीक्षित। अरू खण्ड भनेका भोग खण्ड, भरत खण्ड भनेको पुण्य कमाउने भारत वर्षको पुण्य भूमि। यो खण्ड जसले भारी पुण्यको प्रभावले मात्रै त्यहाँ जान सकिन्छ, अरूबाट सम्भव हुन सक्दैन। यस्तो पवित्र पावन क्षेत्र भारत खण्ड महाराज, भारतै खण्डमा जन्म लिन पाए मुक्ति हुन्थ्यो भन्ने सारा देवताको भनाइ छ। त्यो जम्मूद्वीपदेखि पारिपट्टि प्लाक्स द्वीपदेखि वारिपट्टि जम्मा 8 टापु छ सागर राजाका छोराहरूले। तैपनि हाम्रो घुँडा यहाँ लुकाएको छ कि राजा इन्द्रले भनिकन खोज्दा 8 सहरको निर्माण भयो, 8 टापु। त्यो श्रीलंकामा पर्छ। स्वर्णप्रस्थ बावर्तन रम्मा पञ्चजन्य सिम्मले श्रीलंका 8 सहर। राजा परीक्षित महाराजका हजुरमा सुखदेवले बताउनु भयो। अब त्यसदेखि पछाडिबाट अनि प्रयासनाम द्रिगोदीप, त्यसदेखि पछाडि सालमले पुष्कर हुन्छ। साग पुष्कर आदि गरिएका दीपहरू छन् महाराज। तर भारत खण्ड भनेको ज्यादै पवित्र छ, पावन छ। त्यति मात्र होइन, यो भारत खण्ड र भारत खण्डको उपाख्यानको बारेमा यति समेत लाभदायक छ। जहाँ स्नान संध्या हरिहरार्थ मनन कीर्तन गर्नाले यो श्लोक र परलोक सुधार हुन्छ। यस्तो परब्रह्म परमात्माको पवित्र पावन क्षेत्र भारत खण्डमा हामी जन्मेका छौं, के गरौं? यसैबाट जीवनमुक्ति हुनेछ भनेकन राजा परीक्षितलाई भारत खण्डको वर्णन विस्तार बताउनुभयो। त्यहाँको मूल मन्त्र हो ओम नमो भगवते वासुदेवाय। यही मन्त्र श्रीमद भागवतका मूल मन्त्र अर्थात भगवानको द्वादशाक्षरी मन्त्र भारतवर्षमा कहिन्छ। मेरो सरकार बद्रीको पार उत्तम धाम हो, यिनी ठाउँमा नर और नारायणको आश्रम हो। त्यसमा तपाई हामी यस पवित्र पावन क्षेत्र नेपाल खण्ड जसलाई भनिन्छ आर्यव्रत क्षेत्र, जसलाई भनिन्छ हरिहर क्षेत्र, यस्तो पवित्र पावन धाममा श्रीमद भागवत सप्ताहरूपी ज्ञान महायज्ञको प्रयोजन गरेर श्रवण श्रवण गर्दैछौ। हाम्रो सकल दुःख दरिद्रता र दुःख कष्ट र यातना नाश हुनेछ, शंका छैन भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले भारतवर्ष पुण्य भूमि र 9 अरू द्वीपको उपाख्यान 7 द्वीपको उपाख्यान लोकालोकपाडदेखि उता सूर्यको प्रकाश जान सक्दैन, त्यहाँ सिद्धको मात्रै गति छ। अब सुन्नुहोस् महाराज, भूगोलको कथा सम्पन्न। अब खगोल सम्बन्धीको उपाख्यान भनिकन आकाश सम्बन्धी उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो। अब यहाँ देख्नु प्रान्तका लागि तपाई के सुन्न चाहि बस्छ भनिकन सोद्धा लौ त मेरो सरकार, चरा उडेर जान सक्ने सम्बन्धको ठाउँलाई पृथ्वीको सीमा मानिएको छ। चरा उडेर जान सक्ने ठाउँदेखि माथि आकाश भनिन्छ, त्यसै आकाशका बीचमा वायुमण्डल छ। वायुमण्डल भनेको भूत प्रेत पिचास डाङ्केरी साङ्केरी वीर बेतल छेद भेद 64 जोगिनी 52 वीरको बसोबास, तिनीको छाया हामीलाई लाग्ने, अनि मान्छे र पशु बिरामी हुने, फुकफा गरेपछि भागेर जाने, यहाँ मान्छे बौसी होइन, नभन्नु कोही छैनन् बौसी,
छोत्री थांगनी र मांगनी बुढीलाई बौसी भन्ने गरेका छ। राम्ररी क्याम्पस पढ्ने र जाहिरी फाइललाई कसले जब बौसी भनेको छ त नि, यसै कारणले बौसी भए बरु त्यसैले पढेछ त्यसैले जाने भन्ने नि बरु, यसै कारणले होइन कोही जातै छैन। त्यसै कारणबाट नारीहरू कसैलाई दोष नदिनु, पुरुषलाई मानवलाई कसैलाई दोष नदिनु, वायुमण्डलमा प्रेतात्माहरू छन् तिनको छाया लाग्ने फुकेपछि जाने यही प्रकारको नीति छ महाराज। हाम्रो ज्योतिष शास्त्रले पनि बक्सीको संज्ञा गरेको छ, मेषे चरित्र भूतानि वृक्ष छ थिर राक्षसी मिथुने छ माम माया कर्कटे साङ्केनी छ भनेको छ। लग्नाष्टमी बे सूर्य क्षत्रपाल लक्ष दोषण आकाश देवी चन्द्रेश्वर लग्नाष्टमी यो पनि भनेको छ। तर यी सारा सम्पूर्ण प्रकारका कुरा के हुन् भनेदेखि वायुमण्डलमा बसेका प्रेतात्माहरू लाग्ने त्यसपछिबाट तिनी डङ्खिनीलाई खुप्पा गरेपछि जाने यो हो, मानिसमा कुनै दोष हुन सक्दैन। राजा परीक्षित वायुमण्डलदेखि माथिबाट राहु र केतु, राहु र केतुदेखि माथिबाट श्री सूर्य नारायण, सूर्य नारायण उदाउँदा ब्रह्माजीको रूपमा आजमा शिव, अस्ताउँदा विष्णुको रूपमा धारणा गरी बस्नुहुन्छ। बालखिल्यादि गरिएका ऋषिहरूले त्यति बिन्ती गरिएका अरूण नाम गरेको सारथीले रथ आँखेको सातवटा घुँडा जोतिएको रथमा चढेर श्री सूर्य नारायण एक फड्कामा चार सय कोष पर जाने घुँडामा चढेर चम्पट लिनुहुन्छ। तर उनै भगवान प्रभुको प्रार्थना गर्नु, मनन गर्नु, भजन गर्नु कहिल्यै नभुल्नु र प्रार्थना गर्नु भगवानका चरणमा। सूर्य नारायणको ध्यान उदाउँदामा ब्रह्मास्त्रको माझमा महेश्वर, उदाउँदामा ब्रह्मास्त्रको माझमा महेश्वर, अस्ताउँदामा स्वयं विष्णु।

0: सूर्य नारायण पर ब्रह्म परमात्मा परमेश्वर विराजमान हुनुहुन्छ। सूर्य नारायण घुम्नुहुन्छ भन्ने यहाँका प्रमाण छन्। महाराज सूर्य नारायणको गति चल्छ भन्ने प्रमाण छ। एउटा हाम्रो वेदले पनि निर्णय गरिएको छ। आहा कृष्णेन नर्दस वर्तमानो निवेशन मृता मृत्युञ्चेन हिरण्येन सविता रथेन देव जाति भुवनानि पश्यन् भनेर यो लोकलाई हेर्दै आफ्नो प्रकाश सर्दै अँधेरोलाई उज्यालो बनाउँदै लोकलाई कल्याणको गतिमा कालगन्थीमा प्रमाण गराउँदै हिँड्न सक्ने यस्ता सूर्य नारायण हुनुहुन्छ भन्ने हाम्रो वेदको वचन छ। तर अहिले प्रचलन अनुसार सूर्य नारायण हिँड्नु न पृथ्वी घुम्छ भन्ने छ। तर होला पृथ्वी नै घुम्ला अन्यथा केही होइन। तर पालो शान्तिले हुन सक्छ भने जस्तो मेरो विचारमा लाग्छ। किनभने देखिन ग्रहको पालो हुन्छ, कहिले कसैको विश्राम कसैको कहिले चल। शास्त्र बन्ने बेलामा पृथ्वी अचल भएछ, सूर्य चल भएछ, अहिले पृथ्वी चल भएछ, सूर्य अचल हुनुभएछ, के अप्ठ्यारो भयो? दुवै कुरालाई स्वीकार गर्न सके त भइगयो। यसै कारणले अब सूर्य नारायणदेखि माथिबाट चन्द्रमा हुनुहुन्छ भन्ने हाम्रो यहाँको प्रमाण छ। त्यो पनि नपाईको तारिकाका प्रभावबाट, सरस्वती नदीका तटबाट सूर्य नारायण नजिक चन्द्रमा टाढा, अन्वेषण यन्त्र प्रयोग गर्ने ठाउँबाट चन्द्रमालाई जब नजिक, सूर्यलाई टाढा पनि हुन सक्छ, के अप्ठ्यारो? दुईटै कुरालाई स्वीकारोक्ति गर्दै भइहाल्यो। यदि नेपालको झण्डा हेर्नुभयो भने पनि प्रमाणीकरण हुन्छ। नेपालको झण्डामा सूर्य नारायण तल, चन्द्रमा माथि हुनुहुन्छ। कि नपत्याउनुहोस्, जब जब त्यो झण्डालाई होइन भने पत्याउनु पर्यो। महाराज परीक्षितले यसै प्रकारले शास्त्रोक्त पद्धतिको प्रमाण हजुरलाई मैले प्रमाण गरे, बाँकी अंशको लागि अब के सुन्न चाहिँ बसन्छ भनिकन राजा परीक्षितलाई सुखदेव स्वामी भगवानको महिमाको वर्णन र ध्यान मनन कीर्तनको प्रक्रिया सारा सम्पूर्ण यथार्थ प्रमाण गराई बक्सु लौत सरकार भनेर महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले गम्भीर वाणीमा आफ्नो भाषा प्रस्तुत गरिसकी बक्सु। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बसन्छ भनिकन राजा परीक्षितलाई श्रीमद् भागवतको महत्वको बारे राखा यसको गतिको वर्णन। अब सूर्यदेखि माथिबाट चन्द्रमा, चन्द्रमादेखि माथिबाट मंगल, मंगल माथिबाट बुध, बुध माथिबाट शुक्र, शुक्र माथिबाट बृहस्पति, बृहस्पति माथिबाट शनिश्वर हुनुहुन्छ, शनिश्वरदेखि माथिबाट शिशुमार चक्र, त्यहाँदेखि माथिबाट सप्तर्षीय मण्डल, शिशुमार चक्रमा सारा प्रकारले बेरिएको सम्पूर्ण ग्रह नक्षत्र योग बार करणको बेलाको महिमा पनि प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ओ महाराज परीक्षित, अब राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गराउनु भएको छ सवनका दृषि प्रणाली। जब श्रीमद् भागवतको महिमालाई यहाँलाई मैले प्रमाण गरिसके, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बसन्छ भनिकन सोद्धाखेरिमा लौ त मेरो परमात्मा, यो सबै प्रकारको प्रकरणले, सबै प्रकारको नीतिगत सिद्धान्तले प्रमाण गरिएको कुरा, सूर्य नारायणदेखि माथिबाट चन्द्रमा, चन्द्रमादेखि माथिबाट मंगल, मंगल माथिबाट बुध, बुध माथिबाट शुक्र, शुक्र माथि बृहस्पति, बृहस्पति माथिबाट शनिश्वर, शनिश्वरदेखि माथिबाट कुनै ग्रहहरू छैनन्, त्यसमा जब शिशुमार चक्र सम्पूर्ण ग्रह नक्षत्र योग बाह्र करण बेला समय मुहूर्तलाई पुच्छरमा राखेर घुमाएको छ, त्यसको शिरमा ध्रुव तारा रहन्छन्, उनी घुम्दैनन्। यसै कारणबाट अब ग्रह नक्षत्र आदिले परिपूर्ण भइएको साक्षात्कार परब्रह्म परमात्मा परमेश्वर जगतका मालिक हुनुहुन्छ। यस्ता प्रभुलाई बारम्बार अरू कुरा केही नसके तापनि सहस्त्र कोटी प्रणाम, त्यहाँदेखि दाहिनेपट्टि कोणमा भगवानको गोलोक धाम, देब्रेपट्टि कोणमा जब ध्रुव तारा, ध्रुव भनेको अविनाशी कहिले नाश्न हुने गति, यो आकाशको वर्णन यो मैले हजुरलाई प्रमाण गरे महाराज। अब तपाईँलाई अतलादि गरिएका लोकहरूको वर्णन विस्तार गर्दछु। यहाँदेखि तल, अतल, वितल, सुतल, तलातल र सातल, पातल, पृथ्वीदेखि तल, त्यहाँदेखि तल चाहिँ जब डरलाग्दा डरलाग्दा जब यस किसिमबाट जब कतै बगैँचा, कतै ध्यान गर्ने पुण्यभूमि, कतै ध्यान योगका साधनहरू गर्ने प्रकारका नीतिगत सिद्धान्त, कतै प्रभुको महिमा, कतैको ध्यानको महिमा, यस्तो प्रकारले पूर्ण भएको जब यो जग्गा, यो मैले हजुरलाई प्रमाणित गरे राजा परीक्षित। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बस्नुहुन्छ भनेर सोद्धाखेरिमा अब सौनकादिका परमा पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वको बारे सारा प्रकाश पार्दै आज्ञा गर्नुहुन्छ। हरे ध्यान मनन कीर्तनको प्रकरण राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ। यो प्रकारबाट राजा परीक्षित त्यसदेखि माथिबाट ध्यान योगको, ध्यान योगदेखि माथिबाट जब यस किसिमबाट प्रमाण गरिएका ध्यान बगैँचाहरू, अनि यो के गरी ध्यानबाट बगेका जलहरू छन्, त्यो भगवान शिवजीको जटामा गएर बज्रन्छ भन्ने नीतिमा छ, त्यसै कारणबाट त्यहाँबाट छुटेका अग्निको प्रतापबाट झ्वाइ बनेर सारा सम्पूर्ण बाफ मण्डल जान्छ वायुमण्डलमा, त्यहीँबाट जल भएर फेरि वृष्टि हुन्छ भन्ने वैज्ञानिक मतसँग यो पूर्ण रूपमा साकार छ, मिल्छ, फरक छैन। अर्को यो पृथ्वी केले धानेको छ चौधलोक भन्ने बारेमा सोद्धाखेरिमा यो पनि शंकरषणले धानिएको छ भन्ने शास्त्रोक्त पद्धति छ। शंकरषणको अर्थ हुन्छ जब महाराज देवता होइन, शंकरषणको अर्थ खिच्नु र तान्नु, यो विश्व ब्रह्माण्ड सारा खिचाई र तनाईमा आफ्नो दुरीमा आफै अड्किएको छ, त्यसैलाई भनिन्छ शेष नाग। शेष नाग भनेको सर्प होइन, शेष भनेको लास्ट नाग भनेको शिर, शिरले र पुच्छरले खिच्नु र तान्नु गरेको हुनाले शंकरषण पृथ्वी टक्कै अडेको। राजा परीक्षित यो कसैले अड्काएको होइन। अब नरक कहाँनिर पर्छ? प्रभुदेव नरकको वर्णन पनि सुन्न पाम भनेकन सवाल गिन्ती गर्दै हुनुहुन्छ सौनक आदिको उपरमा पौराणिक सुत भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपिन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-0045।
5: खुशीको खबर,
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
5: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: खुसीको खबर,
7: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
5: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
5: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
5: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
5: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
5: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो।
9: सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
5: तपाईँले छारसुत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
9: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
9: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
9: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
9: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कुमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227
10: यही भदौ 20 गते शनिबारका दिन
11: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
10: नशा रोग विशेषज्ञ डाक्टर
11: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-696
13: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको